सुप्रभात सम्पूर्ण आदरणीय श्रोताहरूमा एफएम 103.5 मेगाहर्ज साथै न्यूजन एआईआर एप अनि दार्जिलिङको एफएम 100.2 मेगाहर्जमा यहाँहरूले सुनिरहनु भएको छ आकाशवाणीको खरसाङ केन्द्र। आज हो शुक्रबार सन् 2026 मे 29 तारिक। तदनुसार नेपाली क्यालेन्डर अनुसार विक्रम सम्वत 2083 सालको जेठ 15 गते। समय यस बेला भइरहेछ बिहानको 6:26 र अब भने हामी यहाँहरू समक्ष उपस्थित भइसकेका छौँ आजको अधिवेशन लिएर। प्रथमत नमस्कार साथै हार्दिक अभिवादन उद्घोषिका म छिरिङ डोमाबाट साथै हाम्रा प्राविधिक मित्र सचिन लोहागन र उहाँका साथीहरू अनि प्रसारण सहयोगी लासङ शेर्पाको तर्फबाट।

अहिंसाद्वारा नै मनुष्यले आफ्नो व्यवहारमा परिवर्तन ल्याउन सक्छ। यो भनाई हो राष्ट्रपिता महात्मा गान्धीको। आदरणीय श्रोताबिन्द नमस्ते। आकाशवाणी खर्साङको साप्ताहिक कार्यक्रम गान्धी कथामा हजुरहरू सबै सबैलाई यो सञ्चालक नामगेलको न्यानो अभिवादन अनि शुभ प्रभात।

0: श्रोताबिन्द, आजको यस गान्धी कथाको अङ्कमा हजुरहरूलाई मङ्पू निवासी दिव्य गुरुङले अहिंसाका पुजारी महात्मा गान्धी विषयमाथि एक चिन्तन सुनाउनेछ। त आउनुहोस् सुनौ दिव्य गुरुङबाट यो चिन्तन।
1: नमस्ते श्रोतावर्गमा, आज गान्धी कथा कार्यक्रम अनुसार म महात्मा गान्धी र उहाँको सिद्धान्त अहिंसाको पुजारी बारे हजुरहरूलाई म यहाँबाट जानकारी गराउन लागिरहेको छु। महात्मा गान्धीको जन्म

बेलायत गए र सन् 1888 सालमा त्यहाँ उनले कानुन अध्ययन गरे र सन् 1891 उनले आफ्नो अध्यापन सकेर LLB को सम्मान प्रमाणपत्र हासिल गरे।

बेलायतमा रहँदा उनले लेटिन भाषा फ्रान्स भाषा सिक्ने अवसर पनि पाए र सन् 1893 उनी दक्षिण अफ्रिका गएर त्यहाँ एउटा पुरानो मुद्दाको समाधान पनि उहाँले गर्नुहुन्छ। उनले त्यहाँ भारतीय व्यवसायहरूको निम्ति पनि काम गर्छन् र उनको जीवनमा तब एउटा मोड आउँछ जब उनलाई एउटा रेलगाडीको प्रथम श्रेणी कक्षाबाट बाहिर निकालिदिन्छ केवल उनको वर्ण कालो भएकोले। यहीँबाट उनको राजनीतिक चेतना जागेको थियो र यहीँबाट उनको जीवनले एउटा नयाँ मोड लिएको थियो।

महात्मा गान्धीलाई विश्व इतिहासमा अहिंसाको पुजारी भनिन्छ। उहाँले भारतलाई अङ्ग्रेजको दासत्वबाट मुक्त मात्र गराउनु भएन, बरु हतियार नउठाई केवल सत्य र अहिंसाको बलमा संसारकै सबैभन्दा शक्तिशाली साम्राज्यलाई पनि झुकाउन सकिन्छ भन्ने कुरो प्रमाणित गरेर सारा विश्वलाई देखाइदिनु भयो। गान्धीजीको अहिंसाको दर्शन र सिद्धान्तलाई निम्न बुँदाहरूमा बुझ्न सकिन्छ। अहिंसाको वास्तविक अर्थ। गान्धीजीको निम्ति अहिंसाको वास्तविक अर्थ कसैलाई शारीरिक चोट पुर्याउनु थिएन, बरु आफ्नो मन वचन र कर्मद्वारा ती व्यक्तिहरूलाई अपमान नगरिकन कसैलाई हानि नपुर्याइकन साँचो अहिंसाको उदाहरण प्रस्तुत गर्नु थियो। गान्धीजी भन्नुहुन्थ्यो कि अहिंसा कायरहरूको हतियार होइन, यो त वीरहरूको गुण हो जसका लागि कडा आत्मबल र धैर्यताको आवश्यकता पर्दछ।

सत्याग्रह अहिंसाको मुख्य हतियार। गान्धीजीले अपनाउनु भएको सत्याग्रह नै उनको एउटा अहिंसाको मुख्य हतियार थियो। गान्धीजीले अन्याय र अत्याचारका विरुद्ध लड्नका लागि सत्याग्रह सत्यको लागि आग्रह गर्नुभएको थियो र यो मार्ग रोज्नु भएको थियो। यसका दुई मुख्य आधारहरू थिए, जसमध्ये सत्य जुनसुकै परिस्थितिमा पनि सत्यको मार्गमा अडिक रहनु, अर्को अहिंसा विरोधीलाई पीडा नदी प्रेम र सहनशीलताद्वारा उसको हृदय परिवर्तन गराउनु। उहाँले गर्नुभएको प्रमुख आन्दोलनहरूको छोटो विवरण पनि यहाँ म दिन गइरहेको छु। उहाँले भारतको स्वतन्त्र सङ्ग्राममा धेरै ठुलो आन्दोलनको नेतृत्व पूर्ण रूपमा अहिंसक तरिकाले गर्नुभयो, जसमा असहयोग आन्दोलन वर्ष सन् 1920 जसको मुख्य उद्देश्य के थियो भने ब्रिटिस सरकारलाई कुनै पनि प्रकारको सहयोग नगर्ने। अर्को नुन सत्याग्रह डन्डी मार्च सन् 1930 ब्रिटिस सरकारको नुन सम्बन्धी अन्यायपूर्ण कानूनलाई शान्तिपूर्ण रूपमा तोड्नु। अर्को थियो भारत छोडो आन्दोलन सन् 1942 अङ्ग्रेजहरूलाई भारत छोड्न बाध्य गराउने। उनको जीवनमा एउटा यस्तो घटना घट्छ सन् 1922 सालमा, जहाँबाट हामीलाई थाहा लाग्छ कि साँच्चै गान्धीजी चाहिँ अहिंसाकै पुजारी थिए। सो घटना के थियो भने चौरी चौराको घटना। असहयोग आन्दोलनको क्रममा केही प्रदर्शनकारीहरूले हिंसात्मक रूपमा एउटा प्रहरी चौकीमा आगो लगाइदिन्छ। यो थाहा पाउन बित्तिकै गान्धीजीले आफ्नो देशव्यापी आन्दोलन तुरन्तै स्थगित गर्नुभएको थियो। यसले के देखाउँछ भने उहाँका लागि स्वतन्त्र भन्दा पनि अहिंसाको सिद्धान्त ठुलो थियो।

0: श्रोताबिन्द, हजुरहरूले आजको यस गान्धी कथाको अङ्कमा सुन्नुहुँदैछ मङ्पू निवासी दिव्य गुरुङबाट अहिंसाका पुजारी महात्मा गान्धी विषयमाथि एक चिन्तन। त आउनुहोस् यस चिन्तनलाई फेरि हामी अगाडि बढाउँ।
1: गान्धीजीको अहिंसाको सिद्धान्तले भारतवर्षमा मात्र प्रभाव नपारेर यसले विश्वव्यापी रूपमा पनि प्रभाव पारेको हामीलाई थाहा लाग्छ। गान्धीजीको विचार भारतमा मात्र सीमित रहेन, संसारका धेरै महान नेताहरू उहाँको अहिंसाको मार्गबाट प्रभावित भए, जसमा मार्टिन लुथर जुनियर, अमेरिकामा काला जातिका मानिसहरूको हक अधिकारका निम्ति उहाँले धेरै लामो सङ्घर्ष गर्नुभएको थियो। अर्को नेल्सन मन्डेला, दक्षिण अफ्रिकामा रङ्गभेद विरुद्धको ऐतिहासिक सङ्घर्षका लागि धेरै लामो सङ्घर्ष उहाँले पनि गर्नुभएको थियो। त्यसैले हामी भन्न सक्छौँ गान्धीजी चाहिँ अहिंसाका सिद्धान्तवादी थिए भनेर। त्यसैले गान्धीजीको जन्म जयन्ती अर्थात् अक्टोबर 2 संयुक्त राष्ट्रसङ्घले विश्वभरि अन्तर्राष्ट्रिय अहिंसा दिवसको रूपमा पालन गर्दै आएको छ र आज पर्यन्त पालन गर्छ। आजको आधुनिक र आसन्त विश्वमा पनि गान्धीजीको अहिंसाको सन्देश उत्तिकै सान्दर्भिक र महत्त्वपूर्ण रहेको हामी पाउन सक्छौँ।

प्रस्तुत थियो आकाशवाणी खरसाङको साप्ताहिक कार्यक्रम गान्धी कथा, जसमा हजुरहरूले मङ्पू निवासी दिव्य गुरुङबाट अहिंसाका पुजारी महात्मा गान्धी विषयमाथि एक चिन्तन सुन्नुभयो, साथै केही भक्ति सङ्गीतहरूको पनि आनन्द लिनुभयो। त आजको यस गान्धी कथा कार्यक्रमबाट प्रस्तुता मनन तामाङ अनि सञ्चालक नामगेलाई पनि बिरुद्धोस्, साथै हजुरहरू जहाँ पनि हुनुहुन्छ खुसी अनि सुरक्षित रहनुहोस्। धन्यवाद।

0: पर हमला किया है। ये हमला उस समय हुआ जब अमेरिका ने ईरानी ड्रोन मार गिराए और दक्षिणी ईरान के बंदर अब्बास में एक सैन्य ठिकाने पर हमला किया। पिछले 3 दिनों में ये दूसरी बार है जब अमेरिका ने ईरान पर कार्रवाई की है। आईपीएल क्रिकेट में आज दूसरे क्वालिफायर मुकाबले में गुजरात टाइटंस का मुकाबला राजस्थान रॉयल्स से होगा। ये मैच न्यू चंडीगढ़ में शाम 7:30 बजे से खेला जाएगा। इसके साथ ही ये समाचार बुलेटिन समाप्त हुआ।
1: नमस्कार, आकाशवाणी को बिहान 7:05 को मुख्य समाचार सिल्वेस्टर लेप्चाबाट सुन्नुहोस्। उपराष्ट्रपति श्री सीपी राधाकृष्णन आजदेखि कर्नाटक, गोवा र केरलमको 3 दिवसीय भ्रमणमा जानुहुनेछ। केन्द्रीय गृहमन्त्री अमित शाहले देशबाट अवैध अप्रवासीको पहिचान गर्ने र उसलाई निर्वासित गर्ने सरकारको दृढ प्रतिबद्धता दोहोर्याउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो नयाँ दिल्लीमा जनजातीय सुरक्षा मञ्चका प्रतिनिधिहरूसँग भेट गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले वर्ष 2026 भियतनामको डानाङमा आयोजित 23 एसियाई च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शनका लागि भारतीय कुस्ती खेलाडीहरूलाई बधाई दिनुभएको छ। विदेश मन्त्री डाक्टर एस जयशंकरले साइप्रसमा त्यहाँका राष्ट्रपति निकोस क्रिस्टोडुलाइटसँग हिज भेट गर्नुभयो। केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले सीबीएसई कक्षा 12 परीक्षाको मूल्याङ्कन र परिणामपछिको प्रक्रियासँग सम्बन्धित मुद्दाहरूको समीक्षा गर्न उच्च स्तरीय समीक्षा बैठकको अध्यक्षता गर्नुभएको छ। लोकसभा अध्यक्ष ओम बिरलाले लोकतन्त्र संवाद, बहस, सहमति र असहमतिमा फस्टाउने बताउनु भएको छ। मध्यपूर्वमा जारी भूराजनीतिक अनिश्चितताहरूको बीचमा एयर इन्डियाले इजरायलको लागि आफ्नो उडानहरूको निलम्बन सीमा जुलाईको अन्त्यसम्म बढाएको छ। भारतीय नौसेनाको जहाज आएनए सुदर्शनी लोकायन 26 मिसनको एक भागको रूपमा अटलान्टिक महासागर पार गरेपछि हिज एन्टुगुआ पुगेको छ। भारतीय राष्ट्रिय राजमार्ग प्राधिकरण एनएचएआईले वित्त वर्ष 2026-27 अवधिमा मुद्रीकरणको लागि राष्ट्रिय राजमार्गहरूको प्रस्तावित खण्डहरूको अस्थायी सूचीलाई अन्तिम रूप दिएको छ। सीबीआईले गिरिबाला सिंहलाई ट्विसा शर्माको मृत्यु प्रकरणमा पक्राउ गरेको छ। भारतीय टोली भोलिदेखि 6 जुनसम्म जापानको काकामिघारामा सुरु हुने अन्डर 18 एसिया हकी कप 2026 खेल्न पूर्ण रूपले तयार रहेको छ। आकाशवाणीबाट बिहान 7:05 मुख्य समाचार पूरा भयो।
2: फेरि पनि यहाँहरूलाई शुभप्रभात भन्दै कार्यक्रम शुभप्रभातको आजको अङ्कमा यहाँहरूलाई रमाइलो गरिरहेका छौं केही आधुनिक गीतहरूले। प्रथममा स्वीकार्नुहोस् पवन गोलेको स्वरलाई।

र हाम्रो कार्यक्रममा कृषक श्रोताहरू पनि जुडिरहनु भएको होला र उहाँहरूको निम्ति लिएर आएका छौँ खेतीपातीबारे सल्लाह र आज यहाँहरूलाई जानकारी दिइरहेका छौँ सिंचाईको उपयुक्त समय विषयमा। पौधाको जीवनकालमा चाहिँदो विकास र वंशवृद्धिको निम्ति पानी सिंचाईको आवश्यकता पर्दछ। यो उत्पादन बढाउने तकनिकीको यस्तो व्यवस्था हो जसबाट फसलले सरल सञ्चालनको निम्ति पानी लिने सामर्थ्य राख्दछ। फसलको जीवनकालमा पानीले धेरै प्रकारको कार्यक्रममा भाग लिन्छ। फसलको शरीरको गठन गराउनु, विलयको माध्यम बनाउनु, तत्त्वहरू भर्नु, श्वास प्रश्वास प्रक्रिया गराउनु आदिको आधार भई पानीले कुनै पनि फसलमा हुने प्रक्रियामा प्रमुख भूमिका खेल्दछ। यसैले जब फसलमा पानीको कमी हुँदछ तब फसलको दैनिक कार्यक्रम प्राय बन्द हुँदछ। यस्तो अवस्थामा फसलको दैनिक कार्यक्रम सञ्चालन गराउन सिंचाई प्रणालीद्वारा पर्याप्त पानी उपलब्ध गराउन अत्यन्त आवश्यक पर्दछ। राम्रो उत्पादन पाउनको निम्ति सठिक समयमा सिंचाईको व्यवस्था अप्नाएर पानी उपलब्ध गराउनु अति आवश्यक छ। चराउ र गहिराईलाई मध्यनजरमा राख्दै पानी एउटा व्यवस्था सम्पन्न जरुरी सम्पत्ति हो। पानीको प्रभावपूर्ण व्यवस्थाको निम्ति कसैलाई पानी र फलन सम्बन्धी साथै फसलहरूको जटिल अवस्था, फसलको थरी, माटो, आबहावा, मुहानमा पानीको उत्पत्ति र प्राप्ति, सिंचाई विधिहरू, सिंचाई यन्त्रहरू, भौगोलिक अवस्थिति, फसल रोपाई आदि कुराहरूको ज्ञान हुनु जरुरी छ। त यहाँहरूले जानकारी पाउनुभयो सिंचाईको उपयुक्त समय विषयमा।

आकाशवाणीको नेपाली प्रसारण सेवामा न्यानो स्वागत यहाँहरूलाई उद्घोषिका म छिरिङ डोमाको तर्फबाट श्रोता भक्ति संगीत यस्तो संगीत हो जसले मन शान्त मात्र होइन केही गर्ने हौसला पनि प्रदान गर्दछ त्यसैले अब भने यहाँहरूको निम्ति लिएर आएका छौं यी भजनहरू स्वीकार्नुहोस्

0: भजन सुन्नुभयो अजनिश विश्वरायको स्वरमा। श्रोता, समय यस बेला बिहानको 7:25 भइरहेछ। तब समय भइरहेछ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सबिना गिरीबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। उपराष्ट्रपति श्री सीपी राधाकृष्णन आजदेखि कर्नाटक, गोवा र केरलमको 3 दिवसीय भ्रमणमा जानुहुनेछ। केन्द्रीय गृहमन्त्री अमित शाहले देशबाट अवैध अप्रवासीको पहिचान गर्ने र उसलाई निर्वासित गर्ने सरकारको दृढ़ प्रतिबद्धतालाई दोहोराउनु भएको छ। ग्रामीण विकास मन्त्री शिवराज सिंह चौहानले प्रधानमन्त्री आवास योजना ग्रामीण अन्तर्गत 12 राज्यहरूलाई 10,000 करोड़ रूपियाँ जारी गर्नुभएको छ। केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले विद्यार्थीहरूले सामना गरिरहेका समस्याहरू समयबद्ध, पारदर्शी र विद्यार्थी मैत्री रूपमा समाधान सुनिश्चित गर्न तथा सबै आवश्यक उपायहरू अपनाउन अधिकारीहरूलाई निर्देश दिनुभएको छ। अनि मौसम विभागले उत्तर पश्चिम भारतका धेरै भागहरूमा लूको स्थितिमा कमी आउने सम्भावना व्यक्त गरेको छ। उपराष्ट्रपति श्री सीपी राधाकृष्णन आजदेखि कर्नाटक, गोवा र केरलमको 3 दिने भ्रमणमा जानुहुनेछ। उपराष्ट्रपति आज कर्नाटकको बेंगलुरूमा आर्ट अफ लिभिङ फाउन्डेशनको 45 वर्ष पूरा भएको अवसरमा आयोजित वैश्विक समारोहमा भाग लिनुहुनेछ। उहाँ युनिभर्सिटी बीडीटी कलेज अफ इन्जिनियरिङ दावंगेरे कर्नाटकको प्लेटिनम जुब्ली समारोहमा पनि भाग लिनुहुनेछ। उहाँ शनिबार श्री राधाकृष्णन पणजीमा गोवाको राज्य स्थापना दिवस समारोहमा भाग लिनुहुनेछ र सीएसआईआर राष्ट्रिय समुद्र विज्ञान संस्थान गोवाको भ्रमण गर्नुहुनेछ। 31 मईमा उपराष्ट्रपति श्री राधाकृष्णनले बेलथाङ्गडीमा सीआरसी औद्योगिक पार्कको उद्घाटन गर्नुहुनेछ र कर्नाटकको श्री क्षेत्र धर्मस्थल मञ्जुनाथ स्वामी मन्दिरको भ्रमण गर्नुहुनेछ। सोही दिन उहाँले केरलमको कोट्टायममा दीपिका मलयालम दैनिकको 140 स्थापना दिवस समारोहको पनि उद्घाटन गर्नुहुनेछ। केन्द्रीय गृहमन्त्री अमित शाहले देशबाट अवैध अप्रवासीको पहिचान गर्ने, उसलाई निर्वासित गर्ने सरकारको दृढ़ प्रतिबद्धता दोहोऱ्याउनु भएको छ। उहाँले हिज गान्धीनगर लोकसभा क्षेत्रमा 340 करोड़को विभिन्न विकास परियोजनाहरूको उद्घाटन र शिलान्यास गरेपछि जनसभालाई सम्बोधन गर्दै भन्नुभयो, सरकार सीमा सुरक्षित गर्न र देशमा अवैध अप्रवासनको अन्त्य गर्न प्रतिबद्ध छ। गृहमन्त्री श्री शाहले सीमा सुरक्षा बललाई 1 हप्ताभित्र 600 हेक्टर जमिन दिएकोमा पश्चिम बंगाल सरकारलाई बधाई दिनुभएको छ। वीर सावरकरको जन्म जयन्तीको अवसरमा श्री शाहले मातृभूमिप्रति वीरको सर्वोच्च त्याग, समर्पण र अमूल्य योगदानको स्मरण गर्नुभएको छ। श्री शाह गुजरातको 3 दिवसीय भ्रमणमा हुनुहुन्छ।
2: घुसपैठियों को देश के बाहर निकालना ये हमारी सरकार का संकल्प और इसके लिए नरेंद्र मोदी जी ने एक डेमोग्राफी चेंज कमिटी बनाने का निर्णय किया है। ये हाई पावर कमेटी देश भर में जनसंख्यिकी का जो कृत्रिम बदलाव हुआ है उसके कारणों और उपायों की चिंता करेगी और इसके लिए कोई कानून बनाने की जरूरत है तो इसकी भी चिंता करेगी।
1: प्रधानमन्त्री नरेन्द्र मोदीले हिज नयाँ दिल्लीमा जनजातीय सुरक्षा मञ्चका प्रतिनिधिहरूसँग भेट गर्नुभयो। एक सामाजिक सञ्जाल पोस्टमा श्री मोदीले भन्नुभयो, आदिवासी समुदायप्रति उनीहरूको समर्पण साँच्चै प्रशंसनीय छ। बैठकमा आदिवासी समुदायको विकास र सशक्तिकरणसँग सम्बन्धित विभिन्न विषयका सार्थक चर्चा भएको उहाँले बताउनुभयो। केन्द्रीय गृहमन्त्री अमित शाहले हिज राष्ट्रमण्डल खेल र अहमदाबादमा आयोजना हुने प्रस्तावित ओलम्पिकको तयारीको समीक्षा गर्न बैठक गर्नुभयो। बैठकमा केन्द्रीय खेल मन्त्री मनसुख मांडविया, गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेल, उपमुख्यमन्त्री हर्ष संघवी र वरिष्ठ अधिकारीहरू उपस्थित थिए। एक सामाजिक सञ्जाल पोस्टमा श्री शाहले भन्नुभयो, नरेन्द्र मोदी सरकारले भारतमा विश्वस्तरीय खेल बुनियादी ढाँचा विकास र अत्याधुनिक प्रशिक्षण सुविधाहरूको विस्तार गर्दैछ। अहमदाबादमा प्रस्तावित विश्वस्तरीय खेल कार्यक्रमहरूलाई ध्यानमा राख्दै

0: खेल सुविधाहरू वैश्विक मापदण्ड अनुसार विकास गरिएको छ। अहमदाबादले 2030 राष्ट्रमण्डल खेलहरूको आयोजना गर्नेछ र 2036 ओलम्पिकको लागि आधिकारिक रूपमा दावेदारी पेश गरेको छ। ग्रामीण विकास मन्त्री शिवराज सिंह चौहानले हिज भिडियो कन्फरेन्सको माध्यमबाट प्रधानमन्त्री आवास योजना ग्रामीण अन्तर्गत 12 राज्यहरूलाई 10,000 करोड रुपियाँ जारी गर्नुभयो। यस अवसरमा श्री चौहानले भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदी यो सुनिश्चित गर्न प्रतिबद्ध हुनुहुन्छ कि देशका कुनै पनि गरीब मानिस कच्चा घरमा बस्नुहुँदैन। उहाँले भन्नुभयो, प्रधानमन्त्री आवास योजना ग्रामीण अन्तर्गत 4.95 करोड घरहरूको लक्ष्यको तुलनामा 3.91 करोड घरहरू स्वीकृत भइसके। श्री चौहानले भन्नुभयो, 3 करोड भन्दा अधिक घरहरूको निर्माण कार्य पूरा भइसकेको छ। उहाँले अझ भन्नुभयो, केन्द्र सरकार विभिन्न कल्याणकारी योजनाहरूको साथ अभिसरण मार्फत ग्रामीण परिवारहरूको जीवन स्तर सुधार गर्न निरन्तर काम गरिरहेको छ।
1: 2016 से ही प्रधानमंत्री आवास योजना ग्रामीण के माध्यम से हर आवासहीन को पक्का मकान उपलब्ध कराने का अभियान चल रहा है। अब तक इस योजना के अंतर्गत केवल ग्रामीण क्षेत्र में हमने 3.91 करोड घरों को मंजूरी दी और उनमें से 3.05 करोड से ज्यादा पूरे हो गए। शहरी आवास योजना के मकान अलग है, उनको मिला के तो 4 करोड़ बहुत पहले पूरे हो चुके हैं। राज्यों को मैंने अपील की है कि समय पर लक्ष्य पूरा करें और जिनके पास जमीन नहीं है उनको जमीन उपलब्ध कराने का काम करें।
0: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKersheng अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। विदेश मन्त्री डाक्टर एस जयशंकरले साइप्रसमा त्यहाँका राष्ट्रपति निकोस क्रिस्टोडुलाइटसँग हिज भेट गर्नुभयो। यस अवसरमा दुवै पक्षबीच पश्चिम एसियाको बदलिँदो स्थिति र भूमध्य सागरमा भारतको हित विषयमा चर्चा भएको डाक्टर जयशंकरले सोसियल मिडिया पोस्टमा बताउनु भएको छ। उहाँले साइप्रसका राष्ट्रपतिको हालै भएको भारत भ्रमणका क्रममा दुई देशबीचको साझेदारीलाई नयाँ स्तरमा पुर्याएको बताउनुभयो। श्री जयशंकरले साइप्रसको जिम्निचमा ईयूका विदेश मन्त्रीहरूको अनौपचारिक बैठकमा पनि सार्थक चर्चा गर्नुभयो। उहाँले युरोपीय संघ र भूमध्य सागरीय देशहरूसँग भारतको सम्बन्धलाई पुष्टि गरेको छ। केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले हिज नयाँ दिल्ली स्थित सीबीएसई मुख्यालयमा सीबीएसई कक्षा 12 परीक्षाको मूल्याङ्कन र परिणामपछिको प्रक्रियासँग सम्बन्धित मुद्दाहरूको समीक्षा गर्न उच्च स्तरीय समीक्षा बैठकको अध्यक्षता गर्नुभयो। बैठकमा मन्त्री श्री प्रधानले विद्यार्थीहरूले सामना गरिरहेको समस्याहरू समयबद्ध पारदर्शी र विद्यार्थी मैत्री रूपमा समाधान गरिरहेको सुनिश्चित गर्न सबै आवश्यक उपायहरू अपनाउन अधिकारीहरूलाई निर्देश दिनुभएको छ।
2: बच्चों को ट्रांसपेरेंटली अपने मार्क के बारे में जानकारी मिले, उनको ट्रांसपेरेंटली स्कैन कॉपी के माध्यम से उनकी आंसर शीट उनके हाथ में आए, ये ओएसएम की व्यवस्था है। पहली बार देश में सीबीएसई ने इसको प्रयोग किया, उसमें कुछ विसंगति ध्यान में आ रही, इसको मैं दायित्व लेता हूँ, उसको इसे ठीक करा जाए। हम एक भी विद्यार्थी की ऑन आंसर्ड क्वारी को असमाधित नहीं छोड़ेंगे।
0: मध्य पूर्वमा जारी भू राजनीतिक अनिश्चितताहरूका बीच एयर इण्डियाले एयरलाइन्सको लागि आफ्नो उडानहरूको निलम्बन सीमा जुलाईको अन्त्यसम्म बढाएको छ। यसअघि एयरलाइन्सले तेल अभिव दिल्ली रूटमा जुन महिनाको अन्त्यसम्मका लागि उडान स्थगित गरेको थियो। एयर इण्डियाका एक वरिष्ठ अधिकारीले यस क्षेत्रको वर्तमान स्थितिलाई मध्यनजर गर्दै यस्तो निर्णय लिएको बताएका छन्। रूसमा आयोजित अन्तर्राष्ट्रिय सुरक्षा मञ्चलाई सम्बोधन गर्नुहुँदै राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले आतंकवाद विरूद्ध निर्णायक कार्यवाहीको आवश्यकतामा जोड दिनुभएको छ। मस्कोमा आयोजित बैठकमा श्री डोभालले भन्नुभयो, जिम्मेवार देशहरूले आतंकवादलाई बढावा दिनेहरूलाई समर्थन गर्ने वा उनीहरू विरूद्ध कठोर कार्यवाही गर्ने निर्णय गर्नुपर्नेछ। भारतीय राष्ट्रिय राजमार्ग प्राधिकरण एनएचएआईले वित्त वर्ष 2026-27 अवधिमा मुद्रीकरणको लागि राष्ट्रिय राजमार्गहरूको प्रस्तावित खण्डहरूको अस्थायी सूचीलाई अन्तिम रूप दिएको छ। सड़क परिवहन तथा राजमार्ग मन्त्रालयले पहिचान गरिएका राष्ट्रिय राजमार्गको कुल लम्बाई 1,669 किलोमिटर भन्दा अधिक रहेको जनाएको छ। यी राज्यहरू हरियाणा, झारखण्ड, कर्नाटक, राजस्थान, तमिलनाडु, तेलंगाना, उत्तर प्रदेश, बिहार र महाराष्ट्र गरी 9 राज्यहरूमा फैलिएका छन्। कोइला र खानी मन्त्री जी किशन रेड्डीले भन्नुभएको छ, कोइलादेखि ग्यास बनाउने योजना देशको औद्योगिक र आर्थिक रूपान्तरणको एक प्रमुख स्तम्भ रूपमा देखा परेको छ। नयाँ दिल्लीमा सतही कोइला र लिग्न

नाइटबाट ग्यास बनाउने परियोजनाहरूको प्रोत्साहन गर्ने 1 करोड 16 लाख सम्बोधन गर्नुहुँदै श्री रेड्डीले भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा देश आत्मनिर्भरता र सुरक्षित ऊर्जा परिस्थितिकी तन्त्रतर्फ अघि बढ़िरहेको छ। मौसम विभागले उत्तर पश्चिम भारतका धेरै भागहरू

श्री सीपी राधाकृष्णन आजदेखि कर्नाटक गोवा र केरलमको तीन दिवसीय भ्रमणमा जानुहुनेछ। केन्द्रीय गृहमन्त्री अमित शाहले देशबाट अवैध अप्रवासीको पहिचान गर्ने र उसलाई निर्वासित गर्ने सरकारको दृढ प्रतिबद्धता दोहोर्याउनु भएको छ। ग्रामीण विकास मन्त्री शिवराज सिंह चौहानले प्रधानमन्त्री आवास योजना ग्रामीण अन्तर्गत 12 राज्यहरूलाई 10,000 करोड रुपियाँ जारी गर्नुभएको छ। अनि मौसम विभागले उत्तर पश्चिम भारतका धेरै भागहरूमा लूको स्थितिमा कमी आउने सम्भावना व्यक्त गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। अहिले 9 बजे समाचारको अर्को श्रृङ्खला लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोला आकाशवाणी।

यी साङ्गीतिक कोशीले यहाँहरूले सुन्नुभयो गौतम मोक्तानको स्वरमा. शब्द थियो ग्याल्पो लामाको अनि सङ्गीत अरुण देवानको. र यो गीतसँगै अब भने शुभारम्भ गरिरहेका छौँ आजको कार्यक्रम सङ्गीत प्रभा. र यसै कार्यक्रमको यो दोस्रो प्रस्तुति यहाँहरू समक्ष राखिरहेका छौँ खगेन्द्र कालीकोटीको स्वरमा. र यस गीतमा सङ्गीत रहेको छ प्रदीप छेत्रीको.

अबको यो अघिल्लो साङ्गीतिक भेट यहाँहरूलाई गायक कलाकारहरू भक्त बुढाथोकी र अनु सुनार, गीत संगीत नरेन्द्र गुरुङको।

श्रोतामी कार्यक्रमको अन्ततिर छौं र अन्तमा यो अन्तिम गीत यहाँहरूलाई सुम्पिरहेका छौं पुरन छेत्रीको स्वरमा। शब्द छ थमनको अनि संगीत जितेन्द्र रेङ्गेङको।

0: यो गीत यहाँहरूले सुन्नुभयो अमर केसी र वर्षा सिंहको युगल शर्मा, शब्द थियो थामनको अनि सङ्गीत अमर केसीको। र यो गीतसँगै अब पनि हामी यहाँहरूबाट बिदा लिन चाहन्छौँ आजको यस कार्यक्रमबाट, कार्यक्रम सङ्गीत प्रभा।
1: अब प्रस्तुत छ समसामयिक समीक्षा। विषय छ भारतीय पोस्टको राजस्व आर्थिक वर्ष 2025-26 15,373 करोड रुपियाँ पुगेको छ। अनुवादक तथा वाचिका सीमा छेत्री, आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। भारत पोस्टको राजस्व आर्थिक वर्ष 2025-26 रुपियाँ 15,373 करोड पुगेको छ, जुन विभागको 170 वर्षको इतिहासमा सबैभन्दा महत्वपूर्ण वित्तीय कोषी ढुङ्गाहरूमध्ये एक हो। वर्ष 2016 विभागको राजस्व लगभग रुपियाँ 11,500 करोड रहेको थियो, जसमा बीचका वर्षहरूमा रुपियाँ 200 देखि 300 करोडको औसत वार्षिक वृद्धि भएको थियो। यद्यपि यस वर्ष रुपियाँ 2,100 करोडको अभूतपूर्व एकल वर्ष वृद्धि भएको छ, जुन ऐतिहासिक औसतको लगभग 10 गुणा हो। केन्द्रीय संचार तथा ग्रामीण विकास राज्य मन्त्री डाक्टर चन्द्रशेखर पेम्मा सानीले यो परिवर्तनको श्रेय एक संरचित दोहोरो दृष्टिकोणलाई दिनुभएको छ, जुन कुल सम्बोधन योग्य बजारको पहिचान, लक्ष्य निर्धारण र जवाबदेहिता समावेश गर्ने माथितल रणनीति थियो, जसमा कार्यबल संलग्नताको तल्लोमाथि रणनीति पनि समावेश थियो। उहाँले केन्द्रीय संचार मन्त्री ज्योतिरादित्य सिन्धियाको नेतृत्वलाई एउटा संगठनात्मक रूपरेखा स्थापना गर्ने श्रेय दिनुभयो, जसले अवरोधहरू पहिचान गरेको छ, तिनीहरूलाई समाधान गरेको छ र परिणामहरू प्रदान गरेको छ। यसबाहेक राज्यमन्त्रीले जोड़ दिनुभयो इण्डिया पोस्टको पार्सल र रसद क्षेत्रले प्रविधि एकीकरण र विस्तारित ई वाणिज्य साझेदारीद्वारा संचालित 70% वृद्धि दत्ता गरेको छ। वर्तमान नेतृत्वले कार्यभार ग्रहण गर्दा कुल पार्सल राजस्व लगभग रूपियाँ 600 करोड थियो। ओटीपी आधारित डेलिभरी, एसएमएस ट्यागिङ, यूपीआई र डिजिटल भुक्तानी स्वीकृति र प्रमुख ई वाणिज्य प्लेटफर्महरूसँग बी2बी टाई अपको परिचयसँगै पार्सल सेवाहरूले मात्र रूपियाँ 10,000 करोडसम्म राजस्व उत्पन्न गर्ने सम्भावना रहेको अनुमान गरिएको छ। छिटो डेलिभरी सक्षम पार्न रूट रिसेलाइजेसन गरिएको छ र व्यापक पाइलटिङ पछि इण्डिया पोस्टले 6 महानगरहरूमा 24 घण्टा र 48 घण्टा स्पीड पोस्ट डेलिभरी सेवाहरू शुरू गरेको छ, जसलाई ठूलो मात्रामा जनचेतना अभियानहरूले समर्थन गरेका छन्। इण्डिया पोस्टको आधुनिकीकरण अभियानको आधारशिला आईटी 2.0 भागको रूपमा उन्नत हुलाक प्रविधि एपीटी पहल अन्तर्गत रूपियाँ 5,800 करोड लगानी हो। राज्यमन्त्रीले पूर्ण रूपमा डिजिटल अन्त्यदेखि अन्त्य सेवाहरूको विभागको दृष्टिकोणलाई रूपरेखा दिनुभयो, जसले नागरिकहरूलाई एक क्लिकमा ब्राउजर मार्फत पीएलआई र आरपीएलआई जस्ता बचत उपकरणहरू र बीमा नीतिहरू खरिद गर्न, तुरन्तै डिजिटल प्रमाणपत्रहरू डाउनलोड गर्न र परिपक्व नीति रकमहरू सिधै तिनीहरूको ब्याङ्क खातामा प्राप्त गर्न सक्षम बनाउँछ। सबै हुलाक कार्यालय भ्रमण नगरी हुलाक बचत खाताहरू जसले 4% ब्याज दर प्रदान गर्दछ, जुन देशको सबैभन्दा उच्च मध्ये एक हो, र अग्रणी वाणिज्य ब्याङ्कहरूले प्रस्ताव गरेको लगभग 2.5% भन्दा उल्लेखनीय रूपमा माथि छ। यस डिजिटल पहुँच योग्यता पुष मार्फत उल्लेखनीय र व्यापक रूपमा अपनाइने अपेक्षा गरिएको छ। विभागले सुकन्या समृद्धि योजनालाई संतृप्त मोडमा कार्यान्वयन गरिरहेको छ, जसमा हाल 3.8 करोड बालिकाहरू यस योजना अन्तर्गत भर्ना भएका छन्। महिला केन्द्रित बचत उत्पादनहरू, स्वसहायता समूह एसएचजी लिङ्केजहरू र उच्च ब्याज ग्रामीण बचत खाताहरूलाई ग्रामीण डाक सेवा नेटवर्क मार्फत सक्रिय रूपमा प्रवर्धन गरिएको छ, जुन लगभग प्रत्येक गाउँमा उपस्थित लगभग 2.5 लाख कर्मचारीहरूको बल हो, जसलाई राज्यमन्त्रीले इण्डिया पोस्टको मेरुदण्ड भनेर वर्णन गरेका छन्।

दोस्रो विश्वयुद्धको कारण विभिन्न क्षेत्रहरूमा धेरै नियम कानुनहरूमा परिवर्तन देखा पर्यो। नेपाल पनि यो परिवर्तनबाट अलग हुन सकेन। पहिले नेपालमा विदेशीहरूको प्रवेश निषेध थियो भने अब विदेशीहरूको लागि नेपालमा प्रवेश सिमाना खुल्ला भयो। अब भने ब्रिटिसहरूको लागि सगरमाथा आरोहण सजिलो भयो, किनभने सगरमाथा आरोहण नेपालबाट छोटो मार्ग थियो। सगरमाथा आरोहण गर्ने प्रयासमा जुटेका विदेशी आरोहीहरूमा तेन्जिङ त्यति बेलासम्म परिचित नाम भइसकेको थियो। त्यस समयसम्म तेन्जिङ भरिया होइन, तर भरियाहरूको नाइके तथा पर्वतारोहीहरूलाई हिमाल चढ्न सिकाउने र बाटो देखाउने सरदार नै भइसकेका थिए। तेन्जिङले सगरमाथाको टुप्पोमा पुग्नको निम्ति धेरै असफल प्रयासहरू गरे, जसमध्ये 1935 सालमा एरिक सिप्टनसँग, 1936 सालमा जोन मोरिस र क्यानाडामा जन्मेका अन डोनमाइडसँग थियो। त्यस समय तीव्र आदिको कारण 6,700 मिटर उचाइमा पुगेपछि पनि हार मान्नु परेको थियो। सन् 1952 सालमा तेन्जिङलाई सगरमाथा आरोहणको प्रयासमा जुटेको स्विस आरोहण दलमा एउटा सम्मानित पर्वतारोहीको रूपमा सहभागी हुन बोलाएको थियो। यस दलमा सहभागी भएर तेन्जिङ 28,250 फिटको उचाइसम्म पुग्न सफल भए। यस अभियानमा तेन्जिङले सहयोग गरिदिएकोमा खुसी भई स्विसले रोलेक्स घडी उपहार स्वरूप दिएका थिए। यहाँसम्म आइपुग्दा ब्रिटिसहरूलाई सगरमाथाको चुचुरामा पुग्न सम्भव छैन भन्ने लागिसकेको थियो, तर पनि उनीहरूले प्रयास गरे। सन् 1953 सालमा यो उनीहरूको अन्तिम प्रयास थियो। सन् 1953 सालमा पनि तेन्जिङलाई सगरमाथाको शिखरमा पुग्न अभियानमा भाग लिन बोलाइयो। यसपालि भने कर्नल जोन हन्टको नेतृत्वमा यो अभियानमा आरोहीहरूको बलियो टोली थियो। यस समूहले सगरमाथा आरोहणमा चरणहरूको श्रृङ्खलाहरू स्थापित गरे। उनीहरू धेरै माथिसम्म पुगिसकेका थिए। तब यस अभियानको लिडर कर्नल हन्टले सबै नचढेर दुई दुई जनाको दल बनाएर चढ्ने आदेश दिए। पहिलो दल बोडिलन र इभान्सको अनि दोस्रो थियो हिलेरी र तेन्जिङको। पहिले बोडिलन र इभान्सले सगरमाथाको चढाई सुरु गरे। उनीहरू सगरमाथाको 28,750 फिटको उचाइमा पुगे। अब सगरमाथाको टुप्पो भेटाउन 300 फिट मात्र बाँकी थियो, तर यी पर्वतारोहीहरूले बोकेको अक्सिजनको सिलिन्डरमा समस्या आएपछि आरोहण परित्याग गरे र त्यतैबाट फर्किए। अब कर्नल हन्टले अर्को साहसी जोडी तेन्जिङ नोर्गे र एडमन्ड हिलेरीलाई पठाए। मे 28 तारिकको दिन उनीहरूलाई पहाड चढ्न तयार गरियो। शरीरमा पानीको कमी हुन नदिनलाई हिउँ पगालेर पानी बनाई पिउन लगाइयो। लामाहरूले पनि सुरक्षा र सफलताको लागि पूजा आरम्भ गरे। बिहान 6:30 बजेमा सबै तयारी पूरा गरेर उनीहरू सगरमाथा विजयको उत्साह बोकेर अगाडि बढे। उनीहरूको यो चढाई सजिलो थिएन। -45 डिग्रीको तापमान, बर्फिलो बाटो, ठुलो ठुलो चट्टानहरू पार गर्दै उनीहरू आफ्नो गन्तव्यतिर बढ्दै गए। सतहदेखि लगभग 30,000 फिट उचाइमा पुगेपछि एउटा सानो गहिरो खाल्डो थियो। त्यसलाई पार गर्नु हिलेरीले आफ्नो कदम बढाए, तर उनको खुट्टा चिप्लियो। उनी खाल्डोमा लड्नु आँटेको मात्र थिए, तुरन्तै तेन्जिङले दोरी फ्याँकेर उनलाई बचाए। हिलेरीलाई विश्वास भयो कि उनी एक साहसी र असल व्यक्तिसित छन्। चढाईको पहिरो रात उनीहरूको लागि एकदमै खतरनाक थियो। बर्फिलो हावा तीव्र गतिले चलिरहेको थियो। यो तीव्र बर्फिलो बेगको हावामा चराई चढ्न नसिकिने भएकोले उनीहरू त्यही नै क्याम्प लगाएर बसे। रात लामो थियो अनि उनीहरूसँग थोरै अक्सिजन बाँकी थियो। उनीहरूले यसलाई दुई भागमा प्रयोग गर्ने निर्णय गरे। राति 9 बजेदेखि 11 बजेसम्म अनि बिहान 1 बजेदेखि 3 बजेसम्म। तर त्यस राति हिलेरीको जुत्ता गल्तीले बाहिरै छुरिएको थियो। जब उनीहरू अघिल्लो दिन बिहान उठे, तब हिलेरीको जुत्ता र खुट्टा दुई बर्फले जमिएको थियो र जुत्ता सुकाउन अनि खुट्टा तताउन उनीहरूलाई धेरै समय लाग्यो। अब उनीहरूको अघि थियो अन्तिम चढाई। अन्तिम चढाईको समय उनीहरू समक्ष एउटा ठूलो चट्टान थियो। एकछिन त उनीहरू त्यही अलमल्ल भएर बसे। त्यसपछि हिलेरीले दिमाग प्रयोग गरे र चट्टानको एउटा खाल्डोबाट बाटो बनाए। एकपछि अर्को खाल्डो बनाउँदै पहिले हिलेरी अनि पछि तेन्जिङ अगाडि बढे र अन्तमा 29 मे सन् 1953 सालको 11:30 बजेमा संसारको सबैभन्दा अग्लो शिखर सगरमाथा अर्थात माउन्ट एभरेस्टमा उनीहरू पुगे। यो समय उनीहरूको लागि सफलता र खुसीको क्षण थियो। त्यहाँ हिलेरीले कोदालोको साथ
आत्मा तेन्जिङको

फोटो खिचिदिए, जुन फोटो अहिलेसम्म प्रसिद्ध छ। तेन्जिङले चुचुरामा आफूसित ल्याएको मिठाई र छोरीले दिएको पेन चढाए। यो उनको निम्ति एकदमै भावुक क्षण थियो। उनीहरूले सगरमाथाको चुचुरामा लगभग 15 मिनट बिताए। यो चढाई तेन्जिङ र हिलेरीको मात्र सफलता थिएन, यो सम्पूर्ण विश्वको नै सफलता थियो। सगरमाथाको चुचुरामा उभिन तेन्जिङलाई 7 आरोहण र 18 वर्ष लागेको थियो भने ब्रिटिस सरकारलाई एउटा टोलीलाई सगरमाथामा पुगाउन 9 आरोहण र 32 वर्ष लागेको थियो। सगरमाथाको सफल आरोहण पछि तेन्जिङको जीवन नै पूर्ण रूपमा परिवर्तन भयो। उनी एउटा साधारण व्यक्तिबाट अन्तर्राष्ट्रिय नायक बनेका थिए। नेपालको राजा त्रिभुवनले उनलाई 1953 सालमा द स्टार अफ नेपाल अर्थात नेपालको तारा र टाइगर अफ स्नोज अर्थात बर्फको बाघ उपाधि दिए। सन् 1954 सालमा तेन्जिङ हिमालयन पर्वतारोही संस्थाको पहिलो निर्देशक बने। उनले यहाँ प्रशिक्षकको रूपमा काम पनि गरे। सन् 1959 सालमा भारत सरकारले उनलाई पद्मभूषण सम्मान प्रदान गरेको थियो। उनको आत्मकथा टाइगर अफ द स्नोस अर्थात बर्फको बाघ सन् 1955 सालमा प्रकाशित भएको थियो। तेन्जिङले 7 भाषाहरू बोल्थे तर लेख्न कहिले सिकेनन्। यद्यपि उनले अरूलाई निर्देशन दिएर धेरै पुस्तकहरू लेखे। सन् 1978 सालमा उनले तेन्जिङ नोर्गे एडभेन्चर नामक कम्पनी स्थापना गरे, जो ट्रेकिङ र साहसिक कार्य उपलब्ध गराउने कम्पनी हो। उनलाई इङ्ल्यान्डको महारानी एलिजाबेथ द्वितीयद्वारा जर्ज मेडल र क्विन एलिजाबेथद्वारा कोरोनेसन मेडल पनि प्रदान गरिएको थियो। दार्जिलिङमा तेन्जिङ नोर्गेको सम्झनामा मूर्ति पनि बनाएको छ अनि उनको संग्रहालय पनि स्थापित गरिएको छ। यसको साथै नेपालको लुक्ला एयरपोर्टको नाम तेन्जिङ हिलेरी एयरपोर्टमा परिवर्तन भएको थियो र आज पनि तेन्जिङ हिलेरी एयरपोर्ट नै भनिन्छ। यी धेरै उपलब्धिहरू ग्रहण गरिसकेको तेन्जिङ नोर्गेको 71 वर्षको उमेरमा सन् 1986 साल मे 9 तारिक भारतको पश्चिम बंगालको दार्जिलिङमा मस्तिष्क रक्तस्रावको कारण निधन भएको थियो। तेन्जिङ नोर्गेको हिमाल यात्रा केवल व्यक्तिगत सफलता मात्र थिएन, यसले संसारलाई नेपाली शेर्पाहरूको साहस मेहनत र क्षमता देखायो। उनको यो सफलताले भविष्यका पर्वतारोहीहरूलाई ठूलो प्रेरणा प्रदान गरेको छ। उनको हिमाल यात्रा संघर्ष अनुभव र सफलताको प्रेरणादायी कथा हो। त सगरमाथा आरोहण गर्ने पहिलो व्यक्ति पर्वतारोही तेन्जिङ नोर्गे शेर्पालाई सत सत नमन चढाउँदै कार्यक्रम प्रस्तुता लेखनाथ राईको साथमा म छिरिङडोमा यहाँहरूबाट ओझल भइरहेका छौ। नमस्ते।

0: भर्खर मात्र यहाँहरूले सुन्नुभयो यो लोकगीत राधिका प्रधानको स्वरमा.
1: Blurry vision, don't ignore it. We bring to you advanced eye care and expert specialists you can trust. From routine checkups to complex surgeries, we see it all. Siliguri Great Alliance Eye Hospital, your one-step solution for all eye care needs. See better, live better. Call us at 973330090 or visit us at Second Mile behind Vishal Cinema, Civic Road, Siliguri.
0: भर्खरै मात्र यहाँहरूले आफ्नो रेडियो सेट तथा मोबाइलमा एफएम 103.5 मेगाहरु साथै न्युजन एआईआर एप पनि दार्जिलिङको एफएम 100.2 मेगाहरु ट्युन गर्नुभएको छ भने सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ. कार्यक्रम सन्दर्भ अब यहाँहरू समक्ष लिएर आएका छौँ भने यस कार्यक्रममा आजको सान्दर्भिक विषयमा केही जानकारी यहाँहरूलाई दिनेछौँ, साथै केही फिल्मी गीतहरू सुनाएर मनोरञ्जन पनि गराउनेछौँ. त कार्यक्रमको सुरुवात भने मनोरञ्जनबाट नै गरिरहेका छौँ, स्वीकार्नुहोस्.

0: बोल बोल के थक गया।
1: क्या हुआ?
0: नया किडबैग चाहिए।
1: तो पहले कैप्टन से बोलो, नहीं सुना तो मैनेजर से।
0: करेक्ट।
1: तो ऐसे ही पहले शिकायत बैंक से करें, 30 दिनों में जवाब या समाधान ना मिलने पर CMS पोर्टल पे शिकायत करें। तो पहले बैंक फिर CMS पोर्टल, नहीं तो शिकायत होगी नामंजूर। चले ले आ गया नया किडबैग।
2: RBI कहता है
3: पहले अपना बैंक फिर RBI ओम्बुड्समैन।
4: श्रोता, अब लागौं आजको सान्दर्भिक विषयतर्फ। आजको विषय छ सफा घर सफा समुदाय। सफा घर र सफा समुदाय स्वस्थ र सुखी जीवनका आधार हुन्। घर सफा राख्दा परिवारका सदस्यहरू रोगबाट बाँच्न सक्छन् र वातावरण पनि स्वच्छ रहन्छ। त्यस्तै समुदाय सफा भएमा सबै मानिसहरू सुरक्षित स्वस्थ र सुखी जीवन बिताउन सक्छन्। हामीले घरभित्र र घर वरिपरि फोहोर जम्मा हुन नदिने, कचरा सही ठाउँमा फाल्ने, प्लास्टिकको प्रयोग कम गर्ने र नियमित सरसफाई गर्ने बानी बसाल्नुपर्छ। सड़क, पार्क, विद्यालय, मन्दिर तथा सार्वजनिक स्थानहरू सफा राख्नु पनि हाम्रो जिम्मेवारी हो। मानिसको जीवनमा सरसफाईको धेरै महत्व हुन्छ। घरभित्रको फोहोर नियमित रूपमा व्यवस्थापन गर्नुपर्छ। भान्सा, शौचालय, आँगन तथा वरिपरिको क्षेत्र सफा राख्नुपर्छ। मैला जथाभावी फाल्नु हुँदैन। सुक्खा र भिजेको फोहोर छुट्टा छुट्टै राखेर उचित व्यवस्थापन गर्नुपर्छ। प्लास्टिकको प्रयोग कम गर्नु र पुनः प्रयोग गर्ने सामग्री प्रयोग गर्नु बानी बसाउनुपर्छ। समुदाय सफा राख्न प्रत्येक नागरिकको जिम्मेवारी हुन्छ। सड़क, विद्यालय, पार्क, मन्दिर तथा सार्वजनिक स्थानहरू सफा राख्नुपर्छ। सरसफाई अभियान सञ्चालन गर्दा समुदायका सबै मानिसहरूले सहभागिता जनाउनुपर्छ। यसले आपसी सहयोग र एकताको भावना पनि बढाउँछ। सफा वातावरणले रोग फैलनबाट बचाउँछ। फोहोरका कारण डेङ्गु, छारापखाला, हैजा जस्ता रोग फैलन सक्छन्। त्यसैले नियमित सरसफाई गर्नु आवश्यक छ। स्वस्थ समाज निर्माणका लागि सफा घर सफा समुदाय भन्ने नारालाई व्यवहारमा उतार्नुपर्छ। यसैले तपाईँहरू पनि सफा घर सफा समुदाय भन्ने अभियानमा लाग्नुहोस् र आफ्नो घर र समुदायलाई सफा राख्नुहोस्।

0: यी मनोरञ्जनपूर्ण फिल्मी गीतहरूको साथमा यहाँहरूले जानकारी पाउनुभयो सफा घर सफा समुदाय विषयमा आजको कार्यक्रम सन्दर्भमा। यहाँहरूले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र। तब सुन्नुहोस् बिहान 9 बजेको समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। 9 बजेको समाचारको साथमा म सबिना गिरी। उपराष्ट्रपति श्री सीपी राधाकृष्णन आजदेखि कर्नाटक, गोवा र केरलमको 3 दिने भ्रमणमा जानुहुनेछ। उपराष्ट्रपति आज कर्नाटकको बेंगलुरूमा आर्ट अफ लिभिङ फाउन्डेशनको 45 वर्ष पूरा भएको अवसरमा आयोजित वैश्विक समारोहमा भाग लिनुहुनेछ। वहाँ युनिभर्सिटी बीडीटी

0: कलेज अफ इन्जिनियरिङ दावङगेरे कर्नाटकको प्लाटिनम जुब्ली समारोहमा पनि भाग लिनुहुनेछ। उहाँ शनिबार श्री राधाकृष्णन पन्जीमा गोवाको राज्य स्थापना दिवस समारोहमा भाग लिनुहुनेछ र सीएसआईआर राष्ट्रिय समुद्र विज्ञान संस्थान गोवाको भ्रमण गर्नुहुनेछ। 31 मईमा उपराष्ट्रपति श्री राधाकृष्णनले बेलथाङडीमा सीआरआई औद्योगिक पार्कको उद्घाटन गर्नुहुनेछ र कर्नाटकको श्री क्षेत्र धर्मस्थल मञ्जुनाथ स्वामी मन्दिरको भ्रमण गर्नुहुनेछ। सोही दिन उहाँले केरलाको पोट्टायममा दीपिका मलयालम दैनिकको 140 स्थापना दिवस समारोहको पनि उद्घाटन गर्नुहुनेछ। केन्द्रीय गृहमन्त्री अमित शाहले देशबाट अवैध अप्रवासीको पहिचान गर्ने उसलाई निर्वासित गर्ने सरकारको दृढ़ प्रतिबद्धता दोहोऱ्याउनु भएको छ। उहाँले हिज गान्धीनगर लोकसभा क्षेत्रमा 340 करोड़को विभिन्न विकास परियोजनाहरूको उद्घाटन र शिलान्यास गरेपछि जनसभालाई सम्बोधन गर्दै भन्नुभयो, सरकार सीमा सुरक्षित गर्न र देशमा अवैध अप्रवासनको अन्त्य गर्न प्रतिबद्ध छ। गृहमन्त्री श्री शाहले सीमा सुरक्षा बललाई 1 हप्ताभित्र 600 हेक्टर जमिन दिएकोमा पश्चिम बंगाल सरकारलाई बधाई दिनुभएको छ। वीर सावरकरको जन्म जयन्तीका अवसरमा श्री शाहले मातृभूमिप्रति वीरको सर्वोच्च त्याग समर्पण र अमूल्य योगदानको स्मरण गर्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले हिज नयाँ दिल्लीमा जनजातीय सुरक्षा मञ्चका प्रतिनिधिहरूसँग भेट गर्नुभयो। एक सामाजिक सञ्जाल पोस्टमा श्री मोदीले भन्नुभयो, आदिवासी समुदायप्रति उनीहरूको समर्पण साँच्चै प्रशंसनीय छ। बैठकमा आदिवासी समुदायको विकास र सशक्तिकरणसँग सम्बन्धित विभिन्न विषयका सार्थक चर्चा भएको उहाँले बताउनु भएको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले हिज राष्ट्रमण्डल खेल र अहमदाबादमा आयोजना हुने प्रस्तावित ओलम्पिकको तयारीको समीक्षा गर्न बैठक गर्नुभयो। बैठकमा केन्द्रीय खेल मन्त्री मनसुख मांडविया, गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेल, उपमुख्यमन्त्री हर्ष संघवी र वरिष्ठ अधिकारीहरू उपस्थित थिए। एक सामाजिक सञ्जाल पोस्टमा श्री शाहले भन्नुभयो, नरेन्द्र मोदी सरकारले भारतमा विश्वस्तरीय खेल बुनियादी ढाँचा विकास र अत्याधुनिक प्रशिक्षण सुविधाहरूको विस्तार गर्दैछ। अहमदाबादमा प्रस्तावित विश्वस्तरीय खेल कार्यक्रमहरूलाई ध्यानमा राख्दै खेल सुविधाहरू वैश्विक मापदण्ड अनुसार विकास गरिएको छ। मध्य पूर्वमा जारी भूराजनैतिक अनिश्चितताहरूका बीचमा एयर इण्डियाले इजरायलको लागि आफ्नो उडानहरूको निलम्बन सीमा जुलाईको अन्त्यसम्म बढाएको छ। यसअघि एयरलाइन्सले तेल अभ्यु दिल्ली रूटमा जुन महिनाको अन्त्यसम्मका लागि उडान स्थगित गरेको थियो। एयर इण्डियाका एक वरिष्ठ अधिकारीले यस क्षेत्रको वर्तमान स्थितिलाई मध्यनजर गर्दै यस्तो निर्णय लिएको बताएका छन्। रूसमा आयोजित अन्तर्राष्ट्रिय सुरक्षा मञ्चलाई सम्बोधन गर्नुहुँदै राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले आतंकवाद विरूद्ध निर्णायक कार्यवाहीको आवश्यकतामा जोड़ दिनुभएको छ। मस्कोमा आयोजित बैठकमा श्री डोभालले भन्नुभयो, जिम्मेवार देशहरूले आतंकवादलाई बढ़ावा दिनेहरूलाई समर्थन गर्ने वा उनीहरू विरूद्ध कठोर कार्यवाही गर्ने निर्णय गर्नुपर्नेछ। उहाँले पश्चिम एसियाको स्थितिलाई उल्लेख गर्नुहुँदै ट्रेड अफ हर्जुम र लाल सागर जस्ता अन्तर्राष्ट्रिय समुद्री मार्गहरूमा व्यापारको सुरक्षित र निर्वाध आवागमन सुनिश्चित गर्नमा पनि जोड़ दिनुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले वर्ष 2026 भियतनामको डानाङमा आयोजित अण्डर 23 एसियाई च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शनका लागि भारतीय कुस्ती खेलाड़ीहरूलाई बधाई दिनुभएको छ। सामाजिक सञ्जाल पोस्टमा श्री मोदीले भन्नुभयो, पुरूष फ्री स्टाइल र महिला कुस्ती टोलीले च्याम्पियनसिपमा टीम उपाधि जितेको छ। उहाँ अनुसार पुरूष फ्री स्टाइल कुस्ती टोलीले 4 स्वर्णसहित 9 पदक जितेर कीर्तिमान कायम गरेको छ, जुन प्रतियोगिताको इतिहासमै देशकै उच्च पदक हो। विश्व स्वास्थ्य संगठनका महानिदेशक टेड्रोस अधानोम गेब्रेयेससले प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोलाको प्रकोप निकै जटिल अवस्थामा पुगेको बताउनु भएको छ। उहाँले संघर्ष, असुरक्षा, विस्थापन, खाद्य संकट, सामुदायिक अविश्वास जस्ता संक्रमण नियन्त्रणका लागि प्रमुख अवरोध बन्दै गएको बताउनु भएको छ। इण्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको दोस्रो म्याचमा आज गुजरात टाइटन्सले राजस्थान रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ। आकाशवाणीबाट 9 बजेको समाचार पूरा भयो। अहिले 9:25 समाचारको अर्को श्रृङ्खला लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला आकाशवाणी।
1: ओल्ड इज गोल्ड भनिन्छ नि श्रोता। यो त्यसै भनेको कहाँ हो र जो कसैले पनि पुरानो एन्टिक पीस तथा पुरानो ऐतिहासिक चिजहरू मन पराउँछ त्यसै पुरानो सदाबहार त्यस्तै पुरानो सदाबहार गीतहरू पनि सबैले नै मन पराउँछन् त्यसैले अब भने लिएर आएका छौँ यी पुरानो सदाबहार गीतहरू स्वीकार्नुहोस्

यी सदाबहार गीतहरू सुनेर यहाँहरूले अवश्य पनि आनन्द त उठाउनु भयो होला। र यी गीतहरूमा पहिलो गीत थियो फिल्म हत्करीबाट आशा भोसले र किशोर कुमारको युगल शर्मा, भने दोस्रो गीत थियो फिल्म चलते चलतेबाट किशोर कुमारको शर्मा। यहाँहरूले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र। त अब केही क्षणमा यस केन्द्रबाट रिले गरी सुनाइरहेछौँ आकाशवाणी कोलकाता केन्द्रको बङ्गला समाचार।

0: आवेदन फारम जारी गरेको छ। पश्चिम बंगाल सरकारले बंगाललाई अवैध घुसपेटबाट मुक्त गर्न सबै प्रयास गरिरहेको छ। कोलकाता महानगरको टेङ्रा इलाकामा रहेको तृणमूल काङ्ग्रेसको कार्यालयबाट ठूलो संख्यामा आधार कार्ड जफ्त भएको छ। आज 29 मई अर्थात् विश्वकै सर्वोच्च शिखर सागरमाथामा पहिलो पटक मानव पाइला टेकिएको ऐतिहासिक दिन, साथै सोही कृतिमान रच्ने भारतका गौरव प्रसिद्ध पर्वतारोही तेन्जिङ नोर्गे शेर्पाको जन्म जयन्ती हो। अनि दार्जिलिङकी निशा गुरुङ एसियन हकी फेडरेसनद्वारा प्रतिष्ठित महिला अन्डर 18 एसिया कप 2026 लागि आधिकारिक जज नियुक्त भएको छ। अब समाचार विस्तारमा। पश्चिम बंगाल सरकारले अन्नपूर्ण योजनाका लागि 11 पृष्ठको विस्तृत आवेदन फारम जारी गरेको छ। यस योजना अन्तर्गत पात्र महिलाहरूलाई प्रत्येक महिना 3,000 रुपियाँ आर्थिक सहायता प्रदान गरिनेछ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले हिज नवन्नमा आयोजित पत्रकार सम्मेलनमा फारम जारी गर्दै भन्नुभयो, आउँदो 1 जुनदेखि सुरु हुने आवेदन प्रक्रिया 3 महिनासम्म चल्नेछ।
1: सरकारले जारी गरेको फारममा निवेदक र उनको सम्पूर्ण परिवारसँग सम्बन्धित विस्तृत विवरण माग गरिएको छ। परिवारका मुखियाको नाम, जन्ममिति, ठेगाना, आधार नम्बर र मोबाइल नम्बर अनिवार्य गर्नुपर्नेछ। यसबाहेक परिवारका सबै सदस्यको नाम, सम्बन्ध, आधार विवरण र अन्य व्यक्तिगत जानकारी पनि भर्नुपर्ने हुन्छ। फारममा परिवारका प्रत्येक वयस्क सदस्यको ब्याङ्क खाताको जानकारी पनि उपलब्ध गराउनुपर्नेछ। सरकारले ब्याङ्क खातासँग आधार लिङ्क हुन जरुरी रहेको स्पष्ट पारेको छ। यसका साथै भोटर कार्ड नम्बर, विधानसभा क्षेत्र र सबै सदस्यको पार्ट नम्बरको बारेमा पनि जानकारी मागिएको छ। यदि परिवारसँग डिजिटल राशन कार्ड छ भने त्यसको सम्पूर्ण जानकारी पनि फारममा रेकर्ड गर्नुपर्नेछ। अन्नपूर्ण योजनाको आवेदनमा पनि सम्पत्तिसँग सम्बन्धित जानकारी अनिवार्य गरिएको छ। आवेदकले आफ्नो परिवारको पक्की घर छ कि छैन, कति जमिन छ भन्ने जानकारी दिनुपर्नेछ र जमिनको म्युटेसन र नामाङ्कनको दस्तावेज पनि बुझाउनुपर्नेछ। परिवारको कुनै सदस्यको नाममा 4-चक्के वाहन छ भन्ने जानकारी पनि दिनुपर्नेछ। सबिना गिरी, आकाशवाणी खरसाङ, समाचार विभाग।
0: पश्चिम बंगाल सरकारले बंगाललाई अवैध घुसपेटबाट मुक्त गर्न सबै प्रयास गरिरहेको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले कार्यभार सम्हाल्ने बित्तिकै उहाँले घुसपेटलाई नियन्त्रण गर्न डिटेक्ट, रिमुभ, डिपोर्ट नीति लागू गर्नुभएको छ। यस योजना अन्तर्गत घुसपेटहरूलाई हिरासतमा लिएर सबै कानूनी औपचारिकता पूरा गरेर बंगलादेश पठाउने गरिएको छ। कानूनी औपचारिकता पूरा नभएसम्म घुसपेटकर्तालाई हिरासतमा केन्द्रमा राखिन्छ। उत्तर 24 परगनाको स्वरूपनगरमा आज लगभग 50 बंगलादेशी घुसपेटकर्ताहरूले हाकिमपुर चेकपोस्टमा आफ्नो घर फर्कने इच्छा व्यक्त गरेका छन्। यस क्षेत्रमा अवस्थित 3 डिटेन्सन सेन्टरमा लगभग 350 जना अहिले निर्वासनको खाइमा छन्। यसैबीच सिलिगुडी, मटिगढा, नक्सलबाडी क्षेत्रमा अर्को डिटेन्सन सेन्टर निर्माण गरिएको छ। सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कठोर पारिएको छ भने घुसपेटहरूलाई अधिक प्रभावी ढंगमा पहिचानको लागि निगरानी बढाइएको छ। पश्चिम बंगाल सरकारले कोलकाता पुलिसलाई आधुनिकीकरण गर्ने दिशामा ठूलो कदम चालेको छ। कोलकाता पुलिसलाई दिल्ली पुलिस र केन्द्रीय बलको स्तरमा विकास गर्ने आफ्नो योजनाको एक भागको रूपमा लाल बजारले नयाँ समिति गठन गरेको छ। समितिको नेतृत्व कोलकाता पुलिसका संयुक्त आयुक्त आइपीएस निलञ्जन विश्वासले गर्नुभएको छ। 5 सदस्यीय समितिले पुलिससँग भएका सामग्रीको विस्तृत समीक्षा गरी 15 दिनभित्र प्रतिवेदन लाल बजारमा पेश गर्नेछ। उक्त समितिले हेलमेट, लाठी, सिल्ड, बॉडी आर्मर, घातक हतियार, रबरको गोली, अश्रु ग्यास र भीड़ नियन्त्रण गर्ने अन्य उपकरणहरूको वर्तमान उपलब्धता र स्थितिको कोलकाता पुलिससँग जाँच गर्नेछ। यसका साथै खानेपानी, फोहरा जस्ता सामग्रीको आपूर्ति र उपलब्धताको पनि मूल्याङ्कन गरिने भएको छ। कलकत्ता महानगरको टेङ्रा इलाकामा रहेको तृणमूल काङ्ग्रेसको कार्यालयबाट ठूलो संख्यामा आधार कार्ड जफत भएको छ, जसपछि स्थानीयले प्रश्न उठाएका छन्। प्राप्त जानकारी अनुसार पूर्वी कुलिया रोडमा रहेको यो पार्टी कार्यालय विधानसभा चुनावको परिणाम घोषणा भएदेखि बन्द थियो। बिहिबारकै स्थानीयहरूले कार्यालयको ताला तोडेर कार्यालयमा प्रवेश गरेका थिए भने उनीहरूले आधार कार्ड दराजभित्र राखेको अवस्थामा फेला पारेका थिए। यो पार्टी कार्यालय बेलियाघाटा विधानसभा क्षेत्र अन्तर्गत पर्दछ र पहिले तृणमूल नेता जीवन कुमार शाहले प्रयोग गर्थे। कार्यालयभित्र आधार कार्ड प्राप्त भएको जानकारी पाएपछि ठूलो संख्यामा मानिस घटनास्थलमा भेला भएका थिए। स्थानीयले घटनाबारे पुलिसलाई जानकारी गरिएपछि घटनाबारे जाँच सुरु गरिएको छ। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल

फेसबुकमा @ANews खरसाङ अनि खर्स फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ अब रहल समाचार। पश्चिम बंगाल सरकारले अवैध बंगलादेशी घुसपेठहरूका लागि बनाएको अस्थायी होल्डिङ सेन्टरहरूमा खाना र उपचारको व्यापक व्यवस्था गरेको छ। राज्य प्रशासनले सीमा सुरक्षा बललाई हस्तान्तरण गर्न अघि यी घुसपेठहरूलाई मानवीय सुविधाहरू प्रदान गरिने बताइएको छ। नवन्नाका एक वरिष्ठ अधिकारीका अनुसार राज्य सरकारको नयाँ नीति अन्तर्गत अवैध घुसपेठहरूलाई होल्डिङ सेन्टरमा राखिएको छ। त्यसपछि उनीहरूलाई सीमा सुरक्षा बलको नजिकको सीमा चौकीमा हस्तान्तरण गरिनेछ, जहाँबाट उनीहरूलाई उनीहरूको देश फिर्ता पठाइनेछ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले गत हप्ता अवैध बंगलादेशी घुसपेठकारीलाई अदालतमा पेश नगरिने बताउनु भएको थियो। पहिले उनीहरूलाई उचित खाना उपलब्ध गराएर सीमा सुरक्षा बललाई बुझाउन उहाँले पुलिसलाई निर्देश दिनुभएको छ। बंगलादेशी घुसपेठ फिर्ता ल्याउन हाकिमपुर सीमा क्षेत्रमा अस्थायी होल्डिङ सेन्टर स्थापना गरिएको छ। मंगलबार रातिदेखि ठूलो संख्यामा घुसपेठीहरू आइपुगेको समाचार प्राप्त भएको छ। प्रशासनले त्यहाँ खाना र प्राथमिक उपचारको व्यवस्था गरेको छ। पश्चिम बंगालमा सत्ता परिवर्तनपछि पूर्व सत्तारूढ दल तृणमूलका नेता मन्त्री पार्षद र निकट अधिकारीहरूमाथि लगातार कार्यवाही भइरहेको छ। 9 मईमा शपथ लिनुभएको शुभेन्दु अधिकारीको नेतृत्वधीन भाजपा सरकारको 19 दिनमा लगभग तृणमूल काँग्रेसका 2 दर्जन नेताहरू पक्राउ परेका छन्। भ्रष्टाचार, चन्दा उसुली, आर्थिक अनियमितता, चुनावपछि हिंसा र अवैध चन्दा उसुलीका मुद्दामा राज्यका विभिन्न जिल्लाहरूमा पक्राउ भइरहेका छन्। दार्जिलिङ पहाड़मा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनभित्र भएको भनिएको भ्रष्टाचारलाई लिएर राजनीतिक तनाव बढेको छ। विमल गुरुङ नेतृत्वमा रहेको गोर्खा जनमुक्ति मोर्चाले जीटीए प्रशासनलाई यस विषयमा ठोस कदम चाल्न 4 जुनसम्मको अन्तिम समय सीमा दिएको छ। मोर्चाका महासचिव रोशन गिरी अनुसार मंगलबार जीटीए अधिकारीहरूसँग योजनाहरूको विषयमा चर्चा भएको छ। 4 जुनमा पुनः दार्जिलिङको जीटीए मुख्यालय लालकोठी गएर समीक्षा गरिने र सन्तोषजनक जवाब नआए आन्दोलनका थपक कार्य क्रम घोषणा गरिने मोर्चा सूत्रले जनाएको छ। मोर्चाले राशन वितरण प्रणाली, सहर तथा गाउँका खानेपानी परियोजनाहरू र शिक्षक भर्ना प्रक्रियामा ठूलो अनियमितता भएको आरोप लगाएको छ। आज 29 मई अर्थात् विश्वकै सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक मानव पाइला टेकिएको ऐतिहासिक दिन र सोही कीर्तिमान रच्ने भारतका गौरव प्रसिद्ध पर्वतारोही तेन्जिङ नोर्गे शेर्पाको जन्म जयन्ती पनि हो। 29 मई 1914 जन्मनुभएका र आफ्नो जीवनको लामो समय दार्जिलिङमा बिताउनुभएका तेन्जिङ नोर्गेले सन् 1953 आजकै दिन सर एडमन्ड हिलरीसँग मिलेर सगरमाथाको सफल आरोहण गरी विश्वभरि भारतको नाम उच्च राख्नु भएको थियो। उहाँको यो कृतिमानले भारतीय पर्वतारोहणको इतिहासलाई सदाका लागि बदलिदियो। स्मरण गराइन्छ, दार्जिलिङको हिमालयन माउन्टेनियरिङ इन्स्टिट्युट मार्फत उहाँले भारतमा पर्वतारोहणको जग बसाल्नु भएको थियो। रखरखाउ कार्यको लागि आइतबार दोस्रो हुगली सेतु अर्थात् विद्यासागर सेतु 8 घण्टाको लागि बन्द रहनेछ। त्यस दिन बिहान 6 बजेदेखि अपराह्न 2 बजेसम्म यस पुलमा सबै प्रकारको यातायातलाई पूर्ण रूपले बन्द गर्ने निर्णय लिएको छ। विगत लामो समयदेखि दार्जिलिङ पहाडमा अन्य खेल सर हकीमा पनि भविष्य छ भन्ने उदाहरण बनेकी दार्जिलिङकी छोरी निशा गुरुङ एसियन हकी फेडरेसनले जापानको काकेमिघारा आगामीमा 29 मईदेखि 7 जुन 2026 आयोजन हुने प्रतिष्ठित महिला अन्डर 18 एसिया कप 2026 लागि आधिकारिक जज नियुक्त गरेको छ। गिङ धर्मशाला गिङ टी स्टेट लेबोङ दार्जिलिङ निवासी उनी दार्जिलिङ मोन्टेसरी हाउस अफ चिल्ड्रेनमा शिक्षिकाको रूपमा कार्यरत रहँदै हकीप्रति आफ्नो समर्पणलाई निरन्तर अघि बढाइरहेकी छिन्। यसको निम्ति उनी मंगलबार जापान प्रस्थान गरिसकेकी छिन्। निशाले आफ्नो हकी यात्रा नेपाली गर्ल्स हायर सेकेन्डरी स्कुलबाट सुरु गरेकी थिइन्। यो समाचार युट्युबमा @ARKARSING मार्फत पनि श्रोताहरूले सुन्न सक्नुहुनेछ। अन्तमा प्रमुख समाचार। पश्चिम बंगाल सरकारले अन्नपूर्ण योजनाका लागि 11 पृष्ठको विस्तृत आवेदन फारम जारी गरेको छ। पश्चिम बंगाल सरकारले बंगाललाई अवैध घुसपेठबाट मुक्त गर्न सबै प्रयास गरिरहेको छ। आज 29 मई अर्थात् विश्वकै सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक मानव पहिला टेकिएको ऐतिहासिक दिन। दार्जिलिङकी निशा गुरुङ एसियन हकी फेडरेसनद्वारा प्रतिष्ठित महिला अन्डर 18 एसिया कप 2026 लागि आधिकारिक जज नियुक्त भएको छ। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो।

यो दोस्रो गीत यहाँहरू समक्ष प्रस्तुत छ प्रेमराज प्रधान र आशा भोसलेको युगल स्वरमा, सङ्गीत रञ्जित गजमेरको अनि शब्द रहेको छ बीबी विश्वकर्माको।

श्री पुरुष ढकालको शब्द अनि ओम विक्रम विष्टको संगीत रचनामा अबको यो अघिल्लो गीत यहाँहरू समक्ष रहेको छ र यस गीतमा गुञ्जिनेश्वर विमला राईको

अघिल्लो सांगीतिक भेट यहाँहरूलाई महेश्वर लामाको शर्मा शब्द विपिन स्याङदेनको अनि सङ्गीत रहेको छ गायक कलाकार स्वयंको।

श्रोता, हामी कार्यक्रमको अन्ततिर आइपुगेका छौँ र कार्यक्रमको अन्तमा यो अन्तिम गीत यहाँहरू समक्ष लिएर आएका छौँ, खगेन्द्र कालीकोटीको स्वरमा, सङ्गीत गायक कलाकार स्वयंको।

0: यस्तै रमाइलो गीतहरूको साथमा फेरि पनि हामी यहाँहरू समक्ष उपस्थित हुने नै छौँ। तर अहिलेलाई भनिदिनु सुविधा आधुनिक गीतको यस कार्यक्रमबाट।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सिल्भेस्टर लेप्चाबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले विनम्रता, क्षमा र सदाचार व्यक्तित्वको साँचो गहना हो भनी बताउनु भएको छ। संस्कृतको एक उद्धरण साझा गर्नुहुँदै प्रधानमन्त्री श्री मोदीले भन्नुभयो, यी गुणहरूको साथमा देशवासीहरू विकसित भारतको संकल्प पूरा गर्न दृढतापूर्वक जुटेका छन्। उपराष्ट्रपति श्री सीपी राधाकृष्णन आजदेखि कर्नाटक, गोवा र केरलमको 3 दिने भ्रमणमा जानुहुनेछ। उपराष्ट्रपति आज कर्नाटकको बेङ्गलुरुमा आर्ट अफ लिभिङ फाउन्डेसनको 45 वर्ष पूरा भएको अवसरमा आयोजित वैश्विक समारोहमा भाग लिनुहुनेछ। उहाँ युनिभर्सिटी बिटिडी कलेज अफ इन्जिनियरिङ दावनगेरे कर्नाटकको प्लेटिनम जुब्ली समारोहमा पनि भाग लिनुहुनेछ। उहाँ शनिबार श्री राधाकृष्णन पणजीमा गोवाको राज्य स्थापना दिवस समारोहमा भाग लिनुहुनेछ र सिएसआइआर राष्ट्रिय समुद्र विज्ञान संस्थान गोवाको भ्रमण गर्नुहुनेछ। 31 मईमा उपराष्ट्रपति श्री राधाकृष्णनले बेल्थागढीमा सिआरआई औद्योगिक पार्कको उद्घाटन गर्नुहुनेछ र कर्नाटकको श्री क्षेत्र धर्मस्थल मञ्जुनाथ स्वामी मन्दिरको भ्रमण गर्नुहुनेछ। सोही दिन उहाँले केरलाको कोट्टयममा दीपिका मलायम दैनिकको 140 स्थापना दिवस समारोहको पनि उद्घाटन गर्नुहुनेछ। केन्द्रीय गृहमन्त्री अमित शाहले आफ्नो गुजरात भ्रमणको दोस्रो दिन आज हरामीनाला र कच्छको अन्तर्राष्ट्रिय सीमामा रहेको खाडी क्षेत्रको भ्रमण गर्नुहुनेछ। यो क्षेत्र रणनीतिक दृष्टिले निकै संवेदनशील मानिन्छ। श्री शाह गुजरातको 3 दिवसीय भ्रमणमा हुनुहुन्छ। केन्द्रीय वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयलले राउन्ड टेबलमा 50 भन्दा अधिक व्यापार र उद्योगका नेताहरूसँग कुराकानी गर्नुभएको छ। न्युयोर्कस्थित भारतीय महावाणिज्य दूतावासले अमेरिका भारत रणनीतिक साझेदारी मञ्चको सहयोगमा गोलमेज सम्मेलनको आयोजना गरेको थियो। एक सामाजिक सञ्जाल पोस्टमा श्री गोयलले भन्नुभयो, राउन्ड टेबलको क्रममा उहाँले भारतको बलियो विकासको कथा, सुधार सञ्चालित व्यापार वातावरण र प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा वैश्विक निवेशकर्ताहरूको लागि बढ्दो अवसरहरूको बारेमा प्रकाश पार्नुभयो। उहाँले साझा समृद्धिका लागि भारत अमेरिका व्यापार, निवेश, नवीनता र आपूर्ति श्रृङ्खला साझेदारीलाई गहिरो बनाउने तरिकाहरूको बारेमा पनि चर्चा गर्नुभयो। मध्य पूर्वमा जारी भू राजनीतिक अनिश्चितताहरूका बीचमा एयर इन्डियाले इजरायलको लागि आफ्नो उडानहरूको निलम्बन सीमा जुलाईको अन्त्यसम्म बढाएको छ। यसअघि एयरलाइन्सले तेल अभिव दिल्ली रूटमा जुन महिनाको अन्त्यसम्मका लागि उडान स्थगित गरेको थियो। एयर इन्डियाका एक वरिष्ठ अधिकारीले यस क्षेत्रको वर्तमान स्थितिलाई मध्यनजर गर्दै यस्तो निर्णय लिएको बताएका छन्। रुसमा आयोजित अन्तर्राष्ट्रिय सुरक्षा मञ्चलाई सम्बोधन गर्नुहुँदै राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले आतंकवाद विरुद्ध निर्णायक कार्यवाहीको आवश्यकतामा जोड दिनुभएको छ। मस्कोमा आयोजित बैठकमा श्री डोभालले भन्नुभयो, जिम्मेवार देशहरूले आतंकवादलाई बढावा दिनेहरूलाई समर्थन गर्ने वा उनीहरू विरुद्ध कठोर कार्यवाही गर्ने निर्णय गर्नुपर्छ। उहाँले पश्चिम एसियाको स्थितिलाई उल्लेख गर्नुहुँदै स्ट्रेट अफ हर्मुज र लाल सागर जस्ता अन्तर्राष्ट्रिय समुद्री मार्गहरूमा व्यापारको सुरक्षित र निर्बाध आवागमन सुनिश्चित गर्नमा पनि जोड दिनुभएको छ। पूर्व प्रधानमन्त्री चौधरी चरण सिंहको पुण्यतिथिमा उपराष्ट्रपति सीपी राधाकृष्णन, लोकसभा अध्यक्ष ओम बिरला, केन्द्रीय गृहमन्त्री अमित शाहले श्रद्धाञ्जली अर्पित गर्नुभएको छ। सामाजिक सञ्जाल पोस्टमा उपराष्ट्रपति सीपी राधाकृष्णनले चौधरी चरण सिंहको सामाजिक न्याय, ग्रामीण विकास र कृषक समुदायको सशक्तिकरणप्रति दृढ प्रतिबद्धता सदैव सम्झिने बताउनु भएको छ। लोकसभाका अध्यक्ष ओम बिरलाले भन्नुभयो, पूर्व प्रधानमन्त्रीको सम्पूर्ण जीवन किसान, मजदूर र गाउँहरूको उत्थानका लागि समर्पित थियो। गृहमन्त्री अमित शाहले भन्नुभयो, भारत रत्न चौधरी चरण सिंहले स्वतन्त्रता संग्रामदेखि आपतकालसम्म लोकतान्त्रिक मूल्यहरूलाई बलियो बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले वर्ष 2026 भियतनामको डानाङमा आयोजित अन्डर 23 एसिया च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शनका लागि भारतीय कुस्ती खेलाडीहरूलाई बधाई दिनुभएको छ। सामाजिक सञ्चार पोस्टमा श्री मोदीले भन्नुभयो, पुरुष फ्री स्टाइल र महिला कुस्ती टोलीले च्याम्पियनसिपमा टिम उपाधि जित्यो। उहाँ अनुसार पुरुष फ्री स्टाइल कुस्ती टोलीले 4 स्वर्णसहित 9 पदक जितेर कीर्तिमान कायम गरेको छ, जुन प्रतियोगिताको इतिहासमै देशको उच्च पदक हो। मौसम विभागले दिल्ली, हरियाणा र चण्डीगढका केही भागहरूमा मेघ गर्जन र वर्षाका लागि रेड अलर्ट जारी गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। आकाशवाणी समाचारको मुख्य समाचारको साथमा पूर्वाह्न 11:05 पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

यो रमाइलो गीत सँगै हामी पनि यहाँहरु समक्ष उपस्थित भइसकेका छौ यहाँहरुकै प्रिय कार्यक्रम हेलो खरसाङमा। आकाशवाणी खरसाङ केन्द्रबाट प्रस्तुत जानकारी पुनः मनोरञ्जन पुनः र रोचक यस कार्यक्रममा यहाँहरु सम्पूर्णमा हार्दिक अभिवादन साथै दुई कर जोडी नमस्कार।

भगवान बुद्ध भन्नुहुन्छ, दान गर्नुहोस्, मन्त्र जप गर्नुहोस् र आफ्नो मनलाई शान्त बनाउने प्रयास गर्नुहोस्। श्रोता, यो महिना शाखा धवाको महिना पनि हो भनिन्छ। यो महिनामा गरिएको एउटा सानो राम्रो कर्मले पनि हजारौँ गुणा पुण्य प्राप्त गरिन्छ। शाखा धवा भनेको त्यो पवित्र समय हो जब भगवान गौतम बुद्ध जन्मिनुभयो, ज्ञान प्राप्त गर्नुभयो र महापरिनिर्माणमा जानुभयो। यसैले यी महान कर्महरू भएकोले यस महिनालाई लामा धर्मगुरुहरूले धार्मिक र पवित्र महिनाको रूपमा मान्ने गर्छन्। यस महिनामा मात्र होइन, अरू महिनामा पनि राम्रो कर्म गरेको छ भने फल पनि राम्रै पाउनुहुन्छ भन्ने गर्छन् भगवान बुद्ध।

आज 29 मे अर्थात विश्वकै सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक पाइला टेर्किएको ऐतिहासिक दिन र आजकै दिन 29 मेमा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइने गरेको हो। यो दिवस नेपालका गौरवशाली पर्वत सगरमाथाको महत्व र यससँग सम्बन्धित ऐतिहासिक उपलब्धिलाई सम्झना गर्न मनाइने गरिन्छ। सन् 1953 मे 29 नेपाली आरोही तेन्जिङ नर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमन्ड हिलेरीले पहिलो पटक सगरमाथाको सफल आरोहण गरेका थिए। यही ऐतिहासिक सफलताको सम्मानमा नेपाल सरकारले अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउने घोषणा गरेको थियो भने यसै दिनदेखि नै सम्पूर्ण विश्वमा नै यस दिनलाई अन्तर्राष्ट्रिय सगरमाथा दिवस भनेर सुरु गरियो। सगरमाथा विश्वको सबैभन्दा अग्लो हिमाल हो। यसले नेपालको प्राकृतिक सौन्दर्य पर्यटक र संस्कृतिलाई विश्वभरि चिनाएको छ। अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिन्छन्। विद्यालय कलेज तथा सामाजिक संस्थाहरूले वक्तव्य प्रतियोगिता र्याली वृक्षारोपण तथा वातावरण संरक्षण सम्बन्धी कार्यक्रम सञ्चालन गर्छन्। यस दिन हिमाल संरक्षण जलवायु परिवर्तन र पर्यटन प्रबन्धनबारे पनि जनचेतना फैलाइन्छ। सगरमाथा केवल हिमाल मात्र होइन यो नेपालीहरूको साहस संघर्ष र पहिचानको प्रतीक पनि हो। विश्वभरिका हजारौं पर्यटक तथा पर्वतारोही सगरमाथा हेर्न र आरोहण गर्न नेपाल आउने गर्दछन्। यसले नेपालको अर्थतन्त्रमा पनि ठूलो योगदान पुर्याएको छ। अन्तर्राष्ट्रिय सगरमाथा दिवसले हामीलाई आफ्नो प्राकृतिक सम्पदाको संरक्षण गर्न प्रेरणा दिन्छ। सगरमाथाको स्वच्छता र वातावरण जोगाउनु हामी सबैको कर्तव्य हो। यस दिवसले नेपालीहरूमा राष्ट्रिय गौरव र प्रेम देश प्रेमको भावना अझ बलियो बनाउने काम पनि गर्दछ। र आजको यस विशेष दिनमा यहाँहरू सम्पूर्णलाई शुभकामना व्यक्त गर्दछौं।

त आजको कार्यक्रम हेलोकर्सँग यहाँहरूलाई कस्तो लाग्यो आफ्नो प्रतिक्रिया अवश्य नै जनाउनु होला। आजको यस कार्यक्रममा सहयोग गरिदिनु हुने हाम्रा प्राविधिक मित्र लगायत प्रसारण सहयोगी लासङ लामालाई पनि धेरै धेरै धन्यवाद दिँदै तपाईँहरूको सहयोगी म छिरिङ डोमा पनि आजलाई यस कार्यक्रमबाट बिदा लिइरहेकी छु।

105 मेगाहर्ट्जमा यो प्रसारण हो आकाशवाणी खरसाङ केन्द्रको समय बिहानको ठिक 10:31 भएर श्रोता र अबको अघिल्लो प्रस्तुतिहरूको साथमा रहनेछु म चित्र तपाईँहरूको साथमा त प्रस्तुत छ कार्यक्रम हाम्रो सरोकार।

तेन्जिङ नोर्गे शेर्पा पहिलो सागरमाथा आरोही सन् 1953 न्युजिल्यान्डका सर एडमिन हिलेरी र तेन्जिङ नोर्गे शेर्पा भारतीय नागरिक दार्जिलिङकाले विश्वको सर्वोच्च शिखर सागरमाथा माउन्ट एभरेस्टमा पहिलो पटक सफल आरोहण गरे। बचेन्द्री पौल पहिलो भारतीय महिला सन् 1984 23 मेमा बचेन्द्री पौल उत्तराखण्डले सागरमाथा आरोहण गरेर पहिलो भारतीय महिला बनेकी हुन्। उनले भारतको झण्डा शिखरमा फहराएर देशभक्तिको नयाँ उदाहरण प्रस्तुत गरिन्। अर्जुन वैष्णवले एभरेस्टसँगै धेरै शिखरहरूमा आरोहण गरेका छन्। अंशु जमसोपाले बिना अक्सिजन पनि एभरेस्ट आरोहण गरेका छन्।

त श्रोताले सुन्दै हुनुहुन्छ कार्यक्रम हाम्रो सरोकार आकाशवाणीको खरसाङ केन्द्रबाट एफएमको 103.5 मेगाहर्जको तरङ्गमा म चित्रको साथमा ताजाको अङ्कमा हामी कुराकानी गरिरहेका छौँ भारतीय पर्वतरोहीहरूको गौरवशाली कथाबारे। त यसै अङ्कमा श्रोता अर्को हुनुहुन्छ रोहतास खिलेरी, हरियाणाको हिसार जिल्लाका रोहतास। युरोपको सबैभन्दा उच्च चोटी माउन्ट एल्ब्रस 18,510 फिटमा लगातार 24 घण्टा बिना अक्सिजन बस्ने पहिलो पर्वतरोही बने। उनले यो उपलब्धि देशको गौरवको लागि समर्पित गरे। सन्तोष यादव, प्रसिद्ध भारतीय पर्वतरोही सन्तोष यादव संसारको पहिलो महिला हुन् जसले माउन्ट एभरेस्टमा दुई पटक चढाइ गरिन्। उनी काङसुङ मुखबाट एभरेस्ट चढ्ने पहिलो महिला पनि हुन्। अञ्जना यादव, माउन्ट एभरेस्टको नयाँ इतिहास। रायसेन मध्यप्रदेशको अञ्जना यादवले 2026 माउन्ट एभरेस्ट चढ्दै संसारको सबैभन्दा उच्च चोटीमा भारतको तिरङ्गा फहराउने योजना बनाइन्।

कर्नल नरेन्द्र कुमार सियाचिनका वीर। कर्नल नरेन्द्र कुमारले सियाचिन हिमानीको गोप्य सर्वेक्षण गरेर 1984 अपरेसन मेघदूतमा महत्त्वपूर्ण भूमिका खेले। उनी केवल पर्वतरोही मात्र होइनन्, एउटा सच्चा देशभक्त सैनिक पनि हुन्। यी पर्वतरोहीहरूले आफ्नो साहस, धैर्य र देशप्रतिको समर्पणले भारतको नाम विश्वमा उच्च गरेका छन्। उनीहरूको कथाले युवाहरूलाई प्रेरणा दिन्छ कि कसरी सपनाहरूलाई साकार बनाउन सकिन्छ। भारतीय पर्वतरोहीहरूको यो साहसिक यात्रा केवल शिखर नै आरोहण गर्ने प्रयास होइन, देशको मान बढाउने साहस र निर्णय शक्तिको प्रतीक हो। तेन्जिङ नोर्गे शेर्पादेखि विजेन्द्र पल, कर्नल नरेन्द्र कुमार र अनेक युवाहरूले मिलेर भारतीय पर्वतरोहीहरूको गौरवको कथा लेखेका छन्।

त श्रोताले यति जेल सुन्दै हुनुहुन्छ कार्यक्रम हाम्रो सरोकार आकाशवाणीको खरसाङ केन्द्रबाट एफएमको 103.5 मेगाहर्जको तरङ्गमा। र आजको विषय हामीले

लिएर आएका छौँ भारतीय पर्वतरोहीहरूको गौरवशाली कथा। यसै अन्तर्गत हामी विविध विषयहरूमा बात गर्यौँ श्रोता। त अब भने विविध आधुनिक गीतहरूको साथमा कार्यक्रमबाट विदा लिने समय भइरहेको छ र यो अन्तिम प्रस्तुति स्वीकार्नुहोस्। साथै ठिक 11 बजी तपाईँहरूलाई रिले गरी सुनाउनेछौँ आकाशवाणी दिल्ली केन्द्रको हिन्दी समाचार।

उपराष्ट्रपति श्री सीपी राधाकृष्णन आजदेखि कर्नाटक गोवा र केरलमको तीन दिने भ्रमणमा जानुहुनेछ। केन्द्रीय गृहमन्त्री अमित शाहले आफ्नो गुजरात भ्रमणको दोस्रो दिन आज हारामी नाला र कच्छको अन्तर्राष्ट्रिय सीमामा रहेको खाडी क्षेत्रको भ्रमण गर्नुहुनेछ। यो क्षेत्र रणनीतिक दृष्टिले निकै संवेदनशील मानिन्छ। प्रधानमन्त्री नरेन्द्र मोदीले विनम्रता, क्षमा र सदाचार व्यक्तित्वको साँचो गहना हो भनी बताउनु भएको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले देशबाट अवैध अप्रवासीको पहिचान गर्ने, उसलाई निर्वासित गर्ने सरकारको दृढ़ प्रतिबद्धता दोहोर्याउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले हिज नयाँ दिल्लीमा जनजातीय सुरक्षा मञ्चका प्रतिनिधिहरूसँग भेट गर्नुभयो। केन्द्रीय गृहमन्त्री अमित शाहले हिज राष्ट्रमण्डल खेल र अहमदाबादमा आयोजना हुने प्रस्तावित ओलम्पिकको तयारीको समीक्षा गर्न बैठक गर्नुभयो। केन्द्रीय वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयलले न्यूयोर्कमा भएको गोलमेज सम्मेलनमा भाग लिनुहुँदै 50 भन्दा अधिक व्यापार र उद्योग जगतका नेताहरूसँग बातचीत गर्नुभएको छ। मध्य पूर्वमा जारी भू राजनीतिक अनिश्चितताहरूका बीचमा एयर इण्डियाले इजरायलको लागि आफ्नो उडानहरूको निलम्बन सीमा जुलाईको अन्त्यसम्म बढ़ाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले वर्ष 2026 भियतनामको डानाङमा आयोजित अण्डर 23 एसियन च्याम्पियनशीपमा उत्कृष्ट प्रदर्शनका लागि भारतीय कुस्ती खेलाड़ीहरूलाई बधाई दिनु

National Testing Agency NTA ले Common University Entrance Test Undergraduate 2026 परीक्षा का लागी संशोधित परीक्षा तिथि र प्रवेश पत्र जारी गरेको छ। प्राधिकरण अनुसार अब परीक्षा यही महीना को 31 तारीख र अर्को महीना को 6 र 7 तारीख संचालन गरिनेछ। रूसमा आयोजित अन्तर्राष्ट्रिय सुरक्षा मञ्चलाई सम्बोधन गर्नुहुँदै राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले आतंकवाद विरुद्ध निर्णायक कारवाहीको आवश्यकतामा जोड दिनुभएको छ। आकाशवाणीबाट 11:05 को प्रमुख समाचार पूरा भयो। अपराह्न 1 बजे समाचारको अर्को श्रृंखला लिएर पुनः उपस्थित हुनेछौं। सुन्दै गर्नुहोला आकाशवाणी।

मुख्य समाचारको प्रसारणपछि अब समय भरेको छ कार्यक्रम स्वरमाधुरीको, जस अन्तर्गत लिएर आएका छौँ विविध कलाकारहरूको आवाजमा केही आधुनिक गीतहरू। तस्वीर अनुश्रोता कार्यक्रमको यो प्रथम प्रस्तुति वाङ्गेल लामाको आवाजमा।

त श्रोताले सुन्दै हुनुहुन्छ कार्यक्रम स्वर माधुरी अन्तर्गत विविध कलाकारहरूको स्वरमा आधुनिक गीतहरू। यसै क्रममा भर्खरै सुन्नुभयो रमला राईको आवाजलाई। तहुनु श्रोता, कार्यक्रमलाई निरन्तरता दिँदै यो अघिल्लो प्रस्तुति स्वीकार्नुहोस्। नम्रता बलको शर्मा।

त भर्खरै श्रोताले सुन्नुभयो पेमा लामाको आवाजलाई। त श्रोता अब भने कार्यक्रम स्वर माधुरीको अब भने हामी अन्तमा आइसकेका छौँ। त स्वीकार्नुहोस् यो अन्तिम प्रस्तुति हिरा रसाइलीको शर्मा।

यतिन्जेल श्रोताले सुन्दै हुनुहुन्थ्यो कार्यक्रम स्वर माधुरी अन्तर्गत विविध कलाकारहरूको स्वरमा आधुनिक गीतहरू। यो प्रसारण आकाशवाणी खरसाङ केन्द्रको समय यस बेला ठिक 11:30 भयो श्रोता। र अबको समय हो बंगला संगीतको कार्यक्रम नाना रंगेर कानको, जसमा आजको कलाकार हुनुहुन्छ सुस्मिता गोस्वामी।

स्वागत छ श्रोताहरूलाई आकाशवाणीको खरसाङ केन्द्रमा एफएमको 103.5 मेगाहर्जमा. समय यसबाट दिउँसोको ठिक 12:05 भयो श्रोता, र अब प्रस्तुत गर्न लागिरहेका छौँ फरमाइस हिन्दी फिल्मीका कार्यक्रम तपाईँको अनुरोधमा. त तपाईँहरूको साथमा छु म चित्रा. त आउनुहोस् श्रोता, कार्यक्रमको यो प्रथम फरमाइस गीत स्वीकार्नुहोस्. चलचित्र ये जवानी हे दिवानीबाट शिल्पा राव अनि श्रीमा चन्द्रको शर्मा अनुरोधकर्ता हुनुहुन्छ. गोला बजार बाक्सरबाट श्रद्धानन्द आर्य, अभिनन्द आर्य, परमानन्द, पंकज, प्रमोद, रोहित र मोहित. ग्राम अमलेश्वरबाट डोमन ठाकुर, सुमन, मिथिलेश, तारिणी, सूरज, ज्योति गुडिया, रियान्स र ज्योति ठाकुर. बाक्सर बिहारबाट हुनुहुन्छ सर्फुद्दिन अन्सारी, फातिमा खातुन, असलम अकरम, अल्ताफ अन्सारी. डुमराव बिहारबाट डब्लु अन्सारी, सोनम अदिबा र दानिश अन्सारी. श्रीरामपुर बाक्सरबाट हुनुहुन्छ आसमा खातुन, एसडी अन्सारी, महताब, आफताब अनि मेराज अन्सारी.

तर श्रोता कार्यक्रमको यो अर्को प्रस्तुति स्वीकार्नुहोस् सन अफ सरदार टू फिल्मबाट विशाल मिश्राको आवाजमा। अनुरोधकर्ता हुनुहुन्छ जतुका किसानपुरबाट आलम दिलकश, सबना नाज, रिजवान राही, इमरान राजा, आलम शेख, सबना नाज अनि चाँदनी। लुधियाना पन्जाबबाट हुनुहुन्छ अमरजित, सोनम कौर, परमजित, आदिबा कौर। बिहारी कोलोनी मसासुनबाट हुनुहुन्छ वल्ला अन्सारी, डब्लु उल्ला अन्सारी, परविन आशमा। बुलन्द शहरबाट हुनुहुन्छ बद्रुवली अन्सारी, फर्जु वली अन्सारी र फर्जी वली अन्सारी। साथी हुनुहुन्छ अलिरिया रोजाखरबाट सारिफ आरजु, मोहसिन आरजु, बाबु नवाब आरजु, सबनम, सरफराज खान, अफजल पानवाला, फरजाना सहाना, नुसरत जानम।

त श्रोताहरूले सुन्दै हुनुहुन्छ फरमाइसी कार्यक्रम तपाईँको अनुरोधमा आकाशवाणीको खरसाङ केन्द्रबाट एफएमको 103.5 मेगाहर्जमा म चित्रको साथमा. त आउनु श्रोता कार्यक्रमलाई निरन्तरता दिँदै यो अघिल्लो प्रस्तुति स्वीकार्नुहोस्. डोमिन ग्युसेरेजियो क्लिन्टन अनि लोइमेन डन्साको आवाजमा चलचित्र जिन्दगी नामिलेगी दोबाराबाट अनि अनुरोध लेखी पठाउने हाम्रा प्रिय श्रोता साथी हुनुहुन्छ. रङ्गनी छत्तिसगढबाट दिनेश वर्मा, करुणा वर्मा कनिहारी बजार पुरुलियाबाट, दिलीप कुमार सेन्चुरी, बिमला रानी, सिप्पी रानी, सारिफ आर्जु रिया र खुशी गुडिया मौजु उस्तु बिहारबाट हुनुहुन्छ. प्रदीप कुमार मण्डल, आशिष कुन्दन, करिना, पूजा आरती र सुनिता देवी.

अनुश्रोता कार्यक्रमको यो अघिल्लो प्रस्तुति पुष्पा टू चलचित्रबाट श्रेया घोषालको आवाजमा र अनुरोध लेखी पठाउने हाम्रा श्रोता साथी हुनुहुन्छ कोटवा नारायणपुर बाबापट्टिबाट ओम प्रकाश राई श्रीमती उषा राई अमित कुमार राई हिप्पी राई दुबिया नेवादा गाजीपुरबाट प्रतीक राई रोशनी र प्रान्जल शेरपुर कला गाजीपुरबाट हुन्छ अवधेश प्रीति राई र नवनीत राई वार्ड नम्बर 12 रामपुरबाट सबना प्रवीण शाही नत्र प्रवीण तमन्ना बेगम राके पालन कमरान फरहान खुशबू रेमी इमराही र अकबर आलम

श्रोता साथीहरू पनि हामी कार्यक्रमको अन्त अन्तमा आइसकेका छौँ र यो अन्तिम प्रस्तुति लिएर आएका छौँ गोलमाल थ्री चलचित्रबाट सान अनि अनुष्का मनचन्दाको स्वरमा अनुरोधकर्ता हुनुहुन्छ कुलीपाडा कटिहार बिहारबाट राजेश भारती आदित्य अजय आशिष प्रिया प्रगति रवि भारती बिना रानी विवेक प्रिन्स राजा साक्षी प्रेरणा भारती प्रियङ्का राजेश साथै हुनुहुन्छ अभिजित प्रसाद मेहेन्दी बगानबाट बक्सर बिहारबाट हुनुहुन्छ सरफदुन अन्सारी फातमा खानुन पुराना तालाब डुमराउबाट वली उल्ला अन्सारी चमन पार्क दिल्लीबाट हुनुहुन्छ सोनम अनि डाक्टर आदिबा श्रीरामपुर बक्सरबाट एसटी अन्सारी आश्मा खातुन अन्सारी अनि गुलफराज भगलपुरी त स्वीकार्नु श्रोता कार्यक्रमको यो अन्तिम प्रस्तुति

त यदिन्जेल प्रस्तुत थियो फरमाइसी कार्यक्रम तपाईँको अनुरोधमा त श्रोताहरूले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रलाई एफएम 103.5 मेगाहर्जमा दिउँसोको ठिक 12:30 भयो श्रोता अब अघिल्लो प्रस्तुति पाश्चात्य संगीतको कार्यक्रम मेलोडी टाइम साथी अनुराको साथमा

यो आकाशवाणी हो, भूपेन्द्र शर्माबाट सुन्नुहोस् एक बजेको मुख्य समाचार। केन्द्रीय गृहमन्त्री अमित शाहले अवैध घुसपेट र अन्य अप्राकृतिक कारणहरूले गर्दा कृत्रिम जनसङ्ख्यकीय परिवर्तनहरूको जाँच गर्न गठित एक उच्चस्तरीय समितिले यस मुद्दालाई समाधान गर्न कानुनको आवश्यकताको पनि मूल्याङ्कन गर्ने बताउनु भएको छ। गान्धीनगरमा आयोजित एक समारोहलाई सम्बोधन गर्नुहुँदै श्री शाहले भन्नुभयो, सर्वोच्च न्यायालयका सेनानिवृत्त न्यायाधीश प्रकाश प्रभाकर न्यावलेकरको नेतृत्वमा रहेको समितिले एक वर्षभित्र आफ्नो प्रतिवेदन बुझाउनेछ। उहाँले अझ भन्नुभयो, केन्द्र सरकार हरेक घुसपेटीहरूको पहिचान गर्न र उसलाई देशबाट बाहिर निकाल्न प्रतिबद्ध छ। गृहमन्त्री श्री शाह ले पश्चिम बङ्गालमा बङ्गलादेशी घुसपेटीहरूलाई लिएर तृणमूल कङ्ग्रेस सरकारको आलोचना गर्नुभयो तथा पश्चिम बङ्गाल विधानसभा चुनावपछि स्थिति परिवर्तन भएको बताउनु भएको छ। उहाँले मुख्यमन्त्री शुभेन्दु अधिकारीको प्रशंसा गर्नुहुँदै सीमा क्षेत्रमा तारबारका लागि 7 दिनमा 600 हेक्टर जमिन बीएसएफलाई हस्तान्तरण गरिएको बताउनुभयो। उपराष्ट्रपति सीपी राधाकृष्णन आजदेखि कर्नाटक, गोवा र केरलमको 3 दिने भ्रमणमा रहनुहुनेछ। उपराष्ट्रपतिले आज कर्नाटकको बेङ्गलुरुमा आर्ट अफ लिभिङ फाउन्डेसनको 45 वर्ष पूरा भएको अवसरमा आयोजित वैश्विक समारोहमा भाग लिनुहुनेछ। उहाँले युनिभर्सिटी बिडिटी कलेज अफ इन्जिनियरिङ दावणगेरे कर्नाटकको प्लाटिनियम जुब्ली समारोहमा पनि भाग लिनुहुनेछ। भोलि श्री राधाकृष्णनले पणजीमा गोवाको राज्य स्थापना दिवस समारोहमा भाग लिनुहुनेछ र सिएसआइआर राष्ट्रिय समुद्र विज्ञान संस्थान गोवाको भ्रमण गर्नुहुनेछ। 31 मईमा उपराष्ट्रपति श्री राधाकृष्णनले बेथाङगढीमा सिआरआई औद्योगिक पार्कको उद्घाटन गर्नुहुनेछ र कर्नाटकको श्री क्षेत्र धर्मस्थल मञ्जुनाथ स्वामी मन्दिरको भ्रमण गर्नुहुनेछ। सोही दिन उहाँले केरलाको कोट्टायम दीपिका मलयालम दैनिकीको 140 स्थापना दिवस समारोहमा पनि उद्घाटन गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो नयाँ दिल्लीमा जनजातीय सुरक्षा मञ्चका प्रतिनिधिहरूसित भेट गर्नुभयो। एक सामाजिक सञ्जाल पोस्टमा श्री मोदीले भन्नुभयो, आदिवासी समुदायप्रति उहाँहरूको समर्पण साँच्चै प्रशंसनीय छ। बैठकमा आदिवासी समुदायको विकास र सशक्तिकरणसँग सम्बन्धित विभिन्न विषयमा सार्थक चर्चा भएको उहाँले बताउनुभयो। इलेक्ट्रोनिक्स तथा सूचना प्रौद्योगिकी मन्त्री अश्विनी वैष्णवले भारतमा सबस्ट्रेट निर्माण तकनिकी ल्याउनका लागि ओडिसा सरकार इन्टेल र डिजिएससँगको एक सम्झौता ज्ञापनमा बधाई दिनुभएको छ। एक सामाजिक मिडिया पोस्टमा श्री वैष्णवले यसले भारतमा सेमिकन्डक्टर स्थितिकीलाई अझ बढावा मिल्ने बताउनु भएको छ। मध्य पूर्वमा

भूराजनीतिक अनिश्चितताका बीच एयर इन्डियाले इजरायलको लागि आफ्नो उडानहरूको निलम्बन सीमा जुलाईको अन्त्यसम्म बढाएको छ। यसअघि एयरलाइन्सले तेल अभिव दिल्ली रुट जुन महिनाको अन्त्यसम्मका लागि उडान स्थगित गरेको थियो। एयर इन्डियाका एक वरिष्ठ अधिकारीले यस क्षेत्रको वर्तमान स्थितिलाई मध्यनजर गर्दै यस्तो निर्णय लिएको बताएका छन्। भारत र क्यानाडाद्वारा व्यापक आर्थिक साझेदारी सम्झौता सिइपिएमा हस्ताक्षरमाथि एक वर्षको अन्त्यसम्ममा वार्ता गर्ने प्रतिबद्धता दोहोऱ्याएको छ। व्यापार र निवेश फोरममा भारत क्यानाडा संयुक्त वक्तव्यमा वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयल र क्यानाडाका अन्तर्राष्ट्रिय व्यापार मन्त्री मनिन्दर सिन्धुले महत्वाकांक्षी सिइपिए सम्झौताप्रति आफ्नो प्रतिबद्धता दोहोऱ्याउनु भएको छ। भारतीय जनता पार्टीले पन्जाब, हरियाणा, दिल्ली र त्रिपुराका लागि नयाँ राज्य अध्यक्षहरू नियुक्त गरेको छ। भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष नितिन नवीनले पूर्व दिल्लीका सांसद तथा केन्द्रीय मन्त्री हर्ष मल्होत्रालाई पार्टीको दिल्ली इकाइको अध्यक्षमा नियुक्ति गर्नुभएको छ। हरियाणामा भाजपाको नयाँ अध्यक्ष डाक्टर अर्चना गुप्त र केवल सिंह ढिलोनलाई पन्जाब भाजपाको नयाँ अध्यक्षको रूपमा नियुक्ति गरिएको छ। अभिषेक देब्रोय त्रिपुरा भाजपाको अध्यक्ष नियुक्त हुनुभएको छ। यी नियुक्तिहरूसँगै श्री नवीनले राज्य र राष्ट्रिय स्तरमा नयाँ पदाधिकारीहरूको चयनको प्रक्रिया पनि सुरु गर्नुभएको छ। रुसमा आयोजित अन्तर्राष्ट्रिय सुरक्षा मञ्चलाई सम्बोधन गर्नुहुँदै राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले आतंकवाद विरुद्ध निर्णायक कार्यवाहीको आवश्यकतामाथि जोड दिनुभएको छ। मस्कोमा आयोजित बैठकमा श्री डोभालले भन्नुभयो, जिम्मेवार देशहरूले आतंकवादलाई बढावा दिनेहरूलाई समर्थन गर्ने वा उनीहरू विरुद्ध कठोर कार्यवाही गर्ने निर्णय गर्नुपर्नेछ। उहाँले पश्चिम एसियाको स्थितिलाई उल्लेख गर्नुहुँदै स्ट्रेट अफ हर्मुज र लाल सागर जस्ता अन्तर्राष्ट्रिय समुद्री मार्गहरूमा व्यापारको सुरक्षित र निर्बाध आवागमन सुनिश्चित गर्न पनि जोड दिनुभयो। भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष नितिन नवीन उत्तराखण्डको 3 दिवसीय भ्रमणमा हुनुहुन्छ। भ्रमणको दोस्रो दिन उहाँले विभिन्न कार्यक्रममा भाग लिनुहुनेछ। भ्रमणको पहिलो दिन देहरादून स्थित पार्टी कार्यालयमा राज्य मन्त्री र कोर कमिटीको बैठक सम्पन्न भयो, जसको अध्यक्षता राष्ट्रिय अध्यक्षले गर्नुभयो। सभालाई सम्बोधन गर्नुहुँदै श्री नवीनले भन्नुभयो, आगामी विधानसभा चुनावहरूमा भाजपाले जनता र कार्यकर्ताहरूको समर्थनमा विजयको ह्याट्रिक बनाउनेछ। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो।

105 मेगाहर्जमा पुनः स्वागत छ श्रोताहरूलाई आकाशवाणीको नेपाली प्रसारण सेवामा। समय दिउँसोको ठिक 2:30 भई श्रोता अब प्रस्तुत गर्न लागिरहेका छौ लोक साथै आधुनिक संगीत। त प्रथममा स्वीकार्नुहोस् यो लोक प्रस्तुति चन्द्रदीप वाइवाको शर्मा।

चन्द्रदीप वाइवाको आवाजमा यो लोक प्रस्तुतिपछि श्रोता कार्यक्रमको यो अघिल्लो प्रस्तुति रहेको छ आधुनिक गीत साँधी ढटालको शर्मा स्वीकार्नुहोस्।

0: बैंकबाट लाभ लिन र शून्य बिजुली बिलमा जान सक्षम बनाइरहेको छ। उहाँले प्रत्येक सौर्य ऊर्जाबाट सञ्चालित घरको साथ देश ऊर्जा सुरक्षा, पर्यावरणीय स्थिरता र आत्मनिर्भर विकसित भारतको दृष्टिकोणको नजिक जाने बताउनु भएको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले अवैध घुसपैठ र अन्य अप्राकृतिक कारणहरूले गर्दा कृत्रिम जनसाङ्ख्यिकीय परिवर्तनहरूको जाँच गर्न गठित एक उच्च स्तरीय समितिले यस मुद्दालाई समाधान गर्न कानूनको आवश्यकताको पनि मूल्याङ्कन गर्ने बताउनु भएको छ। गान्धीनगरमा आयोजित एक समारोहलाई सम्बोधन गर्नुहुँदै श्री शाहले भन्नुभयो, सर्वोच्च न्यायालयका सेवानिवृत्त न्यायाधीश प्रकाश प्रभाकर नवलेकर नेतृत्वको समितिले एक वर्षभित्र आफ्नो प्रतिवेदन बुझाउनेछ। उहाँले अझ भन्नुभयो, केन्द्र सरकार हरेक घुसपैठीहरूको पहिचान गर्न र उसलाई देशबाट बाहिर निकाल्न प्रतिबद्ध छ। गृहमन्त्री श्री शाहले पश्चिम बंगालमा बंगलादेशी घुसपैठहरूलाई लिएर तृणमूल काँग्रेस सरकारको आलोचना गर्नुभयो तथा पश्चिम बंगाल विधानसभा चुनावपछि स्थिति परिवर्तन भएको बताउनु भएको छ। उहाँले मुख्यमन्त्री शुभेन्दु अधिकारीको प्रशंसा गर्नुहुँदै सीमा क्षेत्रमा तारबारका लागि 7 दिनमा 600 हेक्टर जमिन बीएसएफलाई हस्तान्तरण गरिएको बताउनुभयो।
1: और इसके लिए नरेंद्र मोदी जी ने एक डेमोग्राफी चेंज कमिटी बनाने का निर्णय किया है। ये हाई पावर कमिटी देश भर में जनसंख्यिकी का जो कृत्रिम बदलाव हुआ है उसके कारणों और उपायों की चिंता करेगी और इसके लिए कोई कानून बनाने की जरूरत है तो इसकी भी चिंता करेगी।
0: उपराष्ट्रपति श्री सीपी राधाकृष्णन आजदेखि कर्नाटक, गोवा र केरलमको 3 दिने भ्रमणमा हुनुहुन्छ। उपराष्ट्रपति सीपी राधाकृष्णनले आज कर्नाटकको बेङ्गलुरुमा आर्ट अफ लिभिङ फाउन्डेसनको 45 वर्ष पूरा भएको अवसरमा आयोजित वैश्विक समारोहमा भाग लिनुहुँदै संगठनको एक डाक टिकटको लोकार्पण गर्नुभयो। उहाँले आन्तरिक तथा विश्वव्यापी शान्ति प्राप्त गर्न भक्ति र ध्यान अपनाउनु पनि आवश्यकतामा जोड दिनुभएको छ। उहाँले समारोहलाई सम्बोधन गर्दै भन्नुभयो, भक्ति स्वयं, परिवार, समाज, राष्ट्र र मानवताप्रति समर्पणको प्रतीक हो। उपराष्ट्रपतिले भन्नुभयो, मानिसहरूले सकारात्मक परिवर्तनहरूलाई सजिलैसँग स्वीकार गर्नुपर्छ। श्री रविशंकरको शिक्षालाई उद्धृत गर्दै उहाँले ध्यान, ज्ञान र गीतले जीवन र व्यक्तित्व दुवैलाई समृद्ध बनाउने बताउनुभयो। शनिबार श्री राधाकृष्णन पानजीमा गोवाको राज्य स्थापना दिवस समारोहमा भाग लिनुहुनेछ र सीएसआईआर राष्ट्रिय समुद्र विज्ञान संस्थान गोवाको भ्रमण गर्नुहुनेछ। 31 मईमा उपराष्ट्रपति श्री राधाकृष्णनले बेलथाङ्गरीमा सीआरआई औद्योगिक पार्कको उद्घाटन गर्नुहुनेछ र कर्नाटकको श्री क्षेत्र धर्मस्थल मञ्जुनाथ स्वामी मन्दिरको भ्रमण गर्नुहुनेछ। सोही दिन उहाँले केरलाको कोट्टायममा दीपिका मलयालम दैनिकको 140 स्थापना दिवस समारोहको पनि उद्घाटन गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले हिज नयाँ दिल्लीमा जनजातीय सुरक्षा मञ्चका प्रतिनिधिहरूसँग भेट गर्नुभयो। एक सोसियल मिडिया पोस्टमा श्री मोदीले भन्नुभयो, आदिवासी समुदायप्रति उनीहरूको समर्पण साँच्चै प्रशंसनीय छ। बैठकमा आदिवासी समुदायको विकास र सशक्तिकरणसँग सम्बन्धित विभिन्न विषयमा सार्थक चर्चा भएको उहाँले बताउनुभयो। विदेश मन्त्री डाक्टर एस जयशंकरले आज संयुक्त राष्ट्र शान्ति रक्षक दिवसको अवसरमा विश्वभरि सेवारत संयुक्त राष्ट्र शान्ति रक्षकहरूको प्रशंसा गर्नुभएको छ। श्री जयशंकरले संयुक्त राष्ट्र शान्ति अभियानमा कार्यरत बहादुर महिलाहरू र पुरूषहरूको वैश्विक शान्ति र सुरक्षा कायम गर्न उनीहरूको अटुट प्रतिबद्धताको प्रशंसा गर्नुहुँदै भन्नुभएको छ, उनीहरूको समर्पणले विश्वको सबैभन्दा चुनौतीपूर्ण वातावरणमा अर्थपूर्ण परिवर्तन ल्याइरहेको छ। यस अवसरमा विदेश मन्त्री श्री जयशंकरले शान्तिको लागि काम गर्ने सन्देश समेत दोहोऱ्याउनु भएको छ। इलेक्ट्रोनिक्स तथा सूचना प्रौद्योगिकी मन्त्री अश्विनी वैष्णवले भारतमा सबस्ट्रेट निर्माण तकनिक ल्याउनका लागि ओडिसा सरकार, इन्टेल र डिजिएस सँगको एक सम्झौता ज्ञापनमा बधाई दिनुभएको छ। एक सोसियल मिडिया पोस्टमा श्री वैष्णवले यसले भारतमा सेमिकन्डक्टर पारिस्थितिकीलाई अझ बढावा मिल्ने बताउनु भएको छ। रूसमा आयोजित अन्तर्राष्ट्रिय सुरक्षा मञ्चलाई सम्बोधन गर्नुहुँदै राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले आतंकवाद विरूद्ध निर्णायक कार्यवाहीको आवश्यकतामा जोड

0: दिनुभएको छ। मस्कोमा आयोजित बैठकमा श्री डोभालले भन्नुभयो, जिम्मेवार देशहरूले आतंकवादलाई बढावा दिनेहरूलाई समर्थन गर्ने वा उनीहरू विरूद्ध कठोर कार्यवाही गर्ने निर्णय गर्नुपर्नेछ। उहाँले पश्चिम एसियाको स्थितिलाई उल्लेख गर्नुहुँदै स्ट्रेट अफ हर्मुज र लाल सागर जस्ता अन्तर्राष्ट्रिय समुद्री मार्गहरूमा व्यापारको सुरक्षित र निर्वाध आवागमन सुनिश्चित गर्नमा पनि जोड दिनुभएको छ।
1: Terrorism constitutes as one of the most serious threats to international security, and he felt that this is something for which all international security experts must address this threat. It is an antithesis of everything that humanity stands for. India has been a victim of state-sponsored terrorism.
0: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews कर्सिङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
2: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प
3: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
2: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
0: अब रहल समाचार। केन्द्रीय वस्त्र मन्त्री गिरिराज सिंहले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारत एक बलियो अर्थव्यवस्थाको रूपमा उदाएको बताउनु भएको छ तथा वस्त्र क्षेत्रले सुधार र नीतिगत समर्थनको माध्यमबाट द्रुत वृद्धि हासिल गरिरहेको छ। आन्ध्र प्रदेशको आफ्नो 2 दिवसीय भ्रमणको क्रममा उहाँले कृष्ण जिल्लाको मल्लावल्ली औद्योगिक पार्कमा रहेको मोहन स्पिनटेक्स कम्पनीको भ्रमण गर्नुभयो। यस अवधि उहाँले भन्नुभयो, भारतको वस्त्र बजारको मूल्य अहिले 15,00,000 करोड रुपियाँ भन्दा अधिक छ र सरकारले वर्ष 2030 सम्ममा यसलाई 25,00,000 करोड रुपियाँ भन्दा माथि पुर्याउने लक्ष्य राखेको छ।
4: 12 साल अगर कंपेयर करूं, मैं तो एक ही चीज कहा, इकोनॉमी में, एक्सपोर्ट में, इंफ्रास्ट्रक्चर में, तो जो बेसिक चीजें हैं, एजुकेशन में, आईआईटी, एम्स, मेडिकल कॉलेज, ये कई ऐसे सवाल हैं, मोदी ने बेसिक चीजों को 12 साल में ऊंचाइयों पर ले जाने का काम किया है।
0: सर्वोच्च न्यायालयले देशका सबै उच्च न्यायालयलाई 3 महिनाभित्र फैसला सुनाउन निर्देश दिएको छ। सर्वोच्च न्यायालयले फैसला सुनाउन ढिलाइले वादीहरूलाई अपूर्णीय क्षति पुर्याउन सक्ने पनि उल्लेख गरेको छ। मुख्य न्यायाधीश सूर्यकान्त र न्यायाधीश जयमाल्य बागचीको पीठले व्यक्तिगत स्वतन्त्रताको मामलामा छिटो निर्णय आवश्यक रहेको बताउनुहुँदै जमानत याचिकामा आदेश त्यही दिन सुनाउनुपर्छ र यदि तिनीहरू सुरक्षित छन् भने तिनीहरूलाई अर्को दिन सुनाउनुपर्छ र अपलोड गरिनुपर्छ। सर्वोच्च न्यायालयले आदेश जारी गर्दै भनेको छ, जमानत वा सजाय निलम्बनको आदेश सुनाउने बित्तिकै जेल अधिकारीहरूलाई सूचित गरिदिनुपर्छ र विचाराधीन दोषीलाई सोही दिन वा बढीमा अर्को दिन रिहा गरिनुपर्छ। मध्य पूर्वमा जारी भूराजनीतिक अनिश्चितताहरूका बीचमा एयर इण्डियाले इजरायलको लागि आफ्नो उडानहरूको निलम्बन सीमा जुलाईको अन्त्यसम्म बढाएको छ। यसअघि एयरलाइन्सले तेल अभिव दिल्ली रूटमा जुन महिनाको अन्त्यसम्मका लागि उडान स्थगित गरेको थियो। एयर इण्डियाका एक वरिष्ठ अधिकारीले यस क्षेत्रको वर्तमान स्थितिलाई मध्यनजर गर्दै यस्तो निर्णय लिएको बताएका छन्। कर्नाटकका राज्यपाल थावरचन्द गहलोतले मुख्यमन्त्री सिद्धारमैयाको राजीनामा स्वीकृत गर्नुभएको छ। साथसाथै तत्काल लागू हुने गरी मन्त्रीमण्डल विघटन गरिएको छ। यद्यपि श्री सिद्धारमैयालाई कार्यवाहक मुख्यमन्त्रीको रूपमा वैकल्पिक व्यवस्था नभएसम्म पदमा रहन भनिएको छ। यस समयमा उहाँलाई कुनै पनि कार्यकारी निर्णय लिन निषेध गरिएको छ। श्री सिद्धारमैयाले हिजो लोकसभामा आफ्नो राजीनामा समर्पण गर्नुभयो। उत्तर प्रदेशको हमीरपुर जिल्लामा हिजो राति एउटा निर्माणाधीन पुल भत्कदा 6 श्रमिकहरूको मृत्यु भएको छ। मोरकन्दरदेखि कान्दोर गाउँसम्म फैलिएको उक्त पुल बेतवा नदीमा बन्ने क्रममा थियो। राष्ट्रिय आपदा मोचन बल र राज्य आपदा प्रतिक्रिया बल उद्धार कार्यमा जुटेका छन्। भारत र क्यानाडा द्वारा व्यापक आर्थिक साझेदारी सम्झौता सीईपीए मा हस्ताक्षरमाथि यस वर्षको अन्त्यसम्ममा वार्ता गर्ने प्रतिबद्धता दोहोर्याएको छ। व्यापार र निवेश फोरममा भारत क्यानाडा संयुक्त वक्तव्यमा वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयल र क्यानाडाका अन्तर्राष्ट्रिय व्यापार मन्त्री मनिन्दर सिद्धुले महत्वाकांक्षी सीईपीए सम्झौताप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउनु भएको छ। भारतीय जनता पार्टीले पंजाब हरियाणा दिल्ली र त्रिपुराको लागि नयाँ राज्य अध्यक्षहरू नियुक्त गरेको छ। भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष नितिन नवीनले पूर्वी दिल्लीका सांसद तथा केन्द्रीय मन्त्री हर्ष मल्होत्रालाई पार्टीको दिल्ली एकाईको अध्यक्षमा नियुक्त गर्नुभएको छ। हरियाणा भाजपाको नयाँ अध्यक्षमा डाक्टर अर्चना गुप्ता र केवल सिंह ढिलोनलाई पंजाब भाजपाको नयाँ अध्यक्षको रूपमा नियुक्त गरिएको छ। अभिषेक देवरोय त्रिपुरा भाजपाको अध्यक्षमा नियुक्त हुनुभएको छ। जम्मूको कछुवा र माधोपुर खण्डको बीच रेलवे पुल नम्बर 17 को मर्मत कार्य पूरा भएपछि 31 मईदेखि दुई लाइनमा रेल सेवा पूर्ण रूपमा सुचारू हुनेछ। गत वर्ष बाढले पुलमा क्षति भएको थियो। यसबाहेक उत्तर रेलवेको जम्मू डिभिजनले गरम महिनाको छुट्टीमा यात्रीहरूको बढ्दो भिडलाई ध्यानमा राख्दै अस्थायी रूपमा दुई रेलहरूमा अतिरिक्त कोचहरू थप्ने निर्णय गरेको छ। भारतको लागि पेट्रोलियम ल्याइरहेको एक ट्याङ्करले हर्मुज जलडमरूमध्ये सफलतापूर्वक पार गरेको छ। यो जानकारी समुद्री यातायातमाथि निगरानी राखिरहेका कतिपय वेबसाइटहरूबाट प्राप्त भएको हो। एसियाई अन्डर 20 एथलेटिक्स च्याम्पियनसिपमा भारतीय खेलाडीहरूले ट्र्याक एन्ड फिल्ड स्पर्धाहरूमा उत्कृष्ट प्रदर्शन गरेको छ। महिला 100 मिटर दौडमा निपमले काँस्य पदक जितेकी छिन्। यस्तै महिला ट्रिपल जम्पमा साधना रविले रजत पदक जितेकी छिन्। पुरुषतर्फ 5000 मिटर दौडको उपाधि नितिन गुप्ताले जितेकी छिन्। मौसम विभागले यस वर्षको जुनदेखि सेप्टेम्बरसम्म देशभरि सामान्यभन्दा कम वर्षा हुने सम्भावना व्यक्त गरेको छ। मनसुन 2026 को दोस्रो चरणको लागि दीर्घकालीन पुनरानुमानलाई सम्बोधन गर्नुहुँदै विभागका महानिर्देशक डाक्टर मृत्युञ्जय महापात्रले यस अवधिमा देशको उत्तर पूर्वी भागहरूमा सामान्य वर्षा हुने बताउनु भएको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार पुनः एकचोटि। भारतले आफ्नो स्वच्छ ऊर्जा यात्रामा ऐतिहासिक उपलब्धि हासिल गरेको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले अवैध घुसपैठकर्ताको पहिचान गर्न र उसलाई देशबाट लखेट्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। उपराष्ट्रपति श्री सीपी राधाकृष्णन आजदेखि कर्नाटक, गोवा र केरलमको 3 दिवसीय भ्रमणमा हुनुहुन्छ। राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले आतंकवाद विरूद्ध निर्णायक कार्यवाहीको आवश्यकतामाथि जोड दिनुभएको छ। केन्द्रीय वस्त्र मन्त्री गिरिराज सिंहले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारत एक बलियो अर्थव्यवस्थाको रूपमा उदाएको बताउनु भएको छ। र सर्वोच्च न्यायालयले देशका सबै उच्च न्यायालयलाई 3 महिनाभित्र फैसला सुनाउन निर्देश दिएको छ। समाचार अहिलेलाई पूरा भयो। अघिल्लो समाचार लिएर 3:15 पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
5: अब प्रस्तुत छ समसामयिक समीक्षा। अनुवादक तथा वाचक सिल्वेस्टर लेप्चा। विषय रहेको छ बीएसएनएल को उल्लेखनीय बदलाव 4G आलेख विदेश सेवा डेस्क एनएसडी आकाशवाणी। भारत संचार निगम लिमिटेड बीएसएनएल जुन कुनै समयमा एक संघर्षरत सार्वजनिक क्षेत्रको उद्यम थियो, बीएसएनएलले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा एक प्रभावशाली पुनरुद्धारको कथा लेखिरहेको छ र केवल 2 वर्षमा डिजिटल समावेशन र राष्ट्रिय विकासको एक प्रमुख चालकको रूपमा उदाएको छ। डाक्टर चन्द्रशेखर पेमासानीले यस परिवर्तनलाई चुनौतीपूर्ण र सन्तोषजनक बताउनु भएको छ। उहाँले कार्य संस्कृति, टावरहरूको स्थिति, पुरानो बुनियादी ढाँचा जस्ता समस्या भएका क्षेत्रहरूलाई ठिक गर्नमा प्रकाश पारेका छन् जसबाट यो बदलाव आएको छ। संचार एवं ग्रामीण विकास मन्त्रीले मानिसहरूलाई बीएसएनएलको परिवर्तनको बारेमा जानकारी दिएका छन्। डाक्टर पेमासानीले भन्नुभयो, हामीले व्यवस्थित कठोरता र निजी क्षेत्रको शासनका साथ पुनरुत्थानलाई अगाडि बढायौं। परिणामहरू अब देखिन थालेका छन्, जस्तै बलियो वित्त, स्वदेशी प्रविधि र भारतको दुर्गम कुनाहरूमा पुग्ने कनेक्टिभिटी। बीएसएनएलको विकास गाथालाई साझा गर्दै राज्य मन्त्रीले भन्नुभयो कि वित्तीय बदलाव उल्लेखनीय रहेको छ। बीएसएनएलको राजस्व 21,000 करोडबाट बढेर 25,000 करोड भएको छ, जुन दुई वर्षमा 20-25% असल वृद्धि हो। यसभन्दा पनि महत्वपूर्ण कुरा यो छ कि इबीआईटीडीए नाटकीय रूपले केवल 50 करोडबाट बढेर लगभग 7,000 करोड भएको छ, जसले असर परिचालन दक्षता र नाफाको स्पष्ट मार्गलाई दर्शाउँदछ। डाक्टर पेमासानीले यस सफलताको पछिको व्यवस्थित कार्यप्रणाली सम्झाउनु भयो। डाक्टर पेमासानीले भन्नुभयो कि आन्ध्र प्रदेश जस्ता राज्यहरूमा टावर अप टाइम केवल 75% थियो। हामीले 95% लक्ष्य निर्धारण गर्यौं। 50,000 टावरहरूमा 50,000 ब्याट्रीहरूको बदली बिजुली संयन्त्रलाई अपग्रेड गर्यौं र पुरानो केबलहरूलाई बदल्यौं। फेरि हामीले उद्यम व्यवसाय र नयाँ मोबाइल कनेक्सनहरूको लागि प्रत्येक सर्कल र राज्य स्तरमा व्यवस्थित लक्ष्य निर्धारित गर्यौं। नियमित निगरानी र जवाबदेही यस प्रयासको केन्द्रबिन्दु रहेको छ। स्वदेशी 4G तकनिकको द्रुत विस्तार एक गौरवपूर्ण उपलब्धि रहेको छ। डाक्टर पेमासानीले भन्नुभयो, बीएसएनएलले एक वर्षभित्र 1,00,000 टावरहरूमा स्वदेशी 4G सुरु गर्यो र अब यसलाई लगभग विश्वव्यापी मापदण्डमा परिष्कृत गरिसकेको छ। भारत अब यति गहिरो स्वदेशी 4G प्रविधि विकास गर्ने विश्वको 5 देश हो। जनताको विश्वास फेरि कायम गर्ने महत्वपूर्ण मुद्दामाथि मन्त्री व्यवहारिक हुनका साथसाथै आशावादी पनि थिए। उहाँले भन्नुभयो, बीएसएनएललाई थाहा छ कि विश्वास रातारात फर्कन सक्दैन। यसको शुल्क निजी खेलाडीहरूको भन्दा धेरै सस्तो छ। यसले भारतीय डाक कार्यालयहरू मार्फत 1 रुपियाँको सिम कार्डहरू दिइरहेको छ, ताकि मानिसहरूले यसको सेवा प्रयोग गर्न सकुन्। बीएसएनएलले ग्रामीण क्षेत्रहरूमा ढोका ढोका जागरूकता सुनिश्चित गर्न पनि भारतीय डाकसँग काम गरिरहेको छ, जहाँ डाक कर्मचारीहरूले बीएसएनएलको सुधारिएको सेवाहरूलाई सक्रिय रूपमा व्याख्या गर्छन्। गाउँहरूमा जहाँ बीएसएनएल एक मात्र भरपर्दो विकल्प हो, मानिसहरूले निश्चित रूपमा सदस्यता लिनुपर्छ। डाक्टर पेमासानीले सबैभन्दा प्रभावकारी परिणामहरूमध्ये एक दुर्गम र आदिवासी क्षेत्रहरूमा भएको कुरा प्रकाश पारे। प्राविधिक व्यावसायिक चुनौतीहरू, कठिन भूभाग वा वामपन्थी अतिवादको कारण लगभग 35,000 गाउँहरूमा पहिले उचित जडानको अभाव थियो। प्रधानमन्त्री मोदीको दृष्टिकोण भनेको जतिसुकै टाढा भए पनि हरेक गाउँलाई जोड्ने हो। बीएसएनएलले हरेक हप्ता प्रगतिको अनुगमन गर्छ। यसले यी गाउँहरूलाई समेटेर लगभग 25,000 टावरहरू स्थापना गरिसकेको छ र थप 10,000 टावरहरू प्रगतिमा छन्। उहाँले राष्ट्रिय सुरक्षा र सामाजिक स्थिरतामा कनेक्टिभिटीले प्रत्यक्ष योगदान पुर्याएको कुरामा प्रकाश पार्नुभयो। उहाँले उल्लेख गर्नुभयो कि छत्तिसगढको नारायणपुर जस्ता क्षेत्रहरूमा बीएसएनएलका टावरहरूले मानिसहरूलाई पुलिस र अधिकारीहरूसँग द्रुत रूपमा सम्पर्क गर्न सक्षम बनाएको छ। यो सशक्तिकरणले वामपन्थी अतिवादलाई कम गर्न मद्दत गरिरहेको छ। एकपटक कनेक्टिभिटी या क्षेत्रहरूमा पुगेपछि विकास हुन्छ र अतिवाद हराउँछ। डाक्टर पेमासानीले भन्नुभयो, बीएसएनएलको प्रयासहरूलाई पूरक बनाउने महत्वाकांक्षी भारत नेट परियोजना हो। बीएसएनएलले प्रत्येक ग्राम पञ्चायतलाई उच्च गतिको फाइबर प्रदान गर्न लगभग 1,40,000 करोड लगानी गरिरहेको छ। भारत नेट 1 र 2 का कमजोरीहरूबाट सिक्दै यसले समस्याहरूको समाधान गरेको छ र पूर्ण उत्तरदायित्वको साथ कार्यान्वयन गरिरहेको छ। हाल केवल 15 लाख ग्रामीण घर परिवारहरू जडान भएका छन्। बीएसएनएलको लक्ष्य पहिलो चरणमा 1.5 करोड घर परिवार हो। डाक्टर पेमासानीले जोड दिनुभयो, सञ्चार पूर्वाधार 2047 सम्ममा प्रधानमन्त्री मोदीको विकसित भारतको दृष्टिकोणको केन्द्रबिन्दु हो।

समय अपराह्न 3 बजे श्रोता र अब अघिल्लो 15 मिनट तपाईँहरूलाई मनोरञ्जन गराउनेछौँ केही हिन्दी फिल्मी गीतहरूबाट। त श्रोताहरूले हामीलाई सुन्दै हुनुहुन्छ एफएमको 103.5 मेगाहर्जमा आकाशवाणीको नेपाली प्रसारण सेवामा। त स्वीकार्नुहोस् कार्यक्रमको यो पहिलो प्रस्तुति।

0: त श्रोताओ भनेरीले गरिसुनाउनेछौ आकाशवाणी कोलकाता केन्द्रको समाचार। माफ गर्नु होला श्रोता, अब सुन्नुहोस् यस केन्द्रबाट समाचार।
1: यो आकाशवाणी हो, भूपेन्द्र शर्माबाट सुन्नुहोस् समाचार। पूर्वोत्तर परिषद एनईसीले वर्ष 2022 वर्ष 2026 15 वित्त आयोगको कार्यकालमा विभिन्न विकास पहलहरू अन्तर्गत मिजोराममा 339 करोड रुपियाँभन्दा अधिक निवेश गरेको छ, जसमा स्वास्थ्य सेवा, शिक्षा, सम्पर्क, पर्यटन, कृषि र जीविकापार्जन विकास जस्ता प्रमुख क्षेत्रहरू समावेश छन्। एक आधिकारिक विज्ञप्तिका अनुसार राज्यले एनईसी र पूर्वोत्तर विशेष बुनियादी ढाँचा विकास योजनाहरू अन्तर्गत 339.06 करोड रुपियाँको सञ्चय खर्च प्राप्त गरेको छ। असमले हालैका वर्षहरूमा शिशु मृत्यु दर कम गर्ने दिशामा लेखनीय प्रगति गरेको छ। भर्खरै जारी गरिएको केन्द्र सरकारको तथ्याङ्क अनुसार असमको आइएमआर 2024 29 थियो, जुन 2018 तुलनामा धेरै कम हो, जब यो दर 41 उच्च थियो। शिशु मृत्यु दर भारतका विभिन्न राज्य र केन्द्र शासित प्रदेशहरूमा फरक थियो, जसमध्ये मणिपुरमा 2 र छत्तिसगढमा 36 थियो। अधिकांश अवस्थामा शिशु मृत्यु दर सहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रमा अधिक रहेको पाइएको थियो। विश्व प्रसिद्ध काजिरङ्गा राष्ट्रिय उद्यानमा बाघ, दलदली मृग, जङ्गली भैँसी, हात्ती र समृद्ध जैविक विविधताका साथ एकसिङे गैँडाको सबैभन्दा ठूलो जनसङ्ख्या रहेको छ, जो हिजोदेखि पर्यटकहरूका लागि बन्द गरिएको घोषणा भएको छ। गत 15 मईदेखि औपचारिक रूपमा पर्यटकहरूका लागि सफारी सेवा बन्द गरिएको भए पनि पर्यटकहरूको आगमनको निरन्तरतालाई ध्यानमा राख्दै सरकारले जीप सफारी सञ्चालन 28 मईसम्म विस्तार गरेको थियो। बर्खा मौसमको कारण उद्यान कोहोरा, अगोरा टोली, बागोरी, बुरहा पहाड लगायत स्थानमा हाल जीप सफारी सेवा बन्द गरिएको विभागीय सूत्रले जनाएको छ। असम सरकारले लोक निर्माण विभागका प्रमुख अभियन्ताहरू सञ्जीव श्याम र देवजित दासलाई सचिवको दर्जामा पदोन्नति गरेको छ। पदोन्नतिपछि सञ्जीव श्याम लोक निर्माण सडक विभागको सचिवमा नियुक्ति भएका छन् भने देवजित दासलाई सार्वजनिक निर्माण भवन तथा राष्ट्रिय राजमार्ग सचिवमा पदोन्नति गरिएको छ। उहाँहरूले राज्यको सडक बुनियादी ढाँचा विकाससँग सम्बन्धित प्रमुख पहलहरूको निरीक्षण गर्ने अपेक्षा गरिएको छ। पूर्वोत्तर सीमान्त रेलवेले 15 मईदेखि आफ्ना सबै प्रभाग र एकाइहरूमा जागरूकता कार्यक्रम र पर्यावरण संरक्षण गतिविधिहरू मार्फत विश्व पर्यावरण दिवस 2026 मनाउँदै आएको छ। जलवायु परिवर्तन विषयमा सञ्चालन भइरहेको यो अभियान 5 जुनसम्म जारी रहनेछ। यसमा वृक्षारोपण अभियान, स्वच्छता अभियान, जागरूकता रैलीहरू, सेमिनारहरू र पर्यावरणीय स्थायीपनालाई बढावा दिने उद्देश्यले पर्यावरण मैत्री पहलहरू समावेश छन्। गुवाहाटी उच्च न्यायालयका प्रमुख न्यायाधीश आशुतोष कुमार अनि न्यायाधीश अरुणदेव चौधरीको संयुक्त पीठले गुवाहाटी चक्रपात परियोजनाले पर्यावरणमा पार्ने सम्भावित प्रभावको सम्बन्धमा दर्ता गरिएको जनहित याचिकालाई निरस्त गर्दै सरकारले पर्यावरण संरक्षणको लागि सबै सावधानी अप्नाउनेछ र परियोजनालाई सकेसम्म छिटो पूरा गर्ने आशा व्यक्त गरेको छ। दुई नागरिकहरूको यो जनहित याचिका भारतीय राष्ट्रिय राजमार्ग प्राधिकरण एनएचएआईद्वारा निर्माण गर्ने प्रस्तावित लगभग 5,729 करोड रुपियाँ लागतको 121 किलोमिटर लामो राजमार्ग परियोजना गुवाहाटी रिङ रोड परियोजनाको कार्यान्वयनको तरिकाको विरुद्ध निर्देशित थियो। जिएसटी इन्टेलिजेन्स एन्ड इन्फोर्समेन्ट युनिट असमले गुवाहाटीमा सद्गुरु इन्जिनियर्स एन्ड एलाइड सर्भिस प्राइभेट लिमिटेडका मालिक र निर्देशक मुकेश जलानलाई 13 करोड रुपियाँभन्दा अधिकको कर छलीको आरोपमा पक्राउ गरेको छ। गुवाहाटीको आठगाउँ स्थित हनुमान टावरमा रहेको उनको फार्ममा 4 दिनसम्म चलेको कारवाहीपछि जिएसटी अधिकारीहरूले उनलाई पक्राउ गरेका हुन्। सडक र पुल निर्माणमा संलग्न कम्पनीले लोक निर्माण विभाग एनएचआइडिसिएलका लागि धेरै सरकारी बुनियादी ढाँचा विकास परियोजनाहरू कार्यान्वयन गरेको छ। असममा प्रकृतिको धेरै उपहारहरू पत्ता लगाउन बाँकी रहेको छ। यस्तै गोलपारा जिल्लाको उर्पद बिलमा बाङ्गु खुट्टा भएको माउसुली साइट्रोयक्टलिस भम्फे देखिनुले राज्यको जैविक विविधतामा अर्को प्रजाति थपिएको छ। मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले आफ्नो एक्स ह्यान्डलमा लेख्नुभएको छ, प्रकृतिले असमबाट नयाँ आश्चर्यहरू प्रकट गरिरहेको छ। असममा बाङ्गो खुट्टाको माउसुलीको पहिलो पुष्टि गरेको रेकर्डले पारिस्थितिकी प्रणालीले समर्थन गर्ने असाधारण जैविक विविधतालाई उजागर गर्दछ। मुख्यमन्त्री श्री शर्माले अझ भन्नुभयो, हाम्रो निरन्तर संरक्षण प्रयासले यो नाजुक वासस्थानको संरक्षण गर्न मद्दत गरिरहेको छ जहाँ विविध प्रजातिहरू फस्टाइरहेका छन्। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार, अहिलेलाई पूरा भयो।
0: एफएम 103.5 मेगाहर्जमा श्रोताले सुन्दै हुनुहुन्छ आकाशवाणीको प्रसारणलाई। अब समय भएको छ कार्यक्रम विश्वमा हामीको। नमस्कार आदरणीय श्रोता, विश्वमा हामी कार्यक्रमको प्रतीक्षा साँचेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई हार्दिक स्वागत अनि न्यानो अभिवादन म सञ्चालिका सुप्रिनाको तर्फबाट। र आजको विश्वमा हामी कार्यक्रममा सुनौ प्रसिद्ध महिला क्रिकेट खेलाडी स्मृति मन्दनाको बारेमा केही जानकारीहरू। आजको युगमा खेलकुद केवल मनोरञ्जन मात्र नभई राष्ट्रको पहिचान र गौरवको विषय पनि बनेको छ। विशेष गरी क्रिकेट विश्वभरि लोकप्रिय खेल हो। भारतमा महिला क्रिकेटले पनि ठूलो उचाइ हासिल गरेको छ। महिला क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने खेलाडीहरू मध्ये स्मृति मन्दाना एक अत्यन्तै प्रतिभाशाली

उनले आफ्नो उत्कृष्ट खेल कौशल र अनुशासनले लाखौं युवतीहरूलाई खेलकुदमा अघि बढ्न प्रेरित गरेकी छन्। स्मृति वन्दनाको जन्म 18 जुलाई 1996 भारतको मुम्बईमा भएको थियो। उनको परिवार पछि महाराष्ट्रको साङ्गली जिल्लामा बसाई सरेको थियो। स्मृति सानैदेखि खेलकुदप्रति रुचि राख्थिन्। उनका बुबा र दाजु पनि क्रिकेट प्रेमी भएकोले उनी सानै उमेरदेखि क्रिकेट वातावरणमा हुर्किन्। यही कारणले उनले धेरै सानो उमेरमै क्रिकेट खेल्न सुरु गरिन्। क्रिकेटको यात्राको सुरुवात स्मृतिले आफ्नो कडा मेहनत र लगनशीलताका कारण छोटो समयमा नै उत्कृष्ट खेलाडीको रूपमा पहिचान बनाइन्। उनले घरेलु क्रिकेटमा आफ्नो प्रदर्शन गर्दै भारतीय टोलीमा प्रवेश गर्ने अवसर पाइन्। उनको ब्याटिङ शैली आकर्षक, सन्तुलित र आत्मविश्वासी छ। विशेष गरी उनी बायाँ हातले ब्याटिङ गर्ने खेलाडी हुन् जसले विपक्षी टोलीलाई दबाबमा पार्न सक्षम हुन्छन्। अन्तर्राष्ट्रिय करियर र उपलब्धिहरू स्मृति मन्दनाले भारतीय महिला क्रिकेट टोलीका लागि धेरै महत्त्वपूर्ण खेलहरूमा शानदार प्रदर्शन गरेकी छिन्। उनले एक दिवसीय र T20 दुवै खेलमा उत्कृष्ट ब्याटिङ गर्दै भारतलाई धेरै जित दिलाएकी छन्। उनको खेलमा धैर्य, आक्रामकता र रणनीतिको राम्रो संयोजन देखिन्छ। उनले धेरै पटक भारतका लागि महत्त्वपूर्ण अर्धशतक र शतक बनाएकी छन्। साथै उनले विश्व स्तरका बलरहरूसँग पनि आत्मविश्वासका साथ सामना गरेर आफ्नो क्षमता प्रमाणित गरेकी छन्।

स्मृति मन्दनाको खेल शैली र विशेषता बारे भन्न पर्दा मुख्य रूपमा ओपनर ब्याट्सम्यान हुन्। उनी इनिङको सुरुवातमै तीव्र गतिमा रन बनाउने क्षमता राख्छिन्। उनको कभर ड्राइभ र स्ट्रेट ड्राइभ निकै प्रसिद्ध छ। उनको खेल शैलीमा निम्न विशेषताहरू के पाइन्छ भने उत्कृष्ट टाइमिङ र सट चयन, संयमित तर आक्रामक ब्याटिङ, टिमका लागि जिम्मेवार खेल दबावमा पनि आत्मविश्वास कायम राख्ने क्षमता, प्रेरणादायी व्यक्तित्व। स्मृति मन्दना केवल खेलाडी मात्र होइनन्, उनी लाखौँ युवतीहरूका लागि प्रेरणाको स्रोत पनि हुन्। उनले देखाएकी छन् कि मेहनत, अनुशासन र आत्मविश्वास भए महिलाहरूले पनि जुनसुकै क्षेत्रमा सफलता हासिल गर्न सक्छन्। उनको सरल स्वभाव, सकारात्मक सोच र निरन्तर अभ्यास गर्ने बानीले उनलाई अझ महान बनाएको छ। स्मृति मन्दनाले महिला क्रिकेटको लोकप्रियता बढाउन ठूलो भूमिका खेलेकी छन्। उनले आफ्नो खेल मार्फत महिला क्रिकेट प्रति दर्शकको रुचि बढाएकी छन्। आज भारतका धेरै बालिकाहरू क्रिकेट खेल्ने सपना देख्न थालेका छन् भने यसको एक ठूलो कारण हो स्मृति मन्दना जस्ता सफल खेलाडीहरू हुनु। अन्तमा भन्नुपर्दा स्मृति मन्दना भारतीय महिला क्रिकेटको चम्किलो तारा हुन्। उनले आफ्नो प्रतिभा, मेहनत र अनुशासनद्वारा क्रिकेटको क्षेत्रमा नयाँ इतिहास बनाइरहेकी छन्। उनी खेलकुद प्रेमीहरूका लागि गर्वको विषय मात्र नभई युवा पुस्ताका लागि प्रेरणाको प्रतीक पनि हुन्। भविष्यमा पनि उनले अझ धेरै सफलता हासिल गरी भारतको नाम विश्वभर उज्यालो बनाउने विश्वास हामी गर्न सक्छौँ।

आजको विश्वमा हामी कार्यक्रममा श्रोताले सुन्नुभयो प्रसिद्ध महिला क्रिकेट खेलाडी स्मृति मन्दनाको बारेमा केही जानकारीहरू। हवस् श्रोता, आगामी अङ्कमा यस्तै अन्य स्रष्टाहरूको विषयमा हजुरहरू समक्ष कुराकानी लिएर आउने नै छु, तर अहिलेलाई भने घरिको काँटाले हजुरहरूबाट बिदा माग्ने सङ्केत दिइसकेकोले गर्दा आजलाई म सुप्रिनालाई पनि बिदा दिनुहोस्। नमस्कार।

नमस्कार आदरणीय श्रोता, विविध वार्ताको कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत अनि न्यानो अभिवादन। हजुरहरू समक्ष उपस्थित भइसकेकी छु म सञ्चालिका सुप्रिना, कार्यक्रम विविध वार्ता लिएर। र आजको विविध वार्ताको विषय रहेको छ अहिलेका नानीहरूलाई अनुशासनको खाँचो। हजुर श्रोता, आजका नानीहरूलाई अनुशासनको एकदमै खाँचो रहेको छ। आजको समय आधुनिकता, प्रविधि र नयाँ सोचको युग हो। अहिलेका नानीहरू पहिलेका बालक बालिका भन्दा धेरै छिटो सिक्ने, नयाँ कुरा बुझ्ने, जिज्ञासु हुने गरेका छन्। मोबाइल, इन्टरनेट, टेलिभिजन, सामाजिक सञ्जाल र आधुनिक जीवनशैलीले बालक बालिकाको सोच र व्यवहारमा ठूलो प्रभाव पारेको छ। यस्ता परिवर्तनशील परिस्थितिमा नानीहरूको जीवन सही दिशामा अगाडि बढाउन अनुशासनको एकदमै आवश्यकता रहेको छ। अनुशासन भनेको केवल डराएर नियम मान्नु होइन, यो त स्वयं नियन्त्रण, सही बानी, जिम्मेवारी र सभ्य व्यवहार सिकाउने एउटा महत्त्वपूर्ण गुण हो।

प्रथम जानौ अनुशासन भनेको के हो त? अनुशासन भन्नाले नियम, मर्यादा र जिम्मेवारीलाई बुझेर त्यस अनुसार जीवन चलाउने बानी हो। अनुशासनले हामीलाई समयको महत्व बुझाउँछ, सही र गलत छुट्याउन सिकाउँछ, लक्ष्यमा केन्द्रित रहन मद्दत गर्छ, व्यवहार सुधार्छ, सफल बन्न प्रेरित गर्छ। अनुशासन भएको व्यक्ति जहाँ गए पनि सम्मानित हुन्छ। अहिलेका नानीहरूलाई अनुशासनको एकदमै आवश्यकता रहेको छ। किन रहेको छ भन्दाखेरि, सही भविष्य निर्माणका लागि बाल्यकाल नै भविष्यको आधार हो। नानीहरू सानैदेखि अनुशासनमा बस्न सिके भने उनीहरूको भविष्य उज्यालो हुन्छ। अनुशासनले बालक बालिकामा मेहनत गर्ने, जिम्मेवार हुने र लक्ष्य बनाउने बानी विकास गराउँछ। पढाइमा ध्यान केन्द्रित गर्न आजकल धेरै नानीहरू मोबाइल, गेम र सामाजिक सञ्जालमा अल्झिने गरेका छन्। यसले पढाइमा ध्यान घट्छ। अनुशासनले नानीहरूलाई समयमै पढ्न, गृह कार्य पुरा गर्न, कक्षामा ध्यान दिन, परीक्षाको तयारी गर्न सिकाउँछ। अनुशासनले नानीहरूलाई समयको महत्व बुझाउँछ। बिहान उठ्ने, पढ्ने, खेल्ने, खाने र सुत्ने समय मिलाएर चलाउन सिकेपछि उनीहरू जीवनभर व्यवस्थित रहन्छन्। समयको सही प्रयोग गर्ने बानीले जीवनमा सफलता हासिल गर्न सकिन्छ। राम्रो बानी र सभ्य व्यवहार विकास गर्न अनुशासनले नानीहरूलाई सभ्य र सुसंस्कृत बनाउँछ। जस्तै बुढापाकालाई सम्मान गर्ने, शिक्षकको कुरा मान्ने, साथीभाइसँग राम्रो व्यवहार गर्ने, झुटो नबोल्ने, रिसलाई नियन्त्रण गर्ने, सफाइमा ध्यान दिने, यस्ता गुणहरू अनुशासनकै कारण विकसित हुन्छ। खराब सङ्गत र गलत बाटोबाट बचाउन अहिलेको समाजमा धेरै प्रकारका गलत प्रभावहरू छन्। गलत सङ्गत, खराब बानी, नसा, हिंसा, गलत भिडियो आदिबाट नानीहरू सजिलै प्रभावित हुन सक्छन्। अनुशासनले नानीहरूलाई सही बाटोमा राख्छ र गलत कामबाट टाढा राख्छन्।

अनुशासनले नानीहरूलाई आफ्ना भावनाहरू नियन्त्रण गर्न सिकाउँछ, जसले उनीहरूलाई आत्मविश्वासी बनाउँछ। अनुशासन भएको नानीहरू डराउँदैन, हार मान्दैन र समस्याको सामना गर्न सक्छ। अनुशासनले उनीहरूलाई समाजप्रति जिम्मेवार बनाउँछ, नियम पालन गर्ने, अरूको अधिकार सम्मान गर्ने र राम्रो नागरिक बन्न अनुशासन अनिवार्य छ। अब अनुशासन कसरी ल्याउने त? अनुशासन सिकाउने पहिलो विद्यालय नै हो घर। अभिभावकले नानीहरूलाई माया र समझदारीसँग बिहान उठ्ने बानी, पढ्ने तालिका, मोबाइलको सीमा, राम्रो बोल्ने तरिका, सफाई र व्यवस्थित बस्ने जस्ता कुराहरू सिकाउनु पर्छ। विद्यालयमा शिक्षकले नियम, समय पालन, गृह कार्य, अनुशासन युक्त व्यवहार र नैतिक शिक्षा दिएर बालक बालिकालाई अनुशासित बनाउन सक्छन्। सकारात्मक प्रेरणा दिनु बालक बालिकालाई सधैँ डर देखाएर होइन, प्रोत्साहन र प्रशंसा गरेर अनुशासनमा ल्याउन राम्रो हुन्छ। राम्रो काम गर्दा प्रशंसा गरेमा नानीहरू अझ राम्रो बन्न प्रेरित हुन्छन्। आजको युगमा मोबाइलबाट नानीहरूलाई पूर्ण रूपमा टाढा राख्न सम्भव छैन, तर सही तरिकाले प्रयोग गराउनु पर्छ। निश्चित समयमा मात्र मोबाइल चलाउन दिने, पढाइका लागि उपयोगी सामग्री हेर्न ल्याउने र गलत सामग्रीबाट टाढा राख्ने व्यवस्था गर्नुपर्छ। आजको विविध वार्ताको कार्यक्रममा श्रोताले सुन्नुभयो आजका नानीहरूलाई अनुशासनको खाँचो बारे वार्ता सुन्नुभयो। हवस् श्रोता, आगामी अङ्कमा पनि यस्तै विषयहरू लिएर हजुरहरू समक्ष उपस्थित हुने नै छु, तर अहिलेलाई भने हजुरहरूबाट बिदा माग्ने संकेत घरिको काँटाले दिइसकेको छ र हजुरहरूबाट म सुप्रिना पनि बिदा चाहन्छु। नमस्कार।

0: अब सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। सर्वोच्च न्यायालयले सबै उच्च न्यायालयहरूलाई आफ्नो फैसला सुरक्षित गरेको 3 महिनाभित्र त्यसलाई सुनाउन निर्देश दिएको छ। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले परीक्षा माफियाहरू विरूद्ध कडा कार्यवाही र योग्य विद्यार्थीहरूको हितलाई सुरक्षा दिने आश्वासन दिनुभएको छ। पीएम सूर्यघर योजनाले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। यस अन्तर्गत 40 लाख घरहरूको छतमा सोलर प्यानल लगाइएको छ। मौसम विभागले जुन महिनामा देशमा सामान्य भन्दा कम्ती वर्षा हुने अनुमान गरेको छ। विभागले कैयन राज्यहरूमा लूको सम्भावना जनाएको छ र हङकङमा आयोजित अन्डर 20 एसियाली एथलेटिक्स च्याम्पियनसिपमा भारतीय एथलिट निपमले महिलाहरूको 100 मिटर दौड़मा काँस्य पदक जितेकी छिन्। अब समाचार विस्तारमा। सर्वोच्च न्यायालयले आज देशका सबै उच्च न्यायालयहरूलाई आफ्नो फैसला सुरक्षित गरेको 3 महिनाभित्र त्यसलाई सुनाउन निर्देश दिएको छ। सर्वोच्च न्यायालयले फैसला ढिलाइ गर्दा याचिकाकर्ताहरूलाई अपूरणीय क्षति हुन सक्ने बताएको छ। मुख्य न्यायाधीश सूर्यकान्त र न्यायमूर्ति जयमाल्या बाग्चीको पीठले व्यक्तिगत स्वतन्त्रतासित सम्बन्धित मामिलाहरूमा त्वरित निर्णय गर्नुपर्ने आवश्यकतामा बल दिएको छ। पीठले भनेको छ, जमानत आवेदनहरूको आदेश सोही दिन वा भोलिपल्ट सुनाउनु पर्नेछ तथा अपलोड गरिनुपर्नेछ। शीर्ष न्यायालयले जमानत वा सजाय निलम्बनको आदेश सुनाएपछि तुरन्तै जेल अधिकारीहरूलाई जानकारी गराउनु अनिवार्य भएको बताएको छ। विचाराधीन कैदीलाई सोही दिन वा बढीमा अर्को दिन रिहा गरिनुपर्छ। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले पेपर लिकको घटना अत्यन्तै दुर्भाग्यपूर्ण हो र त्यस्तो हुनु हुँदैन भन्नुभएको छ। डीडी न्यूजलाई दिएको एक विशेष साक्षात्कारमा श्री प्रधानले आश्वासन दिँदै भन्नुभयो, पुनः परीक्षा प्रक्रिया उचित र व्यवस्थित तरिकाले बिना कुनै त्रुटि सम्पन्न गरिनेछ।
2: जो घटना हुई है ये अत्यंत दुर्भाग्यजनक है, नहीं होनी चाहिए था। अभी दोबारा जब हम लोगों ने री नीट की घोषणा किया है, वो री नीट सुव्यवस्थित हो जाए, इसमें निर्भुलता के साथ हो, ये अभी हमारा दायित्व है। इस काम पे सभी का सहयोग हम अपेक्षा रखते हैं।
1: विद्यार्थीहरूलाई सम्बोधित गर्दै श्री प्रधानले उनीहरूलाई आश्वासन दिनुभयो कि सरकारले उनीहरूको चिन्ता बुझ्दछ। उहाँले स्वीकार गर्दै भन्नुभयो, विद्यार्थीहरूको आत्मविश्वासमा चोट लागेको छ। उहाँले भन्नुभयो, कुनै पनि योग्य विद्यार्थीको भविष्य परीक्षा माफियाको हातमा नपरोस् वा अनियमितताको शिकार नहोस् भनी अधिकारीहरूले यो कडा निर्णय लिएका हुन्।
2: छात्रों को आश्वस्त करना चाहते हैं कि जो गलती हुई है, हमारी ट्रस्ट को ब्रिज किया गया है। जो रक्षक था वही भक्षक हुआ। जो शिक्षक को हमने जिम्मेवारी दिया था क्वेश्चन बनाने के लिए, उन्होंने ही कॉम्प्रोमाइज हुआ है, उन्हीं के कारण ये अव्यवस्था शुरू हुई है। हमने कठोर निर्णय किया कि हमने एक भी सही विद्यार्थी के हक को परीक्षा माफियाओं के हाथ में सौंपना नहीं चाहते थे, उनके षड्यंत्र के शिकार नहीं होना चाहते थे। हम बच्चों की मानसिक स्थिति को सम्मान करते हैं, उनको संभालना चाहते हैं और हमको एक एरर फ्री एग्जामिनेशन देने का पूरा हमारी प्रयास।
1: परीक्षा प्रक्रियामा भविष्यमा हुने कुनै पनि अनियमितता रोक्नका लागि चालिएका ठोस कदमहरू बाल्दै श्री प्रधानले भन्नुभयो, सरकारले केन्द्रीय जाँच ब्युरो सीबीआईले यस मामिलामा गहन जाँच गरोस् र दोषीहरूलाई कडा भन्दा कडा सजाय दियोस् भन्ने कुरा सुनिश्चित गरिरहेको छ। दिल्ली सरकारले 21 जुनमा हुने नीट यूजी परीक्षामा सहभागी हुने उम्मेद्वारहरूलाई सबै दिल्ली परिवहन निगमका बसहरूमा निशुल्क यात्रा प्रदान गर्नेछ। मुख्यमन्त्री रेखा गुप्ताले सोशल मिडिया पोस्टमा भन्नुभएको छ, उम्मेद्वारहरूले वैध प्रवेश पत्र देखाएर निशुल्क यात्राको लाभ लिन सक्नेछन्। सरकारले सोशल मिडियामा भाइरल प्रधानमन्त्री नरेन्द्र मोदीको एक फर्जी भिडियोको खण्डन गरेको छ, जसमा इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनीसित सम्बन्धित मनगढत दावी अनि इरान अमेरिका मध्यस्थताको बारे टिप्पणी सामेल छ। पत्र सूचना कार्यालयको तथ्य जाँच इकाइले यो भिडियोलाई डिजिटल रूपले परिवर्तित गरिएको अनि एआईद्वारा निर्माण गरिएको बताएको छ। भारतले स्वच्छ ऊर्जाको क्षेत्रमा एक ऐतिहासिक उपलब्धि हासिल गरेको छ। केन्द्रीय नवीन तथा नवीकरणीय ऊर्जा मन्त्री प्रहलाद जोशीले सोशियल मिडिया पोस्टमा पीएम सूर्य घर योजना अन्तर्गत हालसम्म 40 लाख घरहरूको छतमा सौर्य प्यानल जडान गरिएको बताउनु भएको छ। उहाँले भन्नुभयो यो योजना केवल नवीकरणीय ऊर्जा पहल मात्र होइन तर यसले नागरिकहरूलाई बिजुली उपभोक्ताबाट बिजुली उत्पादकमा रूपान्तरण गरिरहेको छ। यो योजनाले परिवारहरूलाई बिजुलीको खर्चमा कमी ल्याउन सरकारी सब्सिडीको लाभ उठाउन र शून्य बिजुली बिलतर्फ अघि बढ्न मद्दत गरिरहेको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोशल मिडिया ह्यान्डल एक्स एट एआईआर न्युज कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो। उपराष्ट्रपति सीपी राधाकृष्णनले आन्तरिक तथा विश्वव्यापी शान्ति प्राप्त गर्न भक्ति र ध्यान अपनाउनु पर्ने आवश्यकतामा जोड दिनुभएको छ। आज बेङ्गलुरूमा आर्ट अफ लिभिङ फाउन्डेसन इन्टरनेसनल सेन्टरको 45 स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो भक्ति स्वयं परिवार समाज राष्ट्र र मानवताप्रति समर्पणको प्रतीक हो। उपराष्ट्रपतिले भन्नुभयो मानिसहरूले सकारात्मक परिवर्तनहरूलाई सजिलैसित स्वीकार गर्नुपर्छ। श्री श्री रविशंकरको शिक्षालाई उद्धृत गर्दै उहाँले ध्यान ज्ञान र गीतले जीवन र व्यक्तित्व दुवैलाई समृद्ध बनाउने बताउनुभयो। उपराष्ट्रपतिले युवाहरूलाई आफ्नो जीवनशैलीमा योग र आयुर्वेद सामेल गर्न आग्रह गर्नुभएको छ। रक्षा मन्त्री राजनाथ सिंहले भन्नुभएको छ अपरेशन सिन्दूर एक अभूतपूर्व सफलता थियो जसमा भारतले पाकिस्तानलाई 4 दिनभित्र युद्ध विराम गर्न सहमत हुन बाध्य पारेको थियो। यो भारतले लडेको कुनै पनि युद्धभन्दा भिन्दै थियो। सोसियल मिडिया पोस्टमा श्री सिंहले अपरेशन सिन्दूरबारे स्मृति प्रकाशन जारी गर्दै यो कुरा बताउनु भएको हो। रक्षा मन्त्रीले सबैलाई यस प्रकाशनबाट प्रेरणा लिन र देशको सुरक्षा र सम्प्रभुता सुनिश्चित गर्न योग्य नागरिक बन्न र त्याग गर्न आग्रह गर्नुभएको छ। पेट्रोलियम पदार्थ बोकेको एक भारतीय ट्याङ्करले होर्मुज जलडमरूमध्ये सफलतापूर्वक पार गरेको छ। यो जानकारी धेरै वेबसाइटहरूबाट प्राप्त गरिएको छ जसले समुद्री ट्राफिकको निगरानी गर्दछ। निसोस काइरोस नामक ट्याङ्कर होर्मुज जलडमरूमध्ये पार गर्दै विशाखापट्टनमतर्फ अघि बढेको छ। ट्याङ्कर 3 जुनमा आफ्नो लक्ष्यमा पुग्ने अपेक्षा गरिएको छ। उपराष्ट्रपति सीपी राधाकृष्णन लोकसभा अध्यक्ष ओम बिरला अनि केन्द्रीय गृहमन्त्री अमित शाहले आज पूर्व प्रधानमन्त्री चौधरी चरण सिंहको पुण्यतिथिमा उहाँलाई श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। सोसियल मिडिया पोस्टमा उपराष्ट्रपतिले सामाजिक न्याय ग्रामीण विकास तथा किसान समुदायहरूको सशक्तिकरणप्रति चौधरी चरण सिंहको अटुट प्रतिबद्धतालाई सधैँ स्मरण गरिने बताउनुभयो। लोकसभा अध्यक्ष ओम बिरलाले पूर्व प्रधानमन्त्रीको सम्पूर्ण जीवन देशका किसान मजदूर तथा गाउँको उत्थानको लागि समर्पित रहेको बताउनुभयो। गृहमन्त्री अमित शाहले भारत रत्न चौधरी चरण सिंहले स्वतन्त्रता संग्रामदेखि आपतकालसम्म लोकतान्त्रिक मूल्यहरूलाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। केन्द्रीय रक्षा मन्त्री राजनाथ सिंह अनि कृषि मन्त्री शिवराज सिंह चौहानले पनि उहाँलाई श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। मौसम विभागले जूनदेखि सेप्टेम्बर बीच दक्षिण पश्चिम मनसूनको समय देशमा सामान्यभन्दा कम वर्षा हुने पूर्वानुमान व्यक्त गरेको छ। मीडियालाई सम्बोधन गर्नुहुँदै विभागका महानिदेशक डाक्टर मृत्युञ्जय महापात्रले जून महिनामा देशको औसत वर्षा सामान्यभन्दा कम रहने अधिक सम्भावना रहेको बताउनु भएको छ। विभागले कयन राज्यहरूमा लूको सम्भावना पनि जनाएको छ।
0: 2026 के जून से सितंबर के दौरान पूरे देश में सामान्य से कम बारिश होने का सबसे ज्यादा संभावना है। उत्तर पूर्व भारत में सामान्य वर्षा होने का संभावना है। अभी जून महीने के तापमान की बात करें तो हरियाणा पंजाब बिहार ओडिशा छत्तीसगढ़ गुजरात और आंध्र प्रदेश के कई हिस्सों में तथा महाराष्ट्र तेलंगाना हिमाचल

0: और तमिलनाडु के कुछ क्षेत्र में सामान्य से अधिक हीट वेव कंडीशन डेवलप होने का उम्मीद किया जा रहा है। हालांकि राजस्थान और झारखंड में सामान्य से कम उष्ण लहर होने का संभावना है।
1: एशियाली अंडर 20 एथलेटिक्स च्याम्पियनसिपमा भारतीय एथलिटहरूले ट्र्याक एण्ड फिल्ड स्पर्धामा उत्कृष्ट प्रदर्शन गरेका छन्। महिला वर्गको 100 मिटर दौडमा निपमले काँस्य पदक जितिन्। निपम विगत 25 वर्षमा यस प्रतियोगितामा पदक जित्ने पहिलो भारतीय महिला बनेकी छिन्। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। सर्वोच्च न्यायालयले सबै उच्च न्यायालयहरूलाई आफ्नो फैसला सुरक्षित गरेको 3 महिनाभित्र त्यसलाई सुनाउन निर्देश दिएको छ। शिक्षा मन्त्रीले परीक्षा माफीहरू विरूद्ध कडा कार्यवाही र योग्य विद्यार्थीहरूको हितलाई सुरक्षा दिने आश्वासन दिनुभएको छ र पीएम सूर्यघर योजनाले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। यस अन्तर्गत 40 लाख घरहरूको छतमा सोलर प्यानल लगाइएको छ। यसका साथै समाचार पूरा भयो।

तेतिन्जल प्रस्तुत थियो समूह शर्मा देशभक्ति गीत। यो प्रसारण आकाशवाणीको र श्रोताहरूले हामीलाई सुन्दै हुनुहुन्छ एफएमको 103.5 मेगाहर्जमा। समय यस बेला ठिक 4 बजे श्रोता, र अब भने लिएर आएका छौँ केही आधुनिक गीतहरू विविध कलाकारहरूको शर्मा।

दैतिन्जल श्रोताले सुन्नुभयो निकिता थापाको मधुर आवाजलाई। त अनुश्रोता कार्यक्रमलाई निरन्तरता दिँदै यो अघिल्लो प्रस्तुति स्वीकार्नुहोस् प्रणय गुरुङको आवाजमा।

श्रोताले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रबाट विविध आधुनिकीहरू विभिन्न कलाकारहरूको स्वरमा। त्यसै क्रममा स्वीकार्नुहोस् यो अघिल्लो प्रस्तुति उदय सुतानको आवाजमा।

एफएम 103.5 MHz मा श्रोताहरूले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रलाई र सुनिरहेका छौँ विविध आधुनिक गीतहरू विभिन्न कलाकारहरूको स्वरमा। त आउनु श्रोता, भने हामी कार्यक्रमको यो अन्तमा आइसकेका छौँ र यो अन्तिम प्रस्तुति स्वीकार्नुहोस् शोभना सिंहको स्वरमा।

तो एफएम 103.5 मेगाहर्जमा श्रोताले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रलाई। समय यस बेला बिल्कुल ठिक 4:30 भयो। श्रोता अब प्रस्तुत छ कार्यक्रम शिक्षा ज्योति।

आदरणीय श्रोतागण नमस्कार। शिक्षा ज्योति कार्यक्रम सुनेर बस्नुभएका मेरा प्यारा विद्यार्थी साथै श्रोतावर्गलाई हार्दिक अभिवादन एवं स्वागत। त कार्यक्रमको प्रथममा सम्पूर्ण भारतका महान वीर विरंगनाहरूलाई सम्झना गर्दै सुनाउन लागिरहेछु यो देशभक्ति गीत।

यी देशबन्धनापछि अब हाम्रो कार्यक्रम शिक्षा ज्योतिमा प्रस्तुत गर्नेछौ इतिहास सम्बन्धी विषय प्रथम विश्वयुद्ध बारेमा एक जानकारी। यस कार्यक्रमलाई प्रस्तुत गर्नुहुनेछ शिक्षक भूपाल सिंगोरी ज्यूले।

नमस्कार। यतिका समयसम्म आकाशवाणी खरसाङद्वारा प्रसारित विविध कार्यक्रमहरू सुनेर बस्नु नै श्रोता तथा विद्यार्थीवर्गमा हार्दिक अभिवादन टक्र्याउँदछु। आज पनि म भूपाल सिंहौरे दार्जिलिङ सरकारी उच्च माध्यमिक विद्यालयका सहअध्यापक हजुर समक्ष आकाशवाणी खरसाङको 103.5 तरङ्गमा नियमित प्रसारण हुने शिक्षा ज्योति कार्यक्रममा एक महत्त्वपूर्ण विषयका साथ उपस्थित छु। श्रोता तथा विद्यार्थी नानीहरू, आजको बसाइमा हामी मानव सभ्यताका एक त्रासदायी घटना तथा विश्वयुद्धबारे विस्तृत रूपमा चर्चा सुनेछौँ। नानीहरू, प्रथम विश्वयुद्ध मानव जातिकै इतिहासमा सबैभन्दा त्रासदायी युद्ध थियो, जसले सम्पूर्ण मानव सभ्यताका विकासशील गतिलाई गहिरो रूपमा आघात पुर्याएको पाइन्छ। 28 जुलाई 1914 विश्वका विभिन्न क्षेत्रहरूमा प्रारम्भ भएको यस युद्ध केवल शक्ति सत्ता बीचको सङ्घर्ष मात्र नभएर भूभागीय विस्तार, आर्थिक स्वार्थपूर्तिका निम्ति गरिएको निर्दयपूर्ण सङ्ग्राम थियो। यसमा केन्द्रीय विस्तार नीति, विश्व शक्ति, मित्र राष्ट्रहरू बीचका आन्तरिक द्वन्द्वले मानव मूल्य र नैतिक व्यवहारलाई बिस्तारै अवहेलना गर्दै संसारलाई हिंसा र विनाशको अन्धकारतर्फ धकेल्दै गइरहेको समायोजन थियो भन्न सकिन्छ। नानीहरू, प्रथम विश्वयुद्ध मानव सभ्यता र मानवीय अस्तित्व दुवैका निम्ति खुबै त्रासदायी घटना थियो। यस युद्धले संसारलाई वैज्ञानिक र प्रवृत्तिको दुरुपयोगले कसरी भयानक रूप लिन सक्छ भन्ने वास्तविकतासँग पनि साक्षात्कार गराए। युद्धमा प्रयोग भएका परमाणु र रासायनिक हतियारहरूको प्रयोगले मानव जीव जन्तु र वातावरणमा गम्भीर प्रभाव पारेको तथ्यलाई अघि ल्याउन सकिन्छ। साथसाथै यस युद्धका विविध पक्षहरूमध्ये पुराना साम्राज्यहरू पतन भएर नयाँ साम्राज्यको उदय भए, यसरी राष्ट्र निर्माणसँगै राष्ट्रियताको लहर बल

सम्म निरन्तर संसारलाई आतंकित बनायो। यस युद्धका पृष्ठभूमिलाई संक्षिप्त रूपमा अवलोकन गर्दा थुप्रै घटनाहरूसँग केन्द्रित रहेको पाइन्छ। यसै क्रममा दशकौंदेखि अस्तित्वमा आइरहेका राजनैतिक, आर्थिक, सामाजिक तथा भूराजनैतिक कारणहरू प्रमुख रहेको पाइन्छ। नानीहरू, 19औं शताब्दीको उत्तरार्धदेखि पूर्वाञ्चलका विविध क्षेत्रहरूमा व्यापक समस्याहरू देखा पर्न थाले। सन् 1911 तुर्कीको हातबाट इटलीले ट्रियोली जित्यो। यस घटनाले तुर्कीको दुर्बलता विश्व सामुने स्पष्ट रूपमा झल्काएको पाइन्छ। यसै क्रममा सन् 1912 बाल्कनका ससाना राष्ट्रहरूले तुर्की विरुद्ध सशक्त संगठन गठन गरी बाल्कन लिग खडा गरे। यस लिगमा बर्सिया, बल्गेरिया, मन्टेनोग्रा र ग्रिस सम्मिलित थिए। यी राष्ट्रहरूका साझा लक्ष्य तुर्कीको नियन्त्रणमा रहेका मेसोडोनिया र वरिपरिका भूभागहरूलाई संयुक्त रूपमा एकबद्ध गर्नु थियो। यसरी सशक्त गठबन्धन बनिएपछि सन् 1912 पहिलो बाल्कन युद्ध सुरु भयो। बाल्कन लिगले टर्कीलाई पराजित गर्दै मेसोडोनिया, बल्बानिया, अल्बानिया र एन्जियस सागर क्षेत्रका धेरै जस्ता भागहरू आफ्नो नियन्त्रणमा ल्याए। नानीहरू, यस युद्धमा तर्कीलाई गम्भीर हारको सामना गर्नु पर्यो। तर्कीको राजधानी स्कटा नेपोल मासमेल आक्रमण हुने खतरा बढ्यो। यसरी बाल्कन क्षेत्रमा टर्की साम्राज्यको प्रभाव अन्त्यतिर उन्मुक्त हुँदै गयो। यसरी निरन्तर विजय पश्चात बाल्कन लिगभित्र आन्तरिक कलह सुरु भयो। यस संगठनका एक सशक्त मेसोडोनियाको बाँटफाँटमा असामायिकता देख्न थाल्यो। बल्गेरिया, सर्बिया र ग्रिस बीचको विवादले फेरि द्वन्द्व सुरु गर्यो। यसरी सन् 1913 दोस्रो बाल्कन युद्ध प्रारम्भ भयो। यस युद्धमा बल्गेरियालाई सर्बिया, ग्रिस, मोन्टेनोग्रो र रोमानिया सम्मिलित संगठनहरूले पराजित गर्यो। यी युद्धहरूले टर्की साम्राज्यको शक्ति लगभग समाप्त भयो। टर्कीको हातबाट मेसोडोनिया, अल्बानिया र एन्जियन क्षेत्रहरू गुमाउनु पर्यो। यस युद्धबाट युरोपका ठुला ठुला शक्तिहरूले फाइदा उठाए। रुसले सर्बिया मार्फत बाल्कन क्षेत्रमा आफ्नो प्रभुत्व बढाउन खोज्दा अस्ट्रेलिया, हङ्गेरिया यसको प्रतिवाद गरे। जर्मनीले पनि यसमा अस्ट्रेलियाको साथ दिए। यसरी बाल्कन युद्धको परिणामले विश्वका ठुला ठुला शक्तिहरू माझ नै व्यापक तनावहरू झन्झन चर्किन थाल्यो। अगस्त 1913 बुखारेस्टोको सन्धि बल्गेरियाको निम्ति अपमानजनक घटना थियो। यो सन्धि अनुसार सर्बियाले मेसोडोनियाको उत्तर र माझको भाग प्राप्त गर्यो, ग्रिसले दक्षिण मेसोडोनिया र सालोनिका अनि किटा प्राप्त गर्यो, रोमानिया र मोन्टेनोग्रोले पनि आफूले चाहेका भूभागहरू प्राप्त गरे। तुर्कीले बल्गेरियाको हातबाट एन्डियानोपल फिर्ता लिए। बल्गेरियाले पूर्व मेसोडोनिया र थेन्स पाउन सक्यो। यसको प्रभाव बिस्तारै सम्पूर्ण युरोपमा फैलिँदै गयो। यो बाल्कन युद्ध पहिलो विश्वयुद्धको पृष्ठभूमि जस्तो देखिन सार्थक पाइन्छ। यस घटनापछि विश्वमा बेग्लै परिस्थितिहरू सृजना हुँदै गयो। सर्बियाले फ्यान स्लाभवादको सपना देख्न थाले। यसै क्रममा सम्पूर्ण स्लाभ जातिलाई एकबद्ध गर्ने आकाङ्क्षालाई रुसले खुल्ला समर्थन गरे। यसमा अस्ट्रेलियालाई आफ्नो साम्राज्य टुक्रने डर थियो। यसै अस्ट्रेलियाले सर्बियामाथि आक्रमण गर्ने मौका हेर्न थाले। अस्ट्रेलिया र सर्बियाको यो झगडाले अर्को वर्ष सन् 1914 मानव जातिकै इतिहासमा सर्वप्रथम विश्वयुद्धको प्रारम्भ निम्ति आए। नानीहरू, सन् 1914 1918 निरन्तर रूपमा चलेको प्रथम विश्वयुद्ध कुनै एउटा कारणले गर्दा मात्र भएको थिएन। यसलाई महायुद्ध वा सर्वसमावेशी युद्धका रूपमा परिवर्तन गराउने होडमा विभिन्न परिस्थितिहरूले युरोपमा युद्धका स्थिति जन्माएको थियो। यसका साथसाथै युरोपीय राष्ट्रहरू माझ बैरीभाव, जर्मनीसँग बदला लिने फ्रान्सको प्रबल आकाङ्क्षा, बाल्कन उपद्वीपमा आफ्नो प्रभुत्व विस्तार गर्ने युरोपीय शक्तिहरूका होडबाजी अनि बाल्कनमा विद्रोही जातीयवाद, एसिया, अफ्रिका र अरूतिर आफ्नो साम्राज्य स्थापित गर्न र बढाउन युरोपीय शक्तिहरूमाझ प्रतिद्वन्द्विता इत्यादि परिस्थितिहरू विद्यमान रहेको पाइन्छ। सन् 1914 अघि
युद्धको परिस्थिति सृष्टि गर्नमा जर्मनीका साम्राज्य केजर दोस्रो विलियम्सको विशेष हात रहेको पाइन्छ। तथापि अस्ट्रेलियाका उत्तराधिकारी

0: फ्रान्सिस फर्डिनान्डको हत्या पहिलो विश्वयुद्धको प्रत्यक्ष कारण बन्न पुगेको थियो। तर बर्लिन काङ्ग्रेसको समय 1878 देखि 1914 सम्म युरोपमा कायम भएका विभिन्न शक्तिहरूका महत्त्वपूर्ण भूमिका रहेको पाइन्छ। सन् 1912 र 13 का पहिलो र दोस्रो बाल्कन युद्ध, सन् 1904 र 5 को रुस जापान युद्धले युरोपलाई कुनै प्रभाव नपारे पनि यो समयले भित्रै पहिलो युद्धको आधारहरू तयार गरिरहेका थिए। यसरी बिस्तारै युद्धमा परिणत भइरहेका विश्व परिप्रेक्ष्यभित्र राष्ट्रवादको विस्तार नीति पनि प्रथम विश्वयुद्धका प्रमुख कारण बन्न पुगेको थियो। 19 शताब्दीको उत्तरार्धदेखि नै युरोपमा राष्ट्रवादको लहर विस्थापित भएको पाइन्छ। युरोपका हरेक जाति र समुदायमा आफ्ना आफ्ना अस्तित्व कायम गर्ने लहर चल्यो। जर्मनी र इटली माझ एकीकरण ले युरोपमा शक्ति सन्तुलनको परिवेश बदलियो। यसै क्रममा नयाँ शक्तिशाली राष्ट्रका रूपमा उदय भएका जर्मनीले ब्रिटेन र फ्रान्सलाई चुनौती दिन थाल्यो। यस बाल्कन क्षेत्रमा बिस्तारै अस्थिरता सिर्जना हुन थाले। सर्बियाले सर्वजाति सबैलाई एकै राष्ट्रमा एकीकृत गर्ने सपना देखिरहेको समय अस्ट्रेलियाले हङ्गेरियालाई दबाव दिन निरन्तर तनाव सृजना गरिरहेका थिए। युरोपका ससाना जाति जस्तै चेक, स्लोभाक, पोलक्रोट, बोसियनाली आदि स्वतन्त्रताको निम्ति सङ्घर्ष गरिरहेका थिए। यसैमा राष्ट्रवादीहरूमा पनि आपसी द्वन्द्व बैरीभाव बढ्दै गएको कारण स्वाधीनताको चाहनामा विभाजन देखियो। राष्ट्रवादको विस्तार, साम्राज्यवादको विस्तार युरोपमा अर्का शक्तिशाली राष्ट्रहरूले बिस्तारै साम्राज्यवादको स्थापनाका निम्ति सङ्घर्ष गरिरहेका थिए। यसै क्रममा ब्रिटेन, फ्रान्स विशाल औपनिवेशिक निर्माण गर्ने होडमा लागिरहेका थिए। यता नयाँ औद्योगिक शक्ति बनिरहेका जर्मनीले पनि औपनिवेशिक क्षेत्रमा आफ्नो भाग खोज्दै थिए। यसरी फ्रान्सका अफ्रिका, एसिया र अन्य प्रशान्त महासागरका विभिन्न क्षेत्र औपनिवेशिक दौडका प्रमुख केन्द्रहरू बन्दै गइरहेका पाइन्छ। यसमा साम्राज्यवादी विस्थापनको होडले राष्ट्रहरूबीच प्रतिस्पर्धा मात्र नभई आपसी बैरी भाव पनि देखा पर्न थालेको यहाँनिर पुष्टि हुन्छ। सैन्यवाद प्रथम विश्वयुद्धका प्रमुख कारणहरूमध्ये एक सैन्यवादको विस्तार नीतिलाई पनि मान्न सकिन्छ। युरोपका विभिन्न राष्ट्रले आपसी शक्तिहरू प्रदर्शन र आत्मरक्षाका निम्ति लगातार आफ्नो सैन्य क्षमताहरू तीव्र गतिमा बढाउँदै लैजाँदै थिए। यता जर्मनीले पनि बिस्तारै आफ्ना नौ सैनिक शक्ति र क्षमतालाई तीव्र गतिमा विस्तार गरिरहेका थिए। यस प्रकार सैन्य विस्तार नीतिले बेलायत साथै अन्य छिमेकी मुलुकहरूमा व्यापक चुनौतीहरू देखा पर्न थाले। यस्तै रसिया, अस्ट्रेलिया, हङ्गेरियाले पनि आआफ्ना थल सेनाहरू तयार गरिरहेका थिए। यसरी बढ्दै गएको सैन्य होडले पनि प्रथम विश्वयुद्धलाई अझ बल प्रदान गरेको पाइन्छ। नानीहरू, प्रथम विश्वयुद्धका प्रमुख कारणहरूमध्ये अर्का विशेष कारण थियो दुई ठुला ठुला गठबन्धन र बैरीभाव। सन् 19 शताब्दीको अन्त्यतिर युरोपेली महादेशहरूमा आर्थिक, राजनैतिक, सामाजिक रूपमा ठूलो प्रतिस्पर्धाहरू देखा पर्न थाले। औद्योगिक क्रान्तिपछि तीव्र गतिमा अघि बढिरहेका राष्ट्रले आफ्ना प्रभुत्वलाई दीर्घकालसम्म सुरक्षित राख्न विभिन्न नीतिहरू अपनाउन थाले, जसको कारण उनीहरू आपस्तमा अविश्वास र बैरीभाव बढिँदै गएको पाइन्छ। यी अवस्थामा यस्ता शक्तिहरू दुई गुटमा विभाजन भए, जसलाई प्रथम विश्वयुद्धका प्रमुख कारणहरूमध्ये एक मान्न सकिन्छन्। यी दुई गुटहरू थिए त्रिदेशीय महासन्धि, ट्रिपल अलायन्स, र अर्को त्रिदेशीय सन्धि थिए। त्रिदेशीय महासन्धि सन् 1882 मा जर्मन, अस्ट्रेलिया, हङ्गेरिया र इटली बीच भएको थियो। यस सैन्य गठबन्धनले युरोपेली शक्ति सन्तुलनमा निर्णायक प्रभाव पार्यो। जर्मनीले आफ्ना नयाँ औद्योगिक सामर्थ्यलाई राजनीतिक साथै सैन्य शक्तिका रूपमा बलियो बनाउँदै आइरहेका थिए। यता अस्ट्रेलिया, हङ्गेरियाले बाल्कन क्षेत्रमा आँखा गाडिरहेको पाइन्छ। तथापि इटली आफ्नो औपनिवेशिकवादी आकाङ्क्षा पूरा गर्ने उद्देश्यले यी दुई मुलुकहरूसँग हातेमालो गर्दै अगाडि बढ्न बाध्य बनिरहेका थिए। यस्ता कुराहरूले पनि ती सङ्गठनहरूको प्रावधान अनुसार ती कुनै देशले आफ्ना सदस्यता भएको राष्ट्रमाथि आक्रमण गरेको खण्डमा सहयोग उपलब्ध गराउने शर्तहरू पनि राखिएको थियो। त्रिदेशीय सन्धि महासन्धिको प्रभावलाई नियन्त्रण गर्न फ्रान्स, रसिया, बेलायत बीच क्रमशः 1904 देखि 1907 त्रिदेशीय सन्धिको स्थापना भयो। यसरी ती राष्ट्रहरूले आपस्तमा सन्धि गर्नुमा पनि आआफ्नै स्वार्थहरू थिए। फ्रान्सलाई जर्मनीसँग सन् 1870 र 71 फ्रान्स पर्सिया युद्धमा भएका पराजयको प्रतिशोध लिनु थियो। यस्ता रसियालाई बाल्कन क्षेत्रमा आफ्नो प्रभुत्व बढाउनु थियो भने बेलायतलाई आफ्ना समुद्री शक्ति र औपनिवेशिक हितलाई सुरक्षित राख्नु थियो। यी तीन राष्ट्रबीचको सहकार्यका प्रमुख उद्देश्य जर्मनसँग अन्य देशको सहयोगमाथि नियन्त्रित र रोक लगाउनु पनि थियो। यसरी प्रथम विश्वयुद्ध पूर्व गठित यस दुई प्रमुख गुटहरू बीच पनि पछि गहिरो रूपमा प्रतिस्पर्धा देख्न थाल्यो, जसले युरोपका शक्ति र शान्तिमय वातावरणमा लगातार अशान्ति बढ्दै गएको अवस्थाले पनि प्रथम विश्वयुद्धलाई निम्त्याएको पाइन्छ।
1: त श्रोता, अहिलेलाई हाम्रो जानकारी प्रथम विश्वयुद्ध बारेमा केही क्षण विश्राम लिँदै सुनौ यो गीत।

0: र यो गीतपछि रहल विषय प्रथम विश्वयुद्ध बारेमा फेरि जानकारी दिनुहुनेछ शिक्षक भूपाल सिंह गौरेज्यूले।
1: यसरी संसारका प्राय जस्ता मुलुकहरू प्रत्यक्ष वा परोक्ष रूपमा संलग्न रहेका यस युद्धमा थल समुद्री र आकाश तिनै मोर्चाहरूमा एकसाथ युद्ध चल्यो। यसैले केवल सैन्य शक्तिलाई मात्र नभएर विश्वका व्यापक संसाधन र भौतिक सम्पदा समेतलाई ठूलो क्षति पुर्यायो। नानीहरू, यस युद्धका प्रमुख कारणहरूलाई संक्षिप्त रूपमा अवलोकन गर्दा सर्वप्रथम विश्वका दुई प्रमुख गुट त्रि सन्धि ट्रिपल एलायन्स त्रि गठबन्धनको रूपमा अगाडि आउन पाइन्छ। राष्ट्रहरू बीच तीव्र प्रतिस्पर्धा र उग्र साम्राज्यवादको विस्तार सैन्यवाद र हतियार उत्पादन माथिको होडबाजी साम्राज्यवादी स्वार्थ र औपनिवेशिक प्रतिस्पर्धा बीच वैमनुष्यता भूभाग्य विवाद युद्ध शान्ति गर्ने अन्तर्राष्ट्रिय शक्तिहरूको अभाव युवराज फ्रान्सिस फर्डिनान्ड र उनकी पत्नीको हत्या यी सम्पूर्ण घटनाहरू प्रथम विश्वयुद्धका प्रमुख कारणहरू बन्दै विश्वलाई ठूलो क्षति पुर्याएको पाइन्छन्। यसरी 11 नोभेम्बर 1918 जर्मनीले आत्मसमर्पण पत्रमा हस्ताक्षर गरेपछि औपचारिक रूपमा युद्ध थामियो। प्रथम विश्वयुद्धका परिणामहरू युरोपबाट सुरु भएको यस युद्ध 4 वर्षसम्म निरन्तर चल्यो। युरोपेली भूभागबाट समापन भए तापनि विश्वका विभिन्न अरू भागहरूमा फैलिएका यस युद्धले मानव सभ्यतालाई ठूलो हानि पुर्यायो। सन् 1918 युद्ध विराम भए पनि यसका विभिन्न परिणामहरूले विश्वलाई नै प्रभावित तुल्यायो। यस्ता परिणामहरू निम्नलिखित रूपमा हामी हेर्न सक्छौँ। जर्मनीमा राजतन्त्रको अन्त्य भए पश्चात सन् 1918 जर्मनीमा गणराज्यको स्थापना भयो। जर्मन साम्राज्य केसर विलियम्स द्वितीय हल्यान्डतिर भागे। यस युद्धका कारण विश्वमा नै बेरोजगारी र दुर्भिक्षण फैलियो। यस महामारीका कारण स्पेन फ्लू जस्ता संक्रमणहरूले ग्रसित बनाए संसारलाई। रुसी साम्राज्य पतन भएपछि सन् 1922 सोभियत सङ्घको गठन भयो। यसै क्रममा संयुक्त राष्ट्र अमेरिका एक वैश्विक महाशक्तिका रूपमा विश्व अघि आए। युरोपेली वर्चस्वको अन्त्य सुरु भयो। जापान पनि बिस्तारै एसियामा एउटा महाशक्तिशाली राष्ट्रको रूपमा विकसित हुँदै आए। वालिटन राज्यहरू जस्तै एन्टोनिया लडभिया लियुआनिया स्वतन्त्र भए। यस विश्वयुद्धपछि तुर्कीमा पनि अटोमन शासनको अन्त्य भयो। अस्ट्रेलिया जर्मनी तुर्की बीच नयाँ सीमाहरू निर्धारण गरियो। एसिया र अफ्रिकामा विभिन्न स्वतन्त्रताका निम्ति आन्दोलनहरू सक्रिय बन्दै गए। राष्ट्रिय सङ्घको स्थापना भयो। जर्मनीले एल्सेन लोयर्स क्षेत्र फ्रान्सलाई फिर्ता दिनु पर्यो। औपनिवेशिक बाटछाँटमा जर्मनीले सारा कोइला क्षेत्रलाई छोड्नु पर्यो। जर्मनी अधीनस्थ पोलिस करिडोर छाडेपछि डानजिङ सहर स्वतन्त्र भए। जर्मनी अस्ट्रेलिया हङ्गेरिया तुर्की रुसमा राजतन्त्रको अन्त्य भयो। जर्मनी र बेलायतले आफ्नो अर्थतन्त्रको 60% भन्दा बेसी धन युद्धमा खर्च गरे। अधिकांश युरोपेली राष्ट्रहरू ऋणमा डुबे। दक्षिण पूर्व एसिया आक्रमण अफ्रिका र मध्य पूर्वीय क्षेत्रमा औपनिवेशिक बाद विद्रोहहरू सुरु भयो। यस विनाशकारी जनसंहारमा करिब 1 करोड़भन्दा बेसी मानिसहरूको मृत्यु भयो। नानीहरू, आज हामीले यसरी प्रथम विश्वयुद्धबारे विस्तारपूर्वक जानकारी प्राप्त गर्यौँ। यस पाठबाट तिमीहरूले जे जति शिक्षा प्राप्त गर्यौ आफ्ना साथीहरूसँग अवश्य नै आदान प्रदान गर्नेछौ। यसका साथसाथै श्रोतागण तथा विद्यार्थीवर्गमा यस कार्यक्रमबाट बिदा लिन चाहन्छु। धन्यवाद।
0: अनि भर्खरै शिक्षा ज्योति कार्यक्रममा प्रस्तुत थियो इतिहास सम्बन्धी विषय प्रथम विश्वयुद्ध। यस कार्यक्रमलाई प्रस्तुत गर्नुभयो शिक्षक भूपाल सिंह गौरेज्यूले। हवस्त श्रोता, यसको साथै अब शिक्षा ज्योति कार्यक्रमबाट म सञ्चालिका शर्मिष्ठालाई पनि बिदा दिनुहोस्। नमस्ते।

एफएमएसओ 3.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अहिले समय भइरहेछ अपराह्नको 5:07 अनि पुरापुरी 32 सेकेन्ड। र अब यहाँदेखि यताका प्रसारणहरूमा श्रोताहरू समक्ष हाम्रा प्राविधिक मित्रहरू महेश तामी र फुलेन रोय लगायत प्रसारण सहयोगी महेश दाहालको साथमा सहायत्री म वीरेन्द्र राणी भएको छु। यहाँहरू सबै सम्पूर्णमा स्वागत अभिवादन टक्राउँदै अब प्रस्तुत छ अघिल्लो कार्यक्रम जय जवान।

त हाम्रा प्यारा प्यारा फौजी श्रोताहरूलाई यस कार्यक्रममा पुनः एकपल्ट आजको अङ्कमा हामी स्वागत अभिवादन टक्राउन चाहन्छौँ श्रोतागण। र यस कार्यक्रममा पनि छन् केही सुमधुर हिन्दी फिल्म सङ्गीत। सुन्नुहोस् पहिलो फिल्म सङ्गीत मधुमती चलचित्रबाट लता मङ्गेशकरको स्वरमा। यस गीतमा रहेको छ बोल शैलेन्द्रको अनि धुन सलिल चौधरीको।

सदागण अब यही समाप्त हुन्छ आजको जय जवान कार्यक्रम र अब अघिल्लो कार्यक्रम लिएर आउनुहुँदैछ निकिता. कार्यक्रमको नाम हो इभिनिङ मेलोडिज.

0: नमस्कार, यो आकाशवाणी हो, समाचार स्नेहा थामीबाट सुन्नुहोस्। सरकारले देशमा पेट्रोल, डिजेल र घरेलु ग्यासको पर्याप्त भण्डार रहेको र सबै शोधन संयन्त्रहरू अधिकतम क्षमतामा सञ्चालन भइरहेको बताएको छ। पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयकी सचिव सुजाता शर्माले नयाँ दिल्लीमा आयोजित अन्तर मन्त्रालय पत्रकार सम्मेलनमा देशले हाल प्रतिदिन 92,000 मेट्रिक टन खाना पकाउने ग्यास उत्पादन गरिरहेको बताउनुभयो, जुन अहिलेसम्मकै उच्च रेकर्ड हो। उहाँले भन्नुभयो, कुनै पनि एलपिजी वितरकबाट खाना पकाउने ग्यासको अभावको बारेमा कुनै रिपोर्ट प्राप्त भएको छैन। खुद्रा बिक्री केन्द्रहरूलाई उल्लेख गर्दै उहाँले उल्लेख गर्नुभयो कि 150 जिल्लाहरूले पेट्रोल बिक्रीमा 30% वृद्धि भएको रिपोर्ट गरेका छन्, जबकि 156 जिल्लाहरूले 30% भन्दा बढी वृद्धि भएको रिपोर्ट गरेका छन्। उहाँले थप भन्नुभयो, सरकारले परिस्थितिको समीक्षा गरिरहेको छ। पतन, पोत परिवहन तथा जलमार्ग मन्त्रालयका निर्देशक उपेश कुमार शर्माले भन्नुभयो, मन्त्रालयले निर्वात समुद्री सञ्चालन सुनिश्चित गर्न विदेश मन्त्रालय, भारतीय दूतावास र अन्य सरकारवालाहरूसँग समन्वयमा काम गरिरहेको छ। उहाँले जानकारी दिनुभयो कि व्यावसायिक जहाज निसोस केरो सुरक्षित रूपमा हर्मुज जलडमरू मध्येबाट बाहिर निस्केको छ र 3 जुनसम्ममा विशाखापट्टनम आइपुग्ने अपेक्षा गरिएको छ। यो जहाजले लगभग 2,70,000 मेट्रिक टन काँचो तेल ल्याइरहेको छ। उहाँले यस क्षेत्रमा रहेका सबै भारतीय जहाजहरू सुरक्षित छन् र कुनै पनि अप्रिय घटनाको रिपोर्ट नआएको बताउनुभयो। मेघालयबाट राज्यसभा सीटको लागि द्विवार्षिक चुनाव 18 जुनमा हुनेछ। मुख्य निर्वाचन अधिकारी डाक्टर बीडीआर तिवारीले राज्यमा राज्यसभा निर्वाचन सञ्चालन सम्बन्धी राजनीतिक दलहरूसँगको बैठकपछि आज मिति घोषणा गर्नुभयो। राज्यका राज्यसभा सदस्यहरूको कार्यकाल 21 जुनमा समाप्त हुँदैछ। मुख्य निर्वाचन अधिकारीले आधिकारिक सूचना जारी भएसँगै नामाङ्कन प्रक्रिया 1 जुनमा सुरु हुने बताउनुभयो। नामाङ्कन दर्ता गर्ने अन्तिम दिन 8 जुन हुनेछ। नामाङ्कन पत्रहरूको छानबिन 9 जुनमा हुनेछ। उम्मेद्वारहरूले 11 जुनसम्म आफ्नो नामाङ्कन फिर्ता लिन सक्छन्। मतदान बिहान 9 बजेदेखि अपराह्न 4 बजेसम्म हुनेछ र मतगणना सोही दिन साँझ 5 बजे हुनेछ। दिल्ली सरकारले 21 जुनमा हुने नीट युजी परीक्षाको लागि दिल्ली परिवहन निगमका सबै बसहरूमा निशुल्क यात्राको व्यवस्था गर्ने भएको छ। मुख्यमन्त्री रेखा गुप्ताले एक सामाजिक सञ्जाल पोस्टमा उम्मेद्वारहरूले वैध प्रवेश पत्र देखाएर निशुल्क यात्रा गर्न सक्ने बताउनु भएको छ। विश्व तम्बाकु निषेध दिवसको अवसरमा केन्द्रीय स्वास्थ्य सचिव पुण्य सलिला श्रीवास्तवले आज नयाँ दिल्लीमा तम्बाकु मुक्त शैक्षणिक संस्थान एपको पाइलट संस्करणको शुरूआत गर्नुभयो। यस डिजिटल एपको उद्देश्य देशभरिका विद्यालय र कलेजहरूलाई सुर्तिजन्य पदार्थ रहित बनाउनु हो। सुश्री श्रीवास्तवले सुर्तिजन्य पदार्थको सेवनले क्यान्सर, मुटुको रोग, स्ट्रोक र श्वास प्रश्वास सम्बन्धी रोग लाग्ने बताउनुभयो। सचिवले देशभरिका अस्पताल, मेडिकल कलेज, आयुष संस्था र अन्य स्वास्थ्य सेवा केन्द्रहरूमा 2,000 भन्दा बढी सुर्तिजन्य पदार्थ त्याग केन्द्रहरू स्थापना गरिएको जानकारी दिनुभयो। विज्ञान तथा प्रौद्योगिकी मन्त्री डाक्टर जितेन्द्र सिंहले आज नयाँ दिल्ली स्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतको पहिलो एकीकृत आगामी पुस्ताको उड्डयन मौसम र कुहिरो निगरानी प्रणाली स्काई कास्टको उद्घाटन गर्नुभयो। यो उद्घाटन मिशन मौसम अन्तर्गत गरिएको हो। पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै डाक्टर सिंहले भन्नुभयो, यो नयाँ प्रणालीको उद्देश्य विमानस्थलमा मौसमको निगरानी र कुहिरो पूर्वानुमानलाई मजबुत गर्नु हो। मौसम विज्ञान संगठनले चेतावनी दिएको छ कि आगामी 5 वर्षमा विश्वव्यापी तापमान रेकर्ड उचाइमा पुग्न सक्नेछ। संगठनको रिपोर्ट अनुसार वर्ष 2026 देखि 2030 बीच विश्वव्यापी औसत तापमान 1.9 डिग्री सेल्सियस अधिक रहने अनुमान गरिएको छ। रिपोर्टमा भनिएको छ, 86% सम्भावना रहेको छ कि यस अवधिमा कम्तीमा पनि 1 वर्ष अहिलेसम्मकै सबैभन्दा गरम वर्ष 2024 रेकर्ड तोड्न सक्नेछ। विशेषज्ञहरू अनुसार 2026 अन्त्यसम्ममा अल निनो परिस्थिति बन्ने सम्भावना छ, जसले 2027 रेकर्ड गर्मीको खतरा बढाउन सक्छ। अहिलेलाई समाचार पूरा भयो। अब 6:50 प्रादेशिक समाचार लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: समाचारपछि श्रोतागण अब सुन्नुहोस् हिन्दी चलचित्रको गीत, चलचित्र द डिप्लोमेटबाट, जसमा स्वर रहेको छ वरुण जैन रोमी अनि अनुराग साइकियाको, बोल कौशर मुनिर अनि धुन अनुराग साइकियाकै।

यहाँले अहिले सुन्नुहुँदै थियो हिन्दी चलचित्र द डिप्लोमेटको फिल्म सङ्गीत, र अबको अग्रिम चरणमा प्रस्तुत छ घेलु कार्यक्रम गाउँले सभा।

0: नमस्कार है बिरे दाजु, कान्छीमाया दिदी, आइपुगे है म पनि।
1: नमस्ते
2: नमस्ते, ठिक समयमा आइपुग्नु भएछ यहाँ पनि।
1: ज्यू ज्यू, खुसी लाग्यो। सम्झिरहेको थिएँ यहाँ चुल्ठे भाइ आउनुहुन्छ कि हुँदैन भनेर।
0: हजुर हजुर,
1: आउनु भएछ। सजिलो गरेर बस्नुहोस् न
0: चुल्ठे भाइ,
1: बस्नुहोस्। सभा गर्नु निकै लामो छ होइन बिरे भाइ?
2: हो नि, अनि यसरी हामी भेटघाट भएपछि विभिन्न विषयमा कुरा त गर्ने नै हो।
1: हजुर हजुर,
2: तर हाम्रो कुराकानी गर्नुभन्दा पहिले चाहिँ एउटा गीत सुनेर
0: हुन्छ? हुन्छ, एकदमै राम्रो कुरा गर्नुभयो, किनभने भर्खरै आएको मलाई पनि गीत सुन्न मन लागिरहेको थियो।
1: गीतको जति आनन्द लियो शरीर पनि त्यस्तै स्फूर्ति हुन्छ है।
0: हुन्छ हुन्छ,
1: सुनौ न त।

0: आहा, गीत सुनेपछि त सारै मानसिक आनन्द भयो, नाचौ नाचौ मन लाग्छ हौ झुल्ठे भाइ, मलाई त
1: गीत
0: सुनेपछि
1: थकान पनि मेटिन्छ नि त।
2: अब यो मनोरञ्जन पछि थकान हामीले मेटाएपछि अब चाहिँ हामी काम कुरोपट्टि लाग्नुपर्छ होला। अनि चुल्ठे भाइ,
1: हजुर,
2: आज चाहिँ के विषयमा कुराकानी गर्नुपर्ने होला?
1: अनि बिरे दाजु, विशेष गरी मैले सोच्दै आउँदै थिएँ अघि आउँदा पनि,
2: हजुर, के कुरा होला नि?
1: हामी प्राय प्राय अहिले हेर्छौँ हाम्रोमा एकदमै समय नै छैन,
2: हो त,
1: घरि के को हतार, घरि के को हतार, घरि कुन कामको हतार,
0: हो
1: न सुत्ने समय छ, न उठ्ने समय छ, न खाने समय छ, अब खाना पनि ठिक छैन,
2: हो त,
1: अब कुनै पनि कुरा ठिक छैन। त्यो समयमा चाहिँ आफ्नो शरीरलाई निरोगी बनाउनको निम्ति, अब स्वस्थ बनाउनको निम्ति चाहिँ के गर्नुपर्ने भन्ने पो सोच्दै थियो, त्यही विषयमा यसो बताइदिनुहोस्।
2: आहा, साह्रै राम्रो कुरा सोचेर आउनु भएछ चुल्ठे भाइ। अब यस्तो हो नि त, शरीरलाई हामीले स्वस्थ राख्नु हो भने नियमित व्यायाम चाहिँ गरेको हुनु पर्यो है, अनि व्यायाम गर्छु मात्र भनेर पनि हुँदैन है चुल्ठे भाइ,
1: हजुर,
2: आफ्नो निम्ति पनि हामीले समय त दिनु पर्यो नि त,
0: निकाल्नु पर्यो आफ्नो निम्ति,
2: हजुर,
0: समय त अरूले निकालिदिने होइन है चुल्ठे भाइ, बिरे भाइ, समय चाहिँ आफ्नो शरीरको लागि चाहिँ आफैले निकाल्नु पर्छ,
2: आफै निकाल्नु पर्यो।
0: म त उठेर भए पनि यसो व्यायामहरू गर्छु नि बिहान,
2: हो त, गर्नुपर्छ नि, यसरी अब व्यायाम गरियो भने चाहिँ आफ्नो शरीर चाहिँ तन्दुरुस्त राख्न सकिन्छ,
1: हजुर, त्यही त यहाँ दिदीले त भन्नुभयो फाइदै फाइदा हुँदो रहेछ भनेर। अनि यो व्यायाम गर्नु भनेर भन्नुहुँदैछ, नियमित व्यायामको फाइदाहरू पनि बताइदिनुहोस् न वीर दाजु।
2: अब व्यायाम गर्दा चाहिँ के हुन्छ भन्दाखेरि शरीरलाई स्वस्थ र तन्दुरुस्त बनाउँछ, बुझ्नुभयो? नियमित व्यायामले चाहिँ शरीरका मांसपेशी र हड्डी बलिया बनाउँछ, शरीरमा फुर्ती आउँछ र काम गर्ने क्षमता बढ्छ है फेरि,
1: हजुर हजुर हजुर,
2: व्यायाम गर्ने व्यक्तिहरू कम थाक्छन् र उनीहरूमा सहनशीलता पनि बढी हुन्छ, यो चाहिँ एउटा फाइदा भयो,
1: हजुर।
2: त्यसरी नै अर्को फाइदा चाहिँ के रहेको छ भन्दाखेरि, रोगसँग हाम्रो शरीरमा जति पनि रोगसँग लड्ने क्षमता छ नि,
1: हजुर,
2: त्यसलाई चाहिँ बढाउँछ, व्यायामले शरीरको रोगसँग लड्ने शक्ति बढाउँछ। नियमित व्यायाम गर्ने मानिसहरूमा रुगाखोकी, मोटोपना, मधुमेह, उच्च रक्तचाप तथा मुटुको रोग हुने सम्भावना चाहिँ कम्ती हुन्छ है फेरि।
0: अनि अर्को चाहिँ के छ भन्दाखेरि चुल्ठे भाइ, यो मानसिक स्वास्थ्य पनि राम्रो बनाउँछ है यो व्यायामले। व्यायामले एउटा अर्को कुरो, तनाव हटाउँछ, चिन्ता डिप्रेसन पनि कम गर्नमा मद्दत गर्छ। अनि व्यायाम गर्दा चाहिँ के हुन्छ भने हाम्रो शरीरमा खुसी प्रदान गर्ने हार्मोन चाहिँ उत्पादन हुन्छ, जसले चाहिँ अब मन एकदमै प्रसन्न बनाउँछ, खुसी बनाउँछ। अब खुसी भयो भने त के काम चाहिँ गर्नु मन लाग्दैन, लु भन्नुहोस् त
1: है।
0: त्यसले गर्दाखेरि अब हामीले नियमित व्यायाम गर्ने मानिसहरू चाहिँ एकदमै हामीले देखिरहेको हुन्छौँ, बढी सकारात्मक, खुसी, काम गरिरहेको, हिँडिरहेको हामी देख्छौँ नि त,
1: हजुर हजुर।
2: अनि व्यायामको अर्को फाइदा छ, मोटोपन नियन्त्रण गर्छ चुल्ठे भाइ।
1: यो चाहिँ कसरी बिरे दाजु?
2: अब आजकल धेरै मानिसहरू मोटोपनको समस्याहरूबाट पीडित छन्,
1: यो त पक्का, हजुर।
2: नियमित व्यायामले चाहिँ शरीरमा जम्मा भएको जति पनि अतिरिक्त बोसो चाहिँ हुन्छ नि,
1: हजुर,
2: त्यो चाहिँ घटाउँछ,
0: हो हजुर।
2: अनि यसले चाहिँ ओजन नियन्त्रणमा पनि मद्दत गर्छ।
0: अर्को कुरो के छ भन्दा नि, मलाई भन्नु मन लागेको, यो व्यायामले चाहिँ मुटुलाई पनि एकदमै स्वस्थ राख्दो रहेछ हौ।
1: भनेपछि मुटु, अब व्यायाम गर्दा मुटुलाई पनि स्वस्थ राख्छ भने त्यो चाहिँ कसरी, त्यो पनि बताइदिनुहोस् न।
0: यसमा चाहिँ के छ भन्दाखेरि, अब व्यायामले चाहिँ के हुन्छ भने, अब व्यायाम गरेपछि हाम्रो जुन चाहिँ रक्त संचार चाहिँ एकदमै राम्रो बनाउँछ यसले,
1: ए हजुर हजुर,
0: यो एउटा भयो। अनि मुटुले चाहिँ राम्रोसँग काम पनि गर्नु पाउँछ हौ चुल्ठे भाइ, र अब नियमित व्यायामले हाम्रो जुन चाहिँ शरीरमा भित्र भएको यो कोलेस्ट्रोल नियन्त्रण गरे चाहिँ मुटु सम्बन्धी रोगको जोखिमलाई चाहिँ एकदमै कम गर्न चाहिँ यसले व्यायामले चाहिँ एकदम मद्दत पुर्याउँदो रहेछ।
1: व्यायाम त एकदमै जरुरी पो रहेछ त है, हजुर हजुर हजुर।
2: अनि त्यसरी नै व्यायामले अर्को फाइदा चाहिँ के गर्छ भन्दाखेरि, हड्डी र जोड्नी बलियो बनाउँछ,
0: हजुर,
1: हड्डीमा पनि काम गर्छ,
2: हजुर
1: हजुर।
2: अब दौडने, हिँड्ने तथा हल्का कसरतले हड्डीलाई मजबुत बनाउँछ, अनि वृद्ध अवस्थामा हुने हड्डी कमजोर हुने समस्या पनि कम गर्छ। त्यसले गर्दाखेरि व्यायाम गरेको चाहिँ राम्रो हो चुल्ठे भाइ।
0: र अर्को के छ भन्दा नि चुल्ठे भाइ, अहिले हामीलाई देख्छौँ कतिले निन्द्रै लागेन निन्द्रै लागेन, कति थकान भएर पनि निन्द्रा लागेन भन्छ है।
1: हो नि, मलाई पनि त्यस्तै हुन्छ कोही बेला त, कोही बेला त त्यस्तो हुन्छ नि।
0: व्यायामले चाहिँ निन्द्रा पनि राम्रो लाग्छ है चुल्ठे भाइ। व्यायाम गर्ने मानिसलाई चाहिँ गहिरो र राम्रो निन्द्रा लाग्छ, शरीर थाक्ने भएकोले आरामको आवश्यकता एकदमै पुरा हुन्छ। अनि निन्द्राको समस्या भएको मानिसले पनि हामीले व्यायाम चाहिँ गर्नु चाहिँ एकदमै उपयुक्त चाहिँ ठहरिँदछ जस्तो चाहिँ मलाई लाग्छ।
2: हो नि हो नि, त्यसरी नै चुल्ठे भाइ, यो व्यायामले चाहिँ पाचन प्रणाली पनि राम्रो बनाउँछ है।
1: पाचन प्रणाली धरी राम्रो बनाउँछ
2: हजुर।
1: अब यसको त फाइदै फाइदा पो रहेछ त,
0: फाइदै फाइदा छ अझै सुन्दै जानुहोस् न
1: हजुर।
2: अब नियमित व्यायामले चाहिँ खाना राम्रोसँग पच्न मद्दत गर्छ, कब्जियत ग्यास्ट्रिक जस्ता समस्याहरू चाहिँ कम हुन्छ, त्यसले गर्दाखेरि व्यायाम चाहिँ गरेको राम्रो।
0: त्यति मात्र नभएर शरीरमा पनि ऊर्जा पनि यसले बढाउँछ है नियमित व्यायामले। अनि शरीरमा चाहिँ रक्त सञ्चार राम्रो हुन्छ व्यायाम गरेपछि, यसले शरीरको प्रत्येक अङ्गहरूमा अक्सिजन राम्रोसँग पुग्नमा पनि मद्दत गर्छ। अब सबै हात खुट्टा चल्छ नि त व्यायाम है, त्यसले गर्दाखेरि अक्सिजन पनि राम्रोसँग पुग्छ। अनि आफूलाई चाहिँ ऊर्जावान बनाउनु, एकदमै जाँगरिलो बनाउनु, आफूलाई निरोगी बनाउनु छ भने चाहिँ हामीले दिनभर काम गर्दा पनि एकदमै नथक्ने बनाउनु छ भने चाहिँ हामीले व्यायाम गर्नु चाहिँ एकदमै जरुरी छ जस्तो चाहिँ मलाई लाग्छ।
2: हो नि हो नि, त्यति मात्र कहाँ हो र कान्छी माया दिदी, व्यायामले चाहिँ छाला स्वस्थ र चम्किलो पनि बनाउँछ है फेरि, बुझ्नुभयो?
1: भनेपछि आफूलाई अलिकति उमेर ढल्केको नदेखिनु हो भने व्यायाम
2: अब व्यायाम गर्दा के हुन्छ भन्दाखेरि पसिना निस्किने भएकाले शरीरको विषाक्त पदार्थहरू बाहिर निस्किन्छ, यसो हुँदा चाहिँ छाला सफा र चम्किलो पनि बनाउँछ फेरि।
0: र यहाँ बिरे भाइले एकदमै राम्रो कुरा बताउनु भयो, यहाँ चुल्ठे भाइले पनि धेरै कुरो बुझ्नु हुँदै होला। मलाई अर्को कुरो के बताउनु मन लाग्यो भने यो खराब बानीबाट पनि टाढा राख्छ है व्यायामले। अनि व्यायाममा रुचि भएका मानिसहरू धुम्रापान मदिरापान तथा अन्य नराम्रा बानीहरूबाट टाढै रहने पनि प्रयास गर्छ। अनि स्वास्थ्य जीवनशैली अप्नाउने प्रेरणा पनि मिल्छ, त्यसले गर्दाखेरि हामीले खराब बानीहरूबाट पनि बाँच्न सक्छौँ है।
1: अब बिरे दाजु कान्छी माया दिदी, तपाईँहरूले व्यायामबाट यो हुन्छ त्यो हुन्छ त भन्नुभयो
0: हजुर,

0: तर कुन व्यायाम गर्ने? अब व्यायामको प्रकारहरू पनि त होला,
1: जानु पर्यो
0: अनि
1: नि त।
0: त्यो जान्यो भने त गर्ने, अनि व्यायामको फाइदाहरू त भनिहाल्नु भयो, अब व्यायामको प्रकारहरू पनि बताइदिनुहोस् न।
2: हजुर हजुर, साह्रै राम्रो प्रश्न
1: यहाँलाई पुरै जान्नु मन लागेछ है दिदी
2: भाइ।
0: म त अब यहीँ व्यायाम गर्नु मिलेन, म सोच्दैछु भोलिदेखिको चाहिँ एकदमै एउटा समय निर्धारण गरेर चाहिँ
1: हजुर हजुर
0: थालौ भन्दैछु नि।
1: यहाँले जुन व्यायामको कुरा गर्दैछौँ नि हामी, यहाँ त एकदम निकै जोसिलो भइहाल्नु भयो नि त, अहिले गर्ला जस्तो।
2: हजुर हजुर, अब यो विषयमा हामी अवश्य कुराकानी गर्ने नै हो, तर त्यो भन्दा अगाडि चाहिँ हामी पनि एकछिन विश्राम गरेर गीत सुनौ न।
1: आहा, मनोरञ्जन त गर्दै गर्नुपर्छ, काम कुरोको मेलो सर्छ। अब यो जुन चाहिँ हामीले गीत सुन्यौँ नि, स्फूर्ति भएपछि अब यो अघिको जुन चाहिँ कुराकानी व्यायामको कुराकानी गर्छु, फेरि त्यसलाई अगाडि बढाउन। लु सुनौ न त गीत।

0: लौ त अहिले हामीले विश्राम गरेर गीत पनि सुन्यौँ अनि आज यहाँ चुल्ठे भाइले नियमित व्यायामको फाइदाहरू सम्बन्धी सोध्नु हुँदैछ धेरै कुराहरू सोध्नुभयो यहाँले अघि गीत सुन्न अगाडि अनि गीत सुन्न अगाडि यहाँले व्यायामको प्रकारहरू सम्बन्धी सोध्नु भएको थियो
1: हजुर हजुर हजुर हो
0: अब यो विषयमा सुन्नुहोस् ल
1: हुन्छ
0: अब व्यायामको धेरै प्रकारहरू छ त्यो मध्ये पहिलो चाहिँ हो हिँड्ने व्यायाम बुझ्नुभयो त
1: हजुर हजुर
0: सबैभन्दा सजिलो र सुरक्षित व्यायाम चाहिँ हिँड्नु हो चुल्ठे भाइ
1: हजुर
0: बिहान वा बेलुकी 30 मिनट हिँड्दा शरीर स्वस्थ रहन्छ यो चाहिँ एउटा प्रकार भयो अर्को प्रकार चाहिँ छ दौडने व्यायाम दौडनुले चाहिँ मुटु बलियो बनाउँछ र शरीरलाई शरीरको अतिरिक्त बोसो पनि घटाउँछ
2: हजुर हजुर त्यो बाहेक पनि यो योग भन्छ नि चुल्ठे भाइ यो योगले पनि शरीर र मन दुवैले एकदमै शान्त राख्छ योग गरेपछि ध्यान प्राणायाम तथा विभिन्न आसनहरूले पनि मानसिक तनाव पनि कम हुन्छ है यो पनि हामीले गर्नु सक्छौँ योग पनि अनि त्यो बाहेक खेलकुदपट्टि जाउँ हामी खेलकुदमा चाहिँ के हुन्छ भने अब जस्तो फुटबल खेल्दा क्रिकेट ब्याडमिन्टन भलिबल आदि खेलहरूले पनि हाम्रो शरीरलाई सक्रिय राख्छ अनि हामीलाई एकदमै स्वस्थ बनाउँछ
0: हजुर हजुर अनि व्यायामको अर्को प्रकार चाहिँ छ तौरने के स्विमिङ भनिन्छ नि भाइ तौरनु सम्पूर्ण शरीरको सबैभन्दा राम्रो व्यायाम मानिन्छ अनि यसले चाहिँ मांसपेशी बलियो बनाउँछ फेरि बुझ्नुभयो त्यसरी नै अर्को प्रकार छ साइकल चलाउने साइकल चलाउँदा चाहिँ खुट्टा बलिया हुन्छन् र मुटु स्वस्थ रहन्छ यो चाहिँ विभिन्न प्रकारहरू चाहिँ व्यायामको प्रकारहरू हो नि
1: भनेपछि हामीले जाने अनजाने पनि कतिवटा व्यायाम चाहिँ गर्दै
2: रहेछौँ हिँड्ने काम त हामी गर्छै गर्छौँ बिहान उठेर निकै कति यसो घरदेखि निकै टाढो भए पनि हामी बिहान मर्निङ वकहरू गर्छौँ
1: अब घाँस दाउरा गर्नुको लागि हामी टाढा टाढा जान्छौँ बिहानै गयो घाँस दाउरा गयो आयो त्यो पनि एक प्रकारको व्यायामै हुँदो रहेछ तर अब अनुशासित ढङ्गमा गरेको चाहिँ
0: राम्रो
1: राम्रो
0: नियमित र अनुशासित चाहिँ हुनु पर्यो
1: अनि यो व्यायामको प्रकारहरू पनि बताइदिइहाल्नु भयो अनि विशेष गरी नानीहरूको निम्ति विद्यार्थीहरूको निम्ति यो व्यायाम कतिको महत्व राख्छ त्यो विषयमा बताइदिनुहोस् न कान्छीमा दिदी
2: हुन्छ हुन्छ यो विद्यार्थीको कुरा गर्नुभयो यहाँ भाइले अब विद्यार्थीले चाहिँ नियमित व्यायाम गर्दाखेरि उनीहरूको पढाइमा ध्यान केन्द्रित गर्न चाहिँ एकदमै सजिलो हुन्छ त्यो एउटा भयो अब अर्को मुख्य कुरो के छ भने स्मरण शक्ति पनि बढ्छ व्यायामले शरीर चुस्त र दिमाग पनि एकदमै तेज हुन्छ र खेलकुद प्रति रुचि पनि बढ्छ अनि अनुशासनको भावना यसले विकास पनि गर्छ
1: अनि अब विद्यार्थीका लागि नानीहरूको लागि व्यायाम एकदमै महत्त्वपूर्ण हुन्छ भनेर त भनिदिनु भयो हो कान्छीमा दिदीले अनि वृद्ध वृद्धाका लागि पनि त व्यायाम जरुरी नै होला कसो हो दाजु
0: हो नि अब जरुरी त छ तर उनीहरूले चाहिँ अर्कै प्रकारको गर्नु पर्यो
1: हजुर हजुर कस्तो
0: जस्तो हल्का हिँडाइ योग तथा प्राणायामले चाहिँ बुढाबुढीलाई धेरै फाइदा पुर्याउँछ बुझ्नुभयो यसले चाहिँ जोर्नी दुखाइ कम गर्ने शरीर सक्रिय राख्ने र मानसिक शान्ति दिने काम पनि गर्छ है फेरि यस्तो प्रकारले चाहिँ अब बुढाबुढी अथवा वृद्धा वृद्धिको लागि चाहिँ व्यायामहरू गर्नु जरुरी नै छ
1: अनि महिलाहरूको निम्ति चाहिँ
2: अनि महिलाहरूको लागि चाहिँ मलाई भन्नु मन लागेको के छ भन्दाखेरि अब हामी त खानापिना पकाउँछौँ यता उति हिँड्छौँ त्यही त भइहाल्यो अलिकति होइन तर हामीले महिलाहरूले चाहिँ नियमित व्यायामले चाहिँ के हुन्छ भने शरीर चाहिँ एकदमै स्वस्थ राख्छ त्यो एउटा भयो अब हामी देख्छौँ कति महिलाहरू मोटोपन बेसी भएको देख्छौँ अनि यो व्यायामले मोटोपन पनि कम गर्छ हड्डी बलियो बनाउँछ अनि गर्भावस्था पछि चाहिँ शरीर चाहिँ सन्तुलित राख्नु चाहिँ एकदमै यसले मद्दत पुर्याउँछ अब कतिले त गर्दिन गर्भावस्था भइसकेर बच्चा जन्मिसकेपछि त्यत्तिकै जिउ होस् मोटै होस् भनेर छोडिदिन्छ तर त्यसो गर्यो भने पछि फेरि एकदमै जिउको ओजन बढ्दै गएपछि आफूलाई नै धेरै कुरो असुविधा हुन्छ जिउ बढिसकेपछि खुट्टा दुख्ने बिमार हुन्छ अरू विभिन्न रोगहरूले आक्रमण गर्दै जान्छ नि त त्यसले गर्दा हामी महिलाहरूले पनि समय निकालेर आफ्नो काम काज गरेर सबै समय निकालेर पनि हामीले एकछिन भए पनि व्यायाम गर्नु ध्यान गर्नु योग गर्नु चाहिँ एकदमै जरुरी छ जस्तो चाहिँ मलाई लाग्छ है चुल्ठे भाइ
1: अब व्यायामको कुराहरू गऱ्यौँ प्रचार पनि भन्यो यसको फाइदाहरू पनि सब कुराहरू भयो तर व्यायाम गर्दाखेरि चाहिँ विशेष कुन कुन कुरामा ध्यान दिनुपर्ने बिरे दाजु?
0: अब व्यायाम गर्दाखेरि ध्यान दिनुपर्ने कुरामा चाहिँ के छ भने नि सुन भाइ, बिहानको समय चाहिँ व्यायामको लागि एकदमै राम्रो मानिन्छ। अब हुन त व्यायाम भन्ने कुरो जति बेला पनि गर्दा भयो है, तर बिहानको समय चाहिँ राम्रो मानिन्छ। धेरै भारी खाना खाएर तुरन्तै व्यायाम गर्नु चाहिँ हुँदैन है, फेरि बुझ्नुभयो त? त्यस्तै प्रकारले आफ्नो उमेर र स्वास्थ्य अनुसार व्यायाम गर्नु पर्यो। अब बुढा बुढीले बेसी अनि कठिन व्यायामहरू गर्छु भनेर भएन नि त, उनीहरूले त सजिलो हिँड्ने शरीरलाई असर नगर्ने खालका व्यायामहरू गर्दा भयो, यस्तो प्रकारले चाहिँ ध्यान दिनु पर्यो। त्यसरी नै अत्याधिक व्यायाम गर्नु हानिकारक हुन सक्छ, अब आफ्नो हड्डीहरू यसले असर पार्न सक्छ है, त्यसले गर्दाखेरि कम्ती तर सठिक व्यायाम चाहिँ गरेको राम्रो
2: हो त।
0: अनि व्यायाम पछि चाहिँ पर्याप्त पानी पिउनु पर्छ, त्यसरी नै सफा र खुला ठाउँमा व्यायाम गर्नु राम्रो हुन्छ। यो कुराहरू चाहिँ विशेष व्यायाम गर्दा चाहिँ ध्यान दिनुपर्छ हौ चुल्टे भाइ।
1: हजुर हजुर। अनि व्यायाम गर्ने फाइदाहरू सबै कुराहरू भयो, तर व्यायाम नगर्दा चाहिँ कस्तो असरहरू देखिने गर्छ त्यो विषयमा बताइदिनुहोस् न कान्छीमा दिदी।
2: यहाँ सुल्टे भाइले त नभइ नहुने कुरा पो गर्नुभयो त है बिरे भाइ।
0: हो नि,
2: अब व्यायाम नगर्दा हुने असर चाहिँ के छ भन्दाखेरि एकदमै शरीर कमजोर हुन्छ, मोटोपन बढेर जान्छ, मुटुको खतरा पनि एकदमै बढेर जान्छ। अनि अहिले हामी देख्छौँ चारैतिर मान्छेलाई मधुमेह भयो भनेर भनेको सुन्छौँ है, र यो मधुमेह त रक्तचापको पनि समस्या बढेर आउँछ, अनि मान्सिक तनाव र आलस्य क्या अल्छी लाग्ने त्यो पनि एकदमै बढ्छ, सानो काम गर्दा पनि एकदमै गलेको थकान महसुस हुन्छ, र व्यायाम गर्नु चाहिँ एकदमै जरुरी छ जस्तो चाहिँ मलाई लाग्छ।
1: अब व्यायामको के कसो हो भनेर त हामीले कुराकानी गर्यौँ बिरे दाजु है,
0: हजुर।
1: अनि मान्छेको शरीरमा त भोजन पनि चाहिन्छ, अनि यो सन्तुलित भोजन र व्यायाममा के कस्तो सम्बन्ध छ त्यो विषयमा बताइदिनुहोस् न।
0: अवश्य चुल्टे भाइ, केवल व्यायाम गरेर मात्र स्वस्थ हुन सकिँदैन,
1: हजुर,
0: पौष्टिक खाना पनि आवश्यक हुन्छ,
2: त्यो पक्का हो।
0: हरियो सागसब्जी, फलफुल, दुध, अन्डा तथा पर्याप्त पानी चाहिँ हामीले सेवन गर्नै पर्छ, बुझ्नुभयो? यसो गर्यो भने चाहिँ शरीर स्वस्थ रहन्छ।
2: र अन्तमा के भन्नु मन लाग्यो भने नि यहाँ चुल्ठे भाइलाई,
1: हजुर,
2: व्यायाम चाहिँ मानव जीवनको अत्यन्त महत्त्वपूर्ण एउटा हिस्सा हो, र हामीले स्वस्थ शरीर स्वस्थ मनको लागि नियमित हामीले व्यायाम गर्नु एकदमै आवश्यक छ। अनि यसले चाहिँ रोगबाट पनि बचाउने मात्र होइन, जीवनलाई पनि अनुशासित, ऊर्जावान र सुखी पनि बनाउँछ जस्तो मलाई लाग्छ।
1: र
2: हामीले सानै उमेरदेखि नै नानीहरूलाई पनि अब घरमा पनि हामीले सबैलाई व्यायाम गर्ने बानी बसाल्न सक्यो भने भविष्यमा स्वस्थ जीवन बिताउन चाहिँ सजिलो हुन्छ जस्तो मलाई लाग्छ है।
0: हो नि हो नि। अनि हामीले यो कुरा थाल्नुभन्दा अघि नै मैले भनिहालेँ चुल्ठे भाइ,
1: हजुर,
0: आफ्नो शरीर स्वस्थ राख्नु हो भने चाहिँ आफूलाई पनि कमसे कम एक घन्टा समय चाहिँ दिनै पर्छ।
2: पक्का पक्का हजुर।
0: अब तपाईँको निम्ति मैले समय दिएर भएन,
1: अनि
0: मेरो निम्ति तपाईँले समय दिएर भएन, आफ्नो निम्ति चाहिँ आफैले समय दिनुपर्छ।
2: अब यहाँ चुल्ठे भाइले भात खाएर मलाई अगाउने होइन नि त, मलाई अगाउनुको लागि त मैले नै भात खानु पर्यो। अनि त्यस्तै प्रकारले स्वस्थ शरीरलाई स्वस्थ राख्नु, स्फूर्ति राख्नु, निरोगी राख्नु छ भने हामीले व्यायाम गर्नु चाहिँ एकदमै जरुरी छ जस्तो चाहिँ लाग्छ मलाई।
0: हो नि, ठिकै कुरा गर्नुभयो कान्छीमा दिदी।
1: आज चाहिँ अब व्यायामको फाइदाहरूदेखिको लिएर सबै कुरोहरू, व्यायाम गर्दा के हुन्छ, नगर्दा के हुन्छ,
2: कस्तो खानु पर्यो, व्यायाम
1: के खानु पर्यो, अनि व्यायामको प्रकारहरू कति छ, यो सबै कुराहरू चाहिँ आज बिरे दाजु, कान्छी माया दिदी, तपाईँले चाहिँ स्पष्ट गरिदिनु भयो। भोलिदेखिको मैले पनि व्यायाम सुरु गरेपछि यसो घर परिवारले देख्छन्, वरिपरि छरछिमेकले देख्छन्, के गर्नु थाले यसले भनेपछि अब मैले पनि यो मलाई मात्रै फाइदा नभएर वरिपरिकोलाई पनि फाइदा हुने भयो।
0: हो नि हो नि,
1: म चाहिँ एकदमै स्पष्ट भए।
0: हजुर, अब सबैजना स्वस्थ भयो भने त हाम्रो देश पनि उन्नतितर्फ लाग्छ नि त।
1: हजुर हजुर हजुर।
0: त्यसले गर्दाखेरि सबैजनाले चाहिँ व्यायाम गरेको चाहिँ राम्रो
2: शरीर त राख्नु पर्यो नि त, स्वास्थ्य नै त धन भनिन्छ। जति नै धन दौलत कमाए पनि स्वास्थ्य राम्रो छैन भने त्यो धन दौलत पनि केही काम लाग्ने होइन। त्यसले गर्दा चाहिँ हामीले आफ्नो शरीरलाई स्वस्थ राख्नुको लागि बिहानै जति सक्दो चाँडै उठ्यो बेलुका चाँडै सुत्यो बिरे भाइले बहिनी भने यस्ता व्यायाम गरेर हामीले आफ्नो शरीरलाई स्वस्थ राख्न सक्छौँ आफ्नो परिवारलाई पनि स्वस्थ राख्छ
0: हो नि हो नि ठिकै कुरा गर्नुभयो अनि अब हाम्रो सभाको समय त अलिकति रहेको जस्तो छ
2: यहाँ ऊ चुल्ठे भाइले निकै ओटो चोचो पार्नु हुँदैछ यहाँले गीत सुनाउनुहुन्छ क्या
1: हो एकदमै मैले सोच्दै थिएँ यहाँ बिरे दाजुले भन्नुभयो समय अलिकति बाँचेको जस्तो छ भनेपछि
2: तपाईँ गाउने कि
1: होइन गीत सुनाउँछु नि सुनाएपछि आनन्द लिउँ न त्यहाँदेखि तपाईँ नाच्दा पनि भयो
2: ए हुन्छ हुन्छ लु त सुनौ न त
1: हुन्छ हुन्छ सुनौ

0: आहा, रमाइलो भयो यहाँ। चुल्टे भाइले गीत सुनाएपछि त नाचौँ नाचौँ मन होइन, नाची पो हालेँ मैले त। तर के गर्नु, अब नाचेर पनि समय छैन, जाने मेलो मेसो पनि गर्नुपर्छ, घर त पुग्नु पर्यो नि त हौ। खै त्यो लट्टी सट्टी के के छ हौ, चियाको बोतलहरू लु, यो मेरो झोस लाइट लु, जाउँ त।
1: हुन्छ हुन्छ हुन्छ,
0: जाउँ त जाउँ।

व्यक्तिहरूसँग प्रत्यक्ष संवाद गरिएको थियो। कार्यक्रममा करिब 60 जना जनजातीय विद्यार्थी तथा विभिन्न जिल्लाका अधिकारीहरूको उपस्थिति रहेको थियो। राज्यपालले विद्यार्थीहरूका जिज्ञासा तथा समस्याहरू सुन्नका साथै छात्रवृत्ति वितरण प्रक्रियामा देखिएका प्राविधिक समस्याको समाधान गर्न सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिनुभयो। वहाँले भगवान बिरसा मुण्डाको योगदान स्मरण गर्दै युवाहरूलाई शिक्षा, आत्मसम्मान र समाज सेवाको भावना सहित विकसित भारत निर्माणमा सहभागी हुन आह्वान गर्नुभयो। कार्यक्रममा उत्कृष्ट प्रदर्शन गर्ने जिल्लाहरूलाई सम्मानित गर्नुका साथै विभिन्न जिल्लालाई ल्यापटप पनि वितरण गरिएको थियो। लाचेनका बासिन्दाहरूको बढ़दो जनआक्रोश र विरोधपछि राज्य सरकारले अन्ततः आज यस क्षेत्र सम्बन्धी संकटबारे उच्चस्तरीय बैठक बोलायो। 2023 को विनाशकारी बाढ़ीले गर्दा बिग्रिँदै गएको सड़क सम्पर्कपछि यो क्षेत्र छुट्टिँदै गएको छ। मुख्यमन्त्री प्रेमसिंह तामाङले सम्मान भवनमा बैठकको अध्यक्षता गर्नुभयो। यस क्रममा बासिन्दाहरूले बारम्बार हुने सड़क अवरोधले दुर्गम सीमावर्ती गाउँमा सामान्य जीवनलाई कसरी बाधित पारेको छ अनि पर्यटन, आवश्यक वस्तुहरूको ढुवानी, चिकित्सा आपातकाल र आर्थिक गतिविधिहरूमा गम्भीर असर पारेको कुरा प्रकाश पारे। छलफलपछि मुख्यमन्त्रीले सेनाका अधिकारीहरू र बीआरओ अधिकारीहरूलाई अस्थायी पुनर्स्थापना कार्यहरू जारी राख्न र जुलाई 15 सम्ममा चलिरहेको मरम्मत उपायहरू पूरा गर्न आग्रह गर्नुभयो। वहाँले प्रभावित स्थलहरूको निरीक्षण गर्न र दीर्घकालीन समाधान सिफारिश गर्न उच्चस्तरीय समिति गठनको पनि घोषणा गर्नुभयो। प्राविधिक सम्भाव्यताको आधारमा सबै मौसमका लागि सुरंग सम्पर्क मार्ग निर्माण गर्ने सम्भावना पनि खोजी गरिनेछ। सरकारले यस विषयलाई गम्भीरताका साथ लिइरहेको कुरा जनतालाई आश्वस्त पार्दै मुख्यमन्त्रीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखिसकेको र यस विषयमा रक्षा मन्त्री राजनाथ सिंहसँग भेटघाटका लागि पहल गरिने बताउनुभयो। भारत सरकारको केन्द्रीय संचार ब्यूरो सीबीसी र पत्र सूचना कार्यालय पीआईबी गान्तोकले वातावरणीय मुद्दाहरू, स्वास्थ्य र सामाजिक सरोकारहरूमा जागरूकता फैलाउने पहलको एक भागको रूपमा आज पाकिम जिल्लाको सुमिन लिङ्चे माध्यमिक विद्यालयमा प्रचार कार्यक्रम आयोजना गर्यो। कार्यक्रम दुई राष्ट्रिय अभियानहरू नशा मुक्त भारत र एक पेड़ मा के नाममा केन्द्रित थियो, जसले विद्यार्थीहरू र स्थानीय समुदायमा जागरूकता जगायो। शिक्षक, विद्यालय कर्मचारी, पीआईबी गान्तोक र आकाशवाणी गान्तोकका अधिकारीहरू र विद्यार्थीहरू कार्यक्रममा उपस्थित थिए। गान्तोक जिल्लाका निर्वाचन दर्ता अधिकारीहरू र सहायक निर्वाचन अधिकारीहरूले आज विशेष गहन संशोधन एसआईआर 2026 प्रक्रियाको सहज सञ्चालनका लागि बूथ स्तर अधिकारीहरूलाई किटहरू र गणना फर्महरू हस्तान्तरण गरे। भारतीय निर्वाचन आयोगद्वारा सिक्किममा शुरू गरिएको एसआईआर प्रक्रियाको उद्देश्य सबै योग्य नागरिकहरूलाई मतदाता नामावलीमा समावेश गर्नु हो भने कुनै पनि योग्य मतदाता छुट्टिनु हुँदैन। यसको उद्देश्य अयोग्य प्रविष्टिहरू समावेश हुनबाट रोक्न र मृतक, स्थानान्तरित र अनुपस्थित मतदाताहरूको नाम सूचीबाट हटाउन पनि हो। एसआईआर 2026का लागि सहायता कक्ष आज सिचेको गान्तोकस्थित जिल्ला प्रशासनिक केन्द्रमा स्थापना गरिएको छ। सहायता कक्ष सबै कार्यदिनहरूमा बिहान 10 बजेदेखि साँझ 4:30 बजेसम्म खुला रहनेछ। ज्ञान भारतम मिशन अन्तर्गत राष्ट्रिय पाण्डुलिपि सर्वेक्षणको प्रसार सम्बन्धी प्रशिक्षण कार्यक्रम शिक्षा विभाग र धर्म विभागको सहकार्यमा संस्कृति विभागद्वारा आज सिक्किम राज्य अभिलेखागारमा आयोजना गरिएको थियो। शिक्षा विभागका भाषा शिक्षकहरू र सिक्किमका सबै जिल्लाहरूमा भएका धर्म विभागका गुरू र संस्कृत शिक्षकहरू सहित जम्मा 69 सहभागीहरूले कार्यक्रममा भाग लिएका थिए। प्रादेशिक समाचार पूरा भयो।

श्रोताले सुन्नुहुँदै थियो गान्तोक केन्द्रको प्रादेशिक समाचार। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलेका छौँ। अब प्रस्तुत छ हाम्रो अहिले लगायत भोलि प्रसारण गर्ने केही प्रमुख कार्यक्रमहरूको संक्षिप्तमा रूपरेखा। सधैँ नै अहिले 6:50 प्रसारण गर्नेछौँ यस केन्द्रको प्रादेशिक समाचार। 7:05 लोकलहरी अन्तर्गत तामाङ सेलो शान्ता थापा

बुङ्गेलीको स्वरमा अनि नवीन सेवाद्वारा सुरसङ्गम 7:15 युवावाणी कोसेली मैले मन पराएका गीतहरू प्रसारण गर्नेछ 8:00 8:30 चर्चा चौतारी यसबाहेक पनि आज रात्रि रिले गरेर सुनाउनेछौँ दिल्ली केन्द्रका कार्यक्रम क्रमैले 9:15 स्पोटलाइट 9:30 करेन्ट अफेयर्स अनि त्यसपछि रात्रि 10:00 विविध भारतीको सङ्गीतमय कार्यक्रम बिहान 6:22 थालिनेछ भोलिको हाम्रो पहिलो अधिवेशन 6:30 अर्चनाबाट जसमा के अध्यात्मले मानिसलाई परिवर्तन गर्न सक्छ विषय वार्ता राख्नुहुनेछ विद्या तामाङले काँक्राको खेतीबारे जानकारी दिनेछौँ 7:07 साथमा रहनेछन् केही आधुनिक गीत भीमा लामाको स्वरमा सङ्गीत प्रवाह 7:35 अभिनेत्री पुनम ढिल्लो माथि आधारित रङ बिरङको संसार लिएर आउनेछौँ 8:30 हिन्दी चलचित्रका गीतहरूको साथमा योजनाबारे जानकारी दिनेछौँ 8:45 भोलिको विषय रहनेछ सुकन्या समृद्धि योजना 9:35 एक नेपाली नाटक बन्तकी प्रसारण गरिनेछ हेलो खरसाङको समय रहनेछ 10:05 पुरानो 11:30 गैर हिन्दी फिल्म सङ्गीत तपाईँको अनुरोधमा मध्याह 12:05 12:30 मेलोडी टाइम तिब्बती कार्यक्रम सार्वजनिक दिउँसो 1:05 हिन्दी चलचित्रका गीतहरू लिएर आउनेछौँ 3:00 4:30 शिक्षा ज्योति जसमा चित्तौरको किल्लाबारे जानकारी दिनुहुनेछ विष्णु तामाङले हाम्रा फौजी सुतारको निम्ति जय जवान 5:07 खरसाङ कलिङ अल चिल्ड्रेनको समय रहनेछ 5:30 6:10 गाउँले सभा जसमा विषय रहनेछ अदुवाको खेतीमा केही सुझाव यस केन्द्रको प्रादेशिक समाचार 6:50 7:05 प्रसारण गरिनेछ साप्ताहिक पत्रोत्तर कार्यक्रम ढाकपुतली भुटानी गीत सुनाउनेछौँ 7:45 केही हिन्दी चलचित्रका गीत लिएर आउँछौँ 8:00 अनि 8:30 चर्चा चौतारी यस अतिरिक्त पनि भोलि रात्रि सम्प्रसारण गरेर सुनाउनेछौँ दिल्ली केन्द्रका कार्यक्रम क्रमशः 9:15 स्पोटलाइट 9:30 युवा भारती त्यसपछि रात्रि 10:00 सङ्गीतको अखिल भारतीय कार्यक्रम हाम्रै सही प्रसारण एफएम 103.5 मेगाहर्ज लगायत मोबाइल एप न्युज अन एआर सँगसँगै पूर्व निर्धारित समयहरूमा आकाशवाणी दार्जिलिङको एफएम 100.2 मेगाहर्जमा पनि उपलब्ध रहनेछ सुन्नुहोस् मौसमको साधारण विज्ञप्ति मौसम विभाग अनुसार जनसाधारणले सूचित गरिन्छ कि अबका 24 घण्टासम्म जलपाइगुडी कुचबिहार अनि कालेबुङ साथै सिक्किमका सीमावर्ती क्षेत्रहरूमा कहीँ अधिक त कहीँ कम पानी पर्न सक्नेछ भने तटीय भूभागमा चाहिँ मौसम सामान्य नै रहनेछ सा।

0: हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ र अब सुन्नुहोस् यस केन्द्रको प्रादेशिक समाचार।
1: यो आकाशवाणी खरसाङ हो, अब प्रादेशिक समाचार रोशनी छेत्रीबाट सुन्नुहोस्। मुख्य समाचार। पीएम सूर्यघर योजनाले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। यस अन्तर्गत 40 लाख घरहरूको छतमा सोलर प्यानल लगाइएको छ। गृहमन्त्री अमित शाहले कृत्रिम जनसांख्यिकीय परिवर्तन सम्बन्धी उच्चस्तरीय समितिले यस मुद्दालाई समाधान गर्न कानूनको आवश्यकताको मूल्याङ्कन गर्ने बताउनु भएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले भन्नुभएको छ, दार्जीलिङ पहाडमा अमृत योजनामा भएको धाँधली अनि जीटीएमा भएको अनियमितताको जाँच राज्य सरकारले गर्नेछ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले पश्चिम बंगालमा आगामी 1 अगस्तदेखि जनगणनाको कार्य शुरू हुने घोषणा गर्नुभएको छ र आज विश्वकै सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक मानव पाइला टेकिएको ऐतिहासिक दिन र सोही कीर्तिमान रच्ने पर्वतारोही तेन्जिङ नोर्गे शेर्पाको जयन्ती हो।

0: अब समाचार विस्तारमा। भारतले स्वच्छ ऊर्जाको क्षेत्रमा एक ऐतिहासिक उपलब्धि हासिल गरेको छ। केन्द्रीय नवीन तथा नवीकरणीय ऊर्जा मन्त्री प्रह्लाद जोशीले सोसियल मिडिया पोस्टमा पीएम सूर्य घर योजना अन्तर्गत हालसम्म 40 लाख घरहरूको छतमा सौर्य प्यानल जडान गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, यो योजना केवल नवीकरणीय ऊर्जा पहल मात्र होइन, तर यसले नागरिकहरूलाई बिजुली उपभोक्ताबाट बिजुली उत्पादकमा रूपान्तरण गरिरहेको छ। यो योजनाले परिवारहरूलाई बिजुलीको खर्चमा कमी ल्याउन, सरकारी सब्सिडीको लाभ उठाउन र शून्य बिजुली बिलतर्फ अघि बढ्न मद्दत गरिरहेको छ। गृहमन्त्री अमित शाहले भन्नुभएको छ, अवैध घुसपैठ र अन्य अस्वाभाविक कारणहरूले गर्दा हुने कृत्रिम जनसांख्यिकीय परिवर्तनहरूको जाँचका लागि गठित उच्च स्तरीय समितिले यस मुद्दाको समाधान गर्न कानूनको आवश्यकताको मूल्याङ्कन गर्नेछ। गान्धीनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै श्री शाहले भन्नुभयो, सर्वोच्च न्यायालयका सेवानिवृत्त न्यायाधीश प्रकाश प्रभाकर नावलेकरको अध्यक्षतामा रहेको समितिले एक वर्षमा आफ्नो रिपोर्ट सुम्पिनेछ। उहाँले भन्नुभयो, केन्द्र सरकार प्रत्येक घुसपैठीको पहिचान गर्न र उनीहरूलाई देशबाट निकाल्न प्रतिबद्ध छ। गृहमन्त्रीले पश्चिम बंगालमा बंगलादेशी घुसपैठलाई लिएर तृणमूल कंग्रेस सरकारको आलोचना गर्दै भन्नुभयो, विधानसभा चुनावपछि स्थिति परिवर्तन भएको छ। उहाँले मुख्यमन्त्री शुभेन्दु अधिकारीको सराहना गर्दै सीमामा बार लगाउनका लागि 7 दिनमा 600 हेक्टेयर जमिन बीएसएफ लाई हस्तान्तरण गरिएको बताउनुभयो।
1: भाजपा बंगाल सरकार ने डिटेंशन सेंटर बनाए हैं, मगर हम सब लोग चाहते हैं कि जो घुसपैठ कर अवैध तरीके से आए हैं वो अपने आप जहां से आए हैं वहां वापिस चले जाए। अगर वो अपने आप चले जाते हैं तो बंगाल सरकार भी उन पर कोई केस नहीं करेगी, जाने के लिए उनकी सहायता भी करेगी।
0: दार्जीलिङ पहाडमा अमृत योजनामा भएको धाँधली अनि जीटीएमा भएको अनियमितताको जाँच राज्य सरकारले गराउनेछ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज नवन्नामा दार्जीलिङका सांसद राजु विष्ट तथा गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विमल गुरुङ र महासचिव रोशन गिरीसितको बैठकपछि पत्रकारहरूलाई सम्बोधित गर्दै सो कुराहरू भन्नुभयो। अधिक जानकारी हाम्रा संवाददाताबाट।
2: मुख्यमन्त्रीले मिरिक, खरसाङ र कालेबुङ नगरपालिकामा भएका अनियमितताहरूको जाँच गरिने बताउनुभयो। यसका लागि राज्यका सम्बन्धित नगरपालिका सचिव र गृह सचिवले चाँडै दार्जिलिङको भ्रमण गर्ने पनि बताउनुभयो। उहाँले सम्बन्धित एसडिओहरूले चुनाव नभइन्जेल यी नगरपालिकाहरूको प्रशासकको रूपमा काम थालेको बताउनुभयो। उहाँले दार्जिलिङ पहाडका बन्द 10 चिया बगानहरूलाई खोलाउने तथा त्यहाँका श्रमिकहरूको हित रक्षा गरिने पनि बताउनुभयो। उहाँले तराई, डुवर्स र दार्जिलिङ पहाडका चिया श्रमिकहरूले न्याय पाउने पनि बताउनुभयो। उहाँले कालेबुङमा एउटा मेडिकल कलेज खोलिने र यसका लागि कालेबुङ जिल्ला शासकलाई स्थानीय विधायक र सांसदसित परामर्श गरी जग्गा चिन्हित गर्ने निर्देश दिएको समेत बताउनुभयो। उहाँले भन्नुभयो, पहाडमा भएको धान्धलीको जाँचको निम्ति गठित गरिने समितिले एक हप्ताभित्र उहाँलाई रिपोर्ट बुझाउनु पर्नेछ। अशोक चौरसिया, आकाशवाणी समाचार, खरसाङ।
0: प्रादेशिक समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोसियल मिडिया ह्यान्डल @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। समाचार सन्ध्यामा तपाईहरूलाई पुनः स्वागत छ। पश्चिम बंगालमा आगामी 1 अगस्तदेखि जनगणनाको कार्य शुरू हुनेछ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज राज्य सचिवालय नवन्नामा आयोजित पत्रकार सम्मेलनमा यसको घोषणा गर्नुभयो। उहाँले जनगणनाको प्रक्रिया अगस्त 2026बाट शुरू भएर फरवरी 2027सम्म जारी रहने बताउनुभयो। मुख्यमन्त्रीले जनगणना कार्यक्रम सक्रिय रूपमा सहयोग गर्न राज्यका सबै नागरिकहरूलाई अपील गर्दै यो प्रक्रिया देश र राज्य दुवैको लागि धेरै महत्वपूर्ण रहेको बताउनु भएको छ। उहाँले भन्नुभयो, पश्चिम बंगालको जनसंख्यकीय स्थितिले विशेष महत्व राख्दछ, किनभने राज्यले लगभग 600 किलोमिटर लामो सीमा बंगलादेशसित साझा गर्दछ। पश्चिम बंगालमा मुख्यमन्त्री शुभेन्दु अधिकारीले राज्यमा घुसपैठ र यसको परिमाण स्वरूप हुने जनसांख्यिकीय परिवर्तनप्रति चिन्ता व्यक्त गर्नुभएको छ। राज्य सचिवालय नवन्नामा प्रमुख जनगणना अधिकारीहरूको सम्मेलनको उद्घाटन गर्दै उहाँले भन्नुभयो, विगतको सरकारले घुसपैठको मुद्दामा कार्यवाही गर्न विफल भएको छ। उहाँले केन्द्रबाट समयमै पत्र प्राप्त गरे पनि विगतको तृणमूल कंग्रेस सरकारले जनगणनाको काम शुरू नगरेको बताउनुभयो। मुख्यमन्त्रीले यो जनसांख्यिकीय परिवर्तनलाई सीमामा अपर्याप्त बार लगाउनुको कारण हो भन्नुभयो र यसले गर्दा सीमावर्ती जिल्लाहरू सबैभन्दा बढी प्रभावित भएका छन्। उहाँले यो पनि जानकारी दिनुभयो कि वर्तमान राज्य सरकारले भारत बंगलादेश सीमामा बार लगाउन सीमा सुरक्षा बल बीएसएफलाई जमिन हस्तान्तरण गर्ने प्रक्रिया पहिले नै शुरू गरिसकेको छ। सुन्नुहोस् एक रिपोर्ट।
3: पश्चिम बंगालमा जनगणना सञ्चालन निदेशक डाक्टर रोशनी कमलले मीडियालाई बताउनुभयो, यो पहिलो पटक जनगणना डिजिटल रूपमा सञ्चालन हुनेछ जसले नागरिकहरूलाई सेल्फ इन्युमरेशन अर्थात स्वगणना प्रक्रिया मार्फत भाग लिन सक्नेछन्। पश्चिम बंगालमा स्वगणना 1 अगस्तदेखि 15 अगस्त 2026 चल्नेछ। त्यसपछि घरहरूको सूची बनाउने काम पूर्ण राज्यमा 16 अगस्त 2026 14 सेप्टेम्बर 2026 गरिनेछ। यस चरणमा जनगणना कर्मचारीहरूले एक तय प्रश्नवालीको प्रयोग गरेर जानकारी संकलन गर्नेछन् जसमा 33 निर्धारित प्रश्नहरू हुनेछन्। जनगणना सञ्चालनका लागि सातै दिन 24 घण्टा राष्ट्रिय हेल्पलाइन नम्बर 1855 सुरु गरिएको छ। पश्चिम बंगालसित सम्बन्धित प्रश्नहरूको लागि मानिसहरूले जनगणना कार्य निदेशालयसित 0332353509503 सम्पर्क गर्न सक्छन्। जनगणना सम्बन्धी जानकारी प्रदान गर्न राज्यको लागि एक समर्पित वेबसाइट पनि सुरु गरिएको छ।
0: पश्चिम बंगालमा असम मोडलको आधारमा शिक्षा व्यवस्थामा सुधार, अवैध मदरसाहरूको जाँच र अवैध रूपमा कब्जा गरिएको भूमिमा बनेका मदरसाहरू विरूद्ध कडा प्रशासनिक कार्यवाहीको माग गर्दै बंगीय हिन्दू महामञ्च उत्तर बंगाल शाखाले आवाज उठाएको छ। आज संगठनका प्रतिनिधिहरूले मुख्यमन्त्रीको नाममा सिलगढ़ीका उपविभागीय अधिकारी एसडीओलाई एक ज्ञापन सुम्पिएका छन्। ज्ञापन पत्रमा राज्यको शिक्षा व्यवस्थामा पारदर्शिता ल्याउन, सबै शैक्षिक संस्थाहरूको वैधताको जाँच गर्न र नियम उल्लंघन गर्नेहरूमाथि कडा कार्यवाहीको माग गरिएको छ। पश्चिम बंगाल सरकारले बंगलादेशी घुसपैठी वा रोहिङ्ग्या रहेको सन्देहमा पक्रा परेकाहरूलाई राख्न राज्यका विभिन्न स्थानहरूमा होल्डिङ सेन्टर स्थापना गरेको छ। सुन्नुहोस् हाम्रो संवाददाताको एक रिपोर्ट।
4: राज्य प्रशासनले यी सेन्टरहरूको संख्या अनि त्यहाँ राखिएका व्यक्तिहरूको विस्तृत जानकारी सार्वजनिक गरेको छ। हालसम्म राज्यमा कुल 11 स्थानमा होल्डिङ सेन्टर बनाएको छ। यसमध्ये केही शिविर पुलिस जिल्ला स्तरमा अनि केही प्रशासनिक जिल्ला स्तरमा सञ्चालन भइरहेको छ। वर्तमानमा बारुईपुर, सुन्दरवन, बसिरहाट, बनगाउँ, बारासत, मुर्शिदाबाद, जंगीपुर अनि कृष्णनगर जिल्लामा होल्डिङ बनाएको छ। यसका साथै मालदा, कुचबिहार अनि दक्षिण दिनाजपुर जिल्लामा पनि होल्डिङ सेन्टरहरू बनाएका छन्। सबैभन्दा बढी होल्डिङ सेन्टरहरू बसिरहाट जिल्लामा स्थापना गरेको छ, जहाँ कुल 3 शिविरहरू सञ्चालन भइरहेका छन्। बंगलादेशी वा रोहिङ्ग्या भएको आशंकामा पक्राउ परेकाहरूको संख्या पनि यस क्षेत्रमा सबैभन्दा अधिक रहेको अधिकारीहरूले बताएका छन्। बाँकी सबै जिल्लामा एक एक सेन्टर स्थापना गरेको छ। देवेन थापा, आकाशवाणी समाचार, खरसाङ।
0: दार्जीलिङका सांसद राजु विष्टले आज भारतीय जनता पार्टीका राज्य अध्यक्ष समीक भट्टाचार्यसित भेटवार्ता गर्नुभएको छ। भेटवार्ताको क्रममा उहाँले उत्तर बंगालका विभिन्न क्षेत्रको वर्तमान स्थितिबारे जानकारी गराउँदै संगठनसित सम्बन्धित विषयमा विस्तृत छलफल भएको बताउनुभयो। सांसद विष्टले समीक भट्टाचार्यको नेतृत्वमा पार्टीले 2026 पश्चिम बंगाल विधानसभा निर्वाचनमा ऐतिहासिक विजय प्राप्त गरेको बताउनुभयो। उहाँले श्री भट्टाचार्यको कुशल संगठनात्मक क्षमता, जनस्तरसम्मको पहुँच तथा जिल्ला र बहु तहसम्मको प्रभावकारी समन्वयले राज्यभरि पार्टीको आधार बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो। यो समाचार न्यूज अन एआईआर मोबाइल एप र युट्युबमा @AIR कर्षक मार्फत पनि श्रोताहरूले सुन्न सक्नुहुनेछ।
5: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प।
6: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
5: अब तक इस योजना से 8 करोड़ 85 लाख से अधिक लाभार्थी

0: जुड़ चुके हैं, अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
1: आज विश्वकै सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक मानव पाइला टेकिएको ऐतिहासिक दिन र सोही कीर्तिमान रच्ने भारतका गौरव प्रसिद्ध पर्वतारोही तेन्जिङ नोर्गे शेर्पाको जयन्ती पनि हो। 29 मई सन् 1914 जन्मिनुभएका र आफ्नो जीवनको लामो समय दार्जिलिङमा बिताउनुभएका तेन्जिङ नोर्गेले सन् 1953 आजकै दिन सर एडमन्ड हिलेरीका साथ सगरमाथाको सफल आरोहण गरी विश्वभरि भारत को नाम उच्च राख्नु भएको थियो। वहाँको यो कीर्तिमानले भारतीय पर्वतारोहणको इतिहासलाई सधैँको लागि बदलिदियो। स्मरण गराइन्छ, दार्जिलिङको हिमालयन माउन्टेनियरिङ इन्स्टिट्युट एचएमआई मार्फत वहाँले भारतमा पर्वतारोहणको जग बसाल्नु भएको थियो। दार्जिलिङका सांसद राजु विष्टले पद्मविभूषण तेन्जिङ नोर्गे शेर्पाको जयन्तीको अवसरमा वहाँलाई श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। सांसद विष्टले सामाजिक सञ्जाल मार्फत एक पोस्टमा तेन्जिङ नोर्गेलाई साहस, दृढ संकल्प र अदम्य इच्छा शक्तिको प्रतीकको रूपमा उल्लेख गर्नुभयो। श्री विष्टले तेन्जिङ नोर्गेले विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण मार्फत हिमाली क्षेत्रलाई अन्तर्राष्ट्रिय पहिचान दिलाएको बताउनुभयो। वहाँले तेन्जिङ नोर्गेको जीवन, संघर्ष, समर्पण र उपलब्धिले आज पनि लाखौं युवाहरूलाई प्रेरणा प्रदान गरिरहेको उल्लेख गर्नुभएको छ। गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनका प्रमुख अनित थापाले पनि वहाँको जयन्तीमा श्रद्धाञ्जली अर्पण गर्नुभयो। श्री थापाले तेन्जिङ नोर्गेलाई दार्जिलिङ पहाडको भूमिपुत्र तथा वैश्विक लेजेन्ड भनेर वर्णन गर्नुभएको छ। दार्जिलिङ हिमालयन रेलवे डीएचआरले चाँडै नै घुम र दार्जिलिङ बीच विद्यार्थीहरूका लागि नयाँ रेल सेवा सुरु गर्नेछ, जसले गर्दा दार्जिलिङले हालै पर्यटन मौसममा भोगिरहेको ठूलो ट्राफिक जामबाट बच्नमा मद्दत गर्नेछ। डीएचआरका निदेशक ऋषभ चौधरीले यस आशयको जानकारी दिनुहुँदै अर्को सातादेखि विशेष विद्यार्थीहरूको निम्ति रेल सञ्चालन गर्ने योजना रहेको बताउनु भएको छ। यो रेल बिहान र साँझ स्कूलको समयसित मिल्ने गरी चल्ने बताइएको छ। गोरामुमो कालेबुङ ब्लक 2 कमिटी अन्तर्गत 29 नम्बर समष्टिमा साङ्गठनिक सभा सम्पन्न भयो। यसको जानकारी कमिटी अध्यक्ष मणिकुमार खवासले दिनुभएको छ। साङ्गठनिक सभामा गोरा मोमोमा जोडिने नयाँ सदस्यहरू साथै अचल रहेर बसेका सदस्यहरूलाई प्रतिनिधिवर्गद्वारा स्वागत गरियो। मणिकुमार खवासले सभालाई सम्बोधन गर्दै भन्नुभयो, केन्द्रीय गृहमन्त्री अमित शाहले गोर्खाहरूको निम्ति संवैधानिक प्रावधान अन्तर्गत गोर्खाहरूलाई न्याय दिने घोषणा गर्नुभएको छ भन्दै अब गोरा मोमो अध्यक्ष मन घिसिङको हात बलियो बनाउनको निम्ति सबै अघि आउनुपर्छ भन्नुभयो। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। पीएम सूर्य घर योजनाले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। यस अन्तर्गत 40 लाख घरहरूको छतमा सोलर प्यानल लगाइएको छ। गृहमन्त्री अमित शाहले कृत्रिम जनसांख्यिकीय परिवर्तन सम्बन्धी उच्चस्तरीय समितिले यस मुद्दालाई समाधान गर्न कानूनको आवश्यकताको मूल्याङ्कन गर्ने बताउनु भएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले भन्नुभएको छ, दार्जिलिङ पहाडमा अमृत योजनामा भएको धाँधली अनि जीटीएमा भएको अनियमित को जाँच राज्य सरकारले गर्नेछ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले पश्चिम बंगालमा आगामी 1 अगस्तदेखि जनगणनाको कार्य सुरु हुने घोषणा गर्नुभएको छ र आज विश्वकै सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक मानव पाइला टेकिएको ऐतिहासिक दिन र सोही कीर्तिमान रच्ने पर्वतारोही तेन्जिङ नोर्गे शेर्पाको जयन्ती हो। यसका साथै प्रादेशिक समाचार पूरा भयो।

प्रादेशिक समाचारपछि श्रोतागण अब आउनुहोस् सुनौ लोकलहरी जसमा आज हामीले यहाँले लिएर आएका छौँ केही तामाङ सेलोहरू जसले गाउनुहुनेछ कलाकार शान्ता थापा लुङ्गेलीले त सुन्नुहोस् यो कार्यक्रम

Amaya le jan khailala wai amaya le jan

0: श्रोताले सुन्नु हुँदै थियो कि तामाङ सेलो लोकलहरी कार्यक्रम अन्तर्गत सन्त थापा लुङ्गेलीको शर्मा।
1: यसलाई लापरवाही नगर्नुहोस्। सिलगढी ग्रेटर लायन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईँको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: सेकेन्ड माइल विशाल सिनेमा हल पछाडि, सिबुक रोड, सिलगढी। सम्पर्क नम्बर 9733300090।
0: जसमा एकै गायक नवीन सेवाको स्वरमा सुनिरहेछौँ केही आधुनिक गीतहरू।

सुरुमा यस बुलेटिनका प्रमुख समाचार। केन्द्रीय गृहमन्त्री अमित शाहले राष्ट्रको जनसांख्यिकी जोगाउनका लागि हाम्रा सीमाहरूलाई सुरक्षित राख्नु र अवैध आप्रवासनलाई निर्मूल पार्नु अत्यावश्यक रहेको बताउनुभयो। नीट पुनः परीक्षाको प्रक्रिया कुनै पनि त्रुटि बिना उचित र व्यवस्थित रूपमा सञ्चालन गरिने केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको आश्वासन। सरकारले देशमा पेट्रोल, डिजल र एलपीजीको पर्याप्त

0: भण्डार रहेको र सबै तेल प्रशोधन केन्द्रहरू पूर्ण क्षमतामा सञ्चालन भइरहेको जानकारी र केन्द्रीय पञ्चायती राज राज्यमन्त्री प्रोफेसर एसपी सिंह बघेलले सन् 2047सम्ममा भारतलाई महाशक्ति र विश्वकै अग्रणी अर्थतन्त्र बनाउने अभियानमा तृणमूल स्तरका प्रत्येक व्यक्तिलाई सशक्तिकरण गर्नुपर्नेमा जोड। अब समाचार विस्तारमा। केन्द्रीय गृहमन्त्री अमित शाहले राष्ट्रको जनसांख्यिकी जोगाउनका लागि हाम्रा सीमाहरूलाई सुरक्षित राख्नु र अवैध आप्रवासनलाई निर्मूल पार्नु अत्यावश्यक रहेको बताउनु भएको छ। गुजरातको भुजमा आज भारत पाकिस्तान सीमा क्षेत्रमा रणनीतिक रूपमा महत्वपूर्ण मानिएका G7 र G13 सीमा चौकीहरूको उद्घाटन गरेपछि उहाँले सुरक्षाकर्मी र जनसमुदायलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो। मन्त्री शाहले केन्द्र सरकारले एउटा अभेद्य सुरक्षित सुरक्षा प्रणाली स्थापना गर्नका लागि ड्रोन, रडार र तारबार लगायतका अत्याधुनिक प्रविधिहरूको प्रयोग गरिरहेको उल्लेख गर्नुभयो। गृहमन्त्रीले सीमा व्यवस्थापनमा एउटा ठूलो संरचनात्मक परिवर्तनको घोषणा गर्दै नयाँ चतुर्भुज सुरक्षा ग्रिड लागू गरिएको जानकारी दिनुभयो। परम्परागत सीमा सुरक्षाभन्दा अघि बढेर यस मोडलले सीमा सुरक्षा बलका साथसाथै नागरिक प्रशासन, स्थानीय प्रहरी र सेनालाई समेत सक्रिय रूपमा एकीकृत गर्दै पूर्ण क्षेत्रीय सुरक्षाको अवधारणा अघि सारेको उहाँले थप्नुभयो। श्री शाहले विगत 6 दशकदेखि देशको सुरक्षाको पहिलो पंक्तिका रूपमा उत्कृष्ट सेवा प्रदान गरेकोमा सीमा सुरक्षा बलको प्रशंसा गर्दै मातृभूमिका लागि सर्वोच्च बलिदान दिने 2000 भन्दा बढी सुरक्षाकर्मीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभयो। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले परीक्षाको प्रश्नपत्र बाहिरिएको घटना अत्यन्तै दुर्भाग्यपूर्ण रहेको बताउनु भएको छ। डिडी न्यूजसँगको एउटा विशेष अन्तर्वार्तामा श्री प्रधानले पुनः परीक्षाको प्रक्रिया कुनै पनि त्रुटि बिना उचित र व्यवस्थित रूपमा सञ्चालन गरिने आश्वासन दिनुभयो। उहाँले यस कार्यलाई सुचारू रूपमा सम्पन्न गर्नका लागि सबैको सहयोगको अपील पनि गर्नुभयो। परीक्षा प्रक्रियालाई लिएर बढ्दै गएको चिन्ताका बीच मन्त्रीले त्रुटिरहित परीक्षा सञ्चालनका लागि सम्भव भएका सबै प्रयास भइरहेका बताउनुभयो। परीक्षा प्रक्रियामा भविष्यमा हुने कुनै पनि किसिमको कमजोरी वा उल्लङ्घनलाई रोक्नका लागि चालिएका ठोस कदमबारे बोल्दै श्री प्रधानले केन्द्रीय अनुसन्धान ब्युरोले यस मामिलालाई तार्किक निष्कर्षमा पुर्याउने र दोषीहरूलाई कडाभन्दा कडा सजाय दिने कुरा सरकारले सुनिश्चित गरिरहेको बताउनुभयो।
1: छात्रों को आश्वस्त करना चाहते हैं कि जो गलती हुई है हमारी ट्रस्ट को ब्रिज किया गया है। जो रक्षक था वही भक्षक हुआ। जो शिक्षक को हमने जिम्मेवारी दिया था क्वेश्चन बनाने के लिए उन्होंने ही कॉम्प्रोमाइज हुआ है। उन्हीं के कारण ये अव्यवस्था शुरू हुई है। हमने कठोर निर्णय किया कि हमने एक भी सही विद्यार्थी के हक को परीक्षा माफियाओं के हाथ में सौंपना नहीं चाहते थे। उनके षड्यंत्र के शिकार नहीं होना चाहते थे। हम बच्चों की मानसिक स्थिति को सम्मान करते हैं, उनको संभालना चाहते हैं और हमको एक एरर फ्री एग्जामिनेशन देने का पूरा हमारी प्रयास है।
0: सर्वोच्च अदालतले आज नीट प्रश्नपत्र बाहिरिएको मामिलामा देखा परेका कमजोरीहरूको जवाबदेहिता तय हुनुपर्नेमा जोड़ दिएको छ। न्यायाधीश पीएस नरसिम्हा र आलोक राज्य सम्मिलित इजलासले यस मामिलामा परेका विभिन्न निवेदनहरूको सुनवाई गरिरहेको थियो। ती निवेदनहरूमध्ये एउटा निवेदनमा चिकित्सा क्षेत्रको प्रवेश परीक्षा सञ्चालन गर्नका लागि राष्ट्रिय परीक्षा एजेन्सी एनटीएलाई प्रतिस्थापन गरी वा यसको पुनर्संरचना गरेर एक बलियो र स्वायत्त निकाय गठन गर्न निर्देशन दिन माग गरिएको थियो। इजलासले केन्द्र सरकारलाई यस सम्बन्धमा शपथ पत्र दर्ता गर्न आदेश दिँदै मामिलाको सुनवाई जुलाईको 2 हप्ताका लागि तोकेको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। सरकारले देशमा पेट्रोल, डिजल र एलपीजीको पर्याप्त भण्डार रहेको र सबै तेल प्रशोधन केन्द्रहरू पूर्ण क्षमतामा सञ्चालन भइरहेका बताएको छ। नयाँ दिल्लीमा आयोजित अन्तर मन्त्रालय सञ्चार माध्यम ब्रिफिङलाई सम्बोधन गर्दै पेट्रोलियम तथा प्राकृतिक ग्यास भइरहेको जानकारी दिनुभयो। उहाँले कुनै पनि एलपीजी वितरक कहाँ ग्यासको अभाव भएको रिपोर्ट नआएको समेत स्पष्ट पार्नुभयो। खुद्रा बिक्री केन्द्रहरूका बारेमा बोल्दै 150 वटा जिल्लामा पेट्रोलमा 30% र 156 वटा जिल्लामा डिजेलमा 30% भन्दा बढीको वृद्धि रेकर्ड गरिएको उहाँले बताउनुभयो। सुशील शर्माले सरकारले यस स्थितिको निरन्तर समीक्षा गरिरहेको पनि उल्लेख गर्नुभयो।
2: LPG का production, it also depends on the optimization activity which is taken up within the refinery and that impacts the production and that's why we have slight up and down. One thing. Second is we are also giving the part of the pool for C3, C4 molecules. Third important thing is some of the refineries have come back to operations and other than that we are getting more, you know, LPG because of the optimization from some of the refiners.
0: केन्द्रीय पञ्चायती राज राज्यमन्त्री प्रोफेसर एसपी सिंह बघेलले आज भन्नुभएको छ कि सन् 2047सम्ममा भारतलाई महाशक्ति र विश्वकै अग्रणी अर्थतन्त्र बनाउने अभियानमा तृणमूल स्तरका प्रत्येक व्यक्तिलाई सशक्तिकरण नगरी हासिल गर्न सकिँदैन। पञ्चायती राज मन्त्रालयद्वारा आज गुवाहाटीमा आयोजित सेवा प्रवाह सम्बन्धी क्षेत्रीय कार्यशाला सेवा से समितिको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्रीले गाउँ तहका नागरिकलाई सशक्त बनाउनु नै राज्य र राष्ट्र दुवैलाई सशक्त बनाउने पूर्व शर्त भएको कुरामा जोड दिनुभयो। उहाँले ग्रामीण भारतमा अन्तिम व्यक्तिसम्म सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याउन र जीवनयापनलाई सहज बनाउनका लागि पञ्चायतको नेतृत्वमा रहेका संयन्त्रहरूलाई थप सुदृढ बनाउन आह्वान गर्नुभयो। साझा सेवा केन्द्रको भूमिकामाथि प्रकाश पार्दै जनताको घर दैलोमा शासन पुर्याउन यस्ता केन्द्रले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। कार्यशालामा असम सहित आन्ध्र प्रदेश, मध्य प्रदेश, ओडिसा, पंजाब, राजस्थान र तेलंगानाका सहभागीहरूले भाग लिएका थिए। यस अवसरमा सहभागी राज्यहरूबाट उत्कृष्ट प्रदर्शन गर्ने ग्राम पञ्चायतहरू र उत्कृष्ट कार्य निष्पादन गर्ने साझा सेवा केन्द्रहरूलाई सम्मानित गरिएको थियो। उद्घाटन सत्रमा असम सरकारका मन्त्री रामेश्वर तेलीको पनि उपस्थिति रहेको थियो। सर्वोच्च अदालतले आज देशभरका सबै उच्च अदालतहरूलाई फैसला सुरक्षित राखेको 3 महिनाभित्र फैसला सुनाउन निर्देशन दिएको छ। सर्वोच्च अदालतले फैसला सुनाउन ढिलाइ हुँदा मुद्दाका पक्षहरूलाई अपूरणीय क्षति पुग्न सक्ने कुरालाई समेत औल्याएको छ। प्रधान न्यायाधीश सूर्यकान्त र न्यायाधीश जोयमल्य बागची सम्मिलित इजलासले व्यक्तिगत स्वतन्त्रताका मामिलाहरूमा द्रुत निर्णय आवश्यक रहेको कुरामा जोड दिँदै जमानतका आवेदनहरूमा सोही दिन फैसला सुनाउनु पर्ने र यदि फैसला सुरक्षित राखेको खण्डमा भोलिपल्टै त्यसलाई सुनाएर सम्बन्धित वेबसाइटमा अपलोड गरिसक्नुपर्ने बताएको छ। मेघालयको राज्यसभा सिटका लागि हुने द्वैवार्षिक निर्वाचन आगामी जुन 18 तारिकमा सञ्चालन हुने भएको छ। मुख्य निर्वाचन अधिकारी डाक्टर बीडीआर तिवारीले आज राज्यसभाको द्वैवार्षिक निर्वाचन सञ्चालन गर्ने सम्बन्धमा यो घोषणा गर्नुभएको हो। वर्तमान राज्यसभा सांसदको कार्यकाल आगामी महिनाको 21 तारिकमा समाप्त हुन गइरहेको छ। 18 जुनको दिन मतदानपछि साँझ 5 बजे पश्चात परिणाम घोषणा गरिनेछ। आइपिएल क्रिकेट अन्तर्गत अहिले साँझ 7:30 बजेदेखि मुल्तानपुरको महाराजा यादवेन्द्र सिंह स्टेडियममा गुजरात टाइटन्स र राजस्थान रोयल्स बीच फाइनलमा प्रवेशका लागि रोमाञ्चक प्रतिस्पर्धा भइरहेको छ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार पुनः एकपटक। केन्द्रीय गृहमन्त्री अमित शाहले राष्ट्रको जनसाङ्ख्यिकी जोगाउनका लागि हाम्रा सीमाहरूलाई सुरक्षित राख्नु र अवैध आप्रवासनलाई निर्मूल पार्नु अत्यावश्यक रहेको बताउनुभयो। नीट पुनः परीक्षाको प्रक्रिया कुनै पनि त्रुटि बिना उचित र व्यवस्थित रूपमा सञ्चालन गरिने केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको आश्वासन। सरकारले देशमा पेट्रोल, डिजेल र एलपीजीको पर्याप्त भण्डार रहेको र सबै तेल प्रशोधन केन्द्रहरू पूर्ण क्षमतामा सञ्चालन भइरहेको जानकारी। केन्द्रीय पञ्चायती राज राज्यमन्त्री प्रोफेसर एसपी सिंह बघेलले सन् 2047सम्ममा भारतलाई महाशक्ति र विश्वकै अग्रणी अर्थतन्त्र बनाउने अभियानमा तृणमूल स्तरका प्रत्येक व्यक्तिलाई सशक्तिकरण गर्नुपर्नेमा जोड। सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो।
3: सीमान्ते कौशलगतভাবে গুরুত্বপূর্ণ G7 এবং G13 সীমান্ত চৌকি উদ্বোধন করেন। কেন্দ্রীয় কৃষিমন্ত্রী শিবরাজ সিং চৌহান বলেছেন, কৃষকদের কাছে বীজ সহজে পৌঁছে দেওয়ার জন্য 1,74,000 কুইন্টালের একটি জাতীয় বীজ ভাণ্ডার তৈরি করা হয়েছে। মায়ানমারের রাষ্ট্রপতি উ মিন অং লাইং আগামীকাল থেকে 3 জুন পর্যন্ত ভারত সফর করবেন। মামলার শুনানি শেষ হওয়ার পর দেশের হাইকোর্টগুলি রায়দানে 3 মাসের বেশি বিলম্বিত করতে পারবে না বলে সুপ্রিম কোর্ট জানিয়ে দিয়েছে। আইপিএল ক্রিকেটে কোয়ালিফায়ার 2 ম্যাচে আজ রাজস্থান রয়্যালস গুজরাত টাইটান্সের বিরুদ্ধে টসে জিতে ব্যাট করার সিদ্ধান্ত নিয়েছে। আসছি বিস্তারিত খবরে। কেন্দ্রীয় স্বরাষ্ট্রমন্ত্রী অমিত শাহ বলেছেন, দেশে

0: भुटानी गीतको प्रसारण पछि अब सुन्नुहोस् समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार देवेन थापाबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। सर्वोच्च न्यायालयले नीट पेपर लिक मुद्दामा भएका चुकहरूको जिम्मेवारी तय गर्नु आवश्यक रहेको बताएको छ। गृहमन्त्री अमित शाहले देशको जनसङ्ख्यकीय सुरक्षाको लागि सीमा सुरक्षित गर्नु र अवैध अप्रवासन रोक्नु महत्त्वपूर्ण रहेको बताउनु भएको छ। केन्द्रीय कृषि मन्त्री शिवराज सिंह चौहानले किसानहरूका लागि पर्याप्त बिउको उपलब्धता सुनिश्चित गर्न 1,74,000 क्विन्टलको राष्ट्रिय बिउ भण्डार स्थापना गरेको बताउनु भएको छ। मध्यप्रदेशको राजधानी भोपालमा कार्यबल एसटिएफले अवैध कफ सिरपसँग सम्बन्धित एउटा ठूलो ऱ्याकेटको पर्दाफाश गरेको छ। अनि आइपिएल क्रिकेटमा न्यू चण्डीगढमा गुजरात टाइटन्स र राजस्थान रोयल्स बीच दोस्रो क्वालिफायर म्याच जारी छ। अब समाचार विस्तारमा। सर्वोच्च न्यायालयले नीट पेपर लिक मुद्दामा भएका चुकहरूको जिम्मेवारी तय गर्नुपर्ने बताएको छ। न्यायाधीश पीएस नरसिंह र न्यायाधीश आलोक आराधेको खण्डपीठले आज यस विषयमा दायर गरिएका याचिकाहरूको सुनवाई गरिरहेको थियो। यीमध्ये एउटा निवेदनमा राष्ट्रिय परीक्षा एजेन्सी एनटिएको पुनर्संरचना अथवा हटाउने, यसको ठाउँमा मेडिकल प्रवेश परीक्षा सञ्चालन गर्न एक बलियो र स्वायत्त निकाय स्थापना गर्ने निर्देशन माग गरिएको थियो। पीठले केन्द्रलाई हलफनामा दर्ता गर्न निर्देशन दिएको छ। यस विषयमा अर्को सुनवाई जुलाईको दोस्रो सप्ताहमा हुने तय गरेको छ। महाधिवक्ता तुषार मेहताले बेन्चलाई सरकार युवाहरूको बारेमा चिन्तित रहेको र भविष्यमा यस्ता चुकहरू नहोस् भनेर सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले पीठलाई अर्को महिनाको 21 तारिकमा हुने निट युजी पुनः परीक्षाको लागि केही नयाँ व्यवस्था गरेको जानकारी दिनुभयो। गृहमन्त्री अमित शाहले जनसङ्ख्यकीय सुरक्षाको लागि सीमा सुरक्षित गर्नु र अवैध अप्रवासन रोक्नु महत्त्वपूर्ण रहेको बताउनु भएको छ। भारत पाकिस्तान सीमामा रहेका प्रमुख G7 र G13 सीमा चौकीहरूको उद्घाटनपछि आज गुजरातको भुजमा सैनिक र दर्शकहरूलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनु भएको हो। गृहमन्त्रीले केन्द्र सरकारले लिक प्रुफ सुरक्षा ग्रिड स्थापित गर्न ड्रोन, राडर र आधुनिक बार लगाएर अत्याधुनिक प्रविधि प्रयोग गरिरहेको उल्लेख गर्नुभयो। उहाँले यो नयाँ सुरक्षा ग्रिड मार्फत सीमा व्यवस्थापनमा रूपान्तरणको घोषणा गर्नुभयो।
2: बीएसएफ की सीमा सुरक्षा के कंसेप्ट को पूर्णतया बदलने का निर्णय किया है। एक चतुष्कोणीय कंसेप्ट के साथ एक सुरक्षा ग्रिड हम आने वाले दिनों में बनाएंगे और बॉर्डर सुरक्षा की जगह टेरिटोरियल सुरक्षा का एक नया कंसेप्ट भी लॉन्च करेंगे और बीएसएफ के जवानों की तो प्रमुख जिम्मेदारी रहेगी ही रहेगी। ये मिलाकर समग्र बॉर्डर बांग्लादेश और पाकिस्तान की सुरक्षा ग्रिड मजबूत बनाने का काम हम स्मार्ट बॉर्डर सुरक्षा के प्रोजेक्ट के तहत हम ले रहे हैं।
1: उहाँले भन्नुभयो, यस मोडल अन्तर्गत नागरिक प्रशासन, स्थानीय पुलिस, सीमा सुरक्षा बल र सेनाको सहयोगी प्रयासहरू मार्फत व्यापक क्षेत्रीय सुरक्षा व्यवस्थापन लागू गरिनेछ। गृहमन्त्रीले विगत 6 दशकदेखि देशको रक्षाको अग्रपङ्क्तिको रूपमा सेवा गरेकोमा सीमा सुरक्षा बलको प्रशंसा गर्नुभयो। यस अवसरमा गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेल, गृह राज्यमन्त्री हर्ष सङ्घवी र शीर्ष सुरक्षा अधिकारीहरू उपस्थित थिए। केन्द्रीय कृषि मन्त्री शिवराज सिंह चौहानले किसानहरूका लागि पर्याप्त बिउको उपलब्धता सुनिश्चित गर्न 1,74,000 क्विन्टलको राष्ट्रिय बिउ भण्डार स्थापना गरेको बताउनु भएको छ। नयाँ दिल्लीमा खरिफ अभियान 2026 लागि राष्ट्रिय कृषि सम्मेलनको दोस्रो दिन मिडियासँग कुरा गर्नुहुँदै श्री चौहानले हालसम्म 9,76,000 किसान परिचय पत्र जारी गरेको जानकारी दिनुभयो। किसानहरूलाई अब विभिन्न योजनाहरूको लाभ लिन छुट्टै कागजातहरू आवश्यक पर्ने छैन। श्री चौहानले मल वितरणमा पारदर्शिता सुनिश्चित गर्ने, कालो बजारी रोक्ने र किसानहरूलाई उचित आपूर्तिको ग्यारेन्टी गर्ने महत्त्वमा जोड दिनुभयो। कृषि ऋण र किसान क्रेडिट कार्डको सन्दर्भमा उहाँले कृषि ऋणमा पहुँच बढाउन राज्यहरूसँग समन्वय गर्दै ब्याङ्कहरूसँग चाँडै छलफल गरिने बताउनुभयो। कृषि मन्त्रीले भारतले खाद्यान्न उत्पादनमा उल्लेखनीय सफलता हासिल गरेको उल्लेख गर्नुभयो। देशको कुल खाद्यान्न उत्पादन लगभग 376 मिलियन टन नआएको छ, जुन अहिलेसम्मकै उच्च हो। सरकारले देशमा पेट्रोल, डिजल र घरेलु ग्यासको पर्याप्त भण्डार रहेको र सबै शोधन संयन्त्रहरू अधिकतम क्षमतामा सञ्चालन भइरहेको बताएको छ। पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयकी सचिव सुजाता शर्माले नयाँ दिल्लीमा आयोजित अन्तर मन्त्रालय पत्रकार सम्मेलनमा देशले हाल प्रतिदिन 92,000 मेट्रिक टन खाना पकाउने ग्यास उत्पादन गरिरहेको बताउनुभयो। जुन अहिलेसम्मको उच्च रेकर्ड हो।
3: LPG का प्रोडक्शन इट आल्सो डिपेंड्स ऑन द ऑप्टिमाइजेशन एक्टिविटी व्हिच इज टेकन अप विद इन द रिफाइनरी एंड दैट इंपैक्ट्स द प्रोडक्शन एंड दैट्स व्हाई वी हैव स्लाइट अप एंड डाउन वन थिंग सेकंड इज वी आर आल्सो गिविंग द पार्ट ऑफ द पूल फॉर C3 C4 मॉलिक्यूल्स थर्ड इंपॉर्टेंट थिंग इज सम ऑफ द रिफाइनरीज हैव कम बैक टू ऑपरेशंस एंड अदर देन दैट वी आर गेटिंग मोर यू नो LPG बिकॉज ऑफ द ऑप्टिमाइजेशन फ्रॉम सम ऑफ द रिफाइनर्स।
1: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AR News Karsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। मध्यप्रदेशको राजधानी भोपालमा कार्यबल एसटिएफले अवैध कप सिरपसँग सम्बन्धित एउटा ठूलो ऱ्याकेटको पर्दाफाश गरेको छ। गान्धीनगर पुलिस थानाको क्षेत्रभित्र पर्ने डोब्रा पटेल सिटी कलोनीमा रहेको एक घरमा हिजो राति गरेको छापामा एसटिएफले 700 बढी कार्टुन बोतल र प्याकेजिङ मेसिनहरू जफत गरेको छ। जफत गरिएका सामानहरूको अनुमानित मूल्य लगभग 1.5 करोड रुपियाँ रहेको बताएको छ। अफ कफ नामक यो अवैध कफ सिरप बजारमा आपूर्ति गरिँदै थियो। यस मुद्दामा 10 हिरासतमा लिएको छ। घरमा विय नामक व्यक्तिको भएको बताएको छ, जो हाल फरार छन्। एसटिएफले सिरपको नमुना परीक्षणको लागि पठाएको छ र अब सम्पूर्ण नेटवर्कको पूर्ण विवरण पत्ता लगाउन काम गरिरहेको छ। मेघालयबाट राज्यसभा सिटको लागि द्विवार्षिक चुनाव 18 जुनमा हुनेछ। मुख्य निर्वाचन अधिकारी डाक्टर बिडिआर तिवारीले राज्यमा राज्यसभा निर्वाचन सञ्चालन सम्बन्धी राजनीतिक दलहरूसँगको बैठकपछि आज मिति घोषणा गर्नुभयो। राज्यका राज्यसभा सदस्यहरूको कार्यकाल जुन 21 समाप्त हुँदैछ। मुख्य निर्वाचन अधिकारीले आधिकारिक सूचना जारी भएसँगै नामाङ्कन प्रक्रिया 1 जुनमा सुरु हुने बताउनुभयो। नामाङ्कन दर्ता गर्ने अन्तिम दिन 8 जुन हो। नामाङ्कन पत्रहरूको छानबिन 9 जुनमा हुनेछ। उम्मेद्वारहरूले 11 जुनसम्म आफ्नो नामाङ्कन फिर्ता लिन सक्नेछन्। मतदान बिहान 9 बजीदेखि अपराह 4 बजीसम्म हुनेछ र मतगणना सोही दिन साँझ 5 बजी हुनेछ। म्यानमारका राष्ट्रपति युमिन आङ ह्यालिङ भोलिदेखि 3 जुनसम्म भारतको भ्रमणमा आउनुहुनेछ। आज नयाँ दिल्लीमा पत्रकारहरूसँग कुरा गर्दै विदेश मन्त्रालयका प्रवक्ता रणदीप जसवालले प्रधानमन्त्री नरेन्द्र मोदी र म्यानमारका राष्ट्रपति बीचको द्विपक्षीय वार्ता आपसी सम्बन्धलाई अझ बलियो पार्ने तरिकाहरूमा केन्द्रित हुने बताउनुभयो। विश्व स्वास्थ्य संगठनले कङ्गो गणराज्यमा इबोलाका 906 संदिग्ध मामिला पहिचान गरेको रिपोर्ट गरेको छ। यीमध्ये 223 मृत्यु भएको छ, जसको हाल जाँच भइरहेको छ। कङ्गोमा इबोलाको बुन्डी बुग्यो स्ट्रेनसँग सम्बन्धित संक्रमण जारी छ। युगाण्डामा पनि केसहरू देखा पर्दैछन्। विश्व स्वास्थ्य संगठनका अनुसार कङ्गोमा इबोलाका 125 केसहरू पुष्टि भएका छन्। युगाण्डामा पनि इबोलाका 7 केसहरू पुष्टि भएका छन्। यद्यपि समुदायमा प्रसारणको कुनै रिपोर्ट छैन। पूर्वी कङ्गोमा इबोलाको प्रकोप 2 महिना अघि सुरु भएको थियो। बुन्डी बुग्यो स्ट्रेनको लागि हाल कुनै स्वीकृत खोप वा उपचार उपलब्ध छैन। केन्द्रीय पञ्चायतीराज राज्यमन्त्री प्रोफेसर एसपी सिंह बघेलले 2047 विश्वव्यापी महाशक्ति र अग्रणी अर्थव्यवस्था बन्ने भारतको लक्ष्य प्रत्येक नागरिकलाई तल्लो तहमा सशक्त नबनाई हासिल गर्न नसकिने बताउनु भएको छ। आज गुवाहाटीमा पञ्चायतीराज मन्त्रालयद्वारा आयोजित सेवासे समृद्ध क्षेत्र कार्यशालाको उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै उहाँले राज्य र राष्ट्र दुवैको बल सुनिश्चित गर्न गाउँ स्तरमा नागरिकहरूलाई सशक्त बनाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो। श्री बघेलले ग्रामीण क्षेत्रका प्रत्येक व्यक्तिलाई सार्वजनिक सेवाहरू प्रदान गर्न आह्वान गर्नुभयो, जसले गर्दा त्यहाँ बस्ने मानिसहरूको जीवन सहज होस्। सिङ्गापुर ओपन ब्याडमिन्टन प्रतियोगितामा चिराग सेट्टी र सात्विक साईराज रङ्की रेड्डीले पुरुष युगल प्रतिस्पर्धाको सेमिफाइनलमा प्रवेश गरेका छन्। उनीहरूले मलेसियाको खाइजिङ अनि एरोन्टाईलाई पराजित गरेका थिए। आइपिएल क्रिकेटमा गुजरात टाइटन्स र राजस्थान रोयल्स बीच दोस्रो क्वालिफायर म्याच जारी छ। राजस्थान रोयल्सले टस जितेर ब्याटिङ गर्ने निर्णय गर्यो। ताजा समाचार अनुसार राजस्थान रोयल्सले तीन ओभरमा 2 विकेट गुमाएर 34 रन बनाएको छ। अब अन्तमा मुख्य समाचार पुनः एकपटक। सर्वोच्च न्यायालयले निट पेपर लिक मुद्दामा भएका चुकहरूको जिम्मेवारी तय गर्न आवश्यक रहेको बताएको छ। गृहमन्त्री अमित शाहले देशको जनसङ्ख्यकीय सुरक्षाको लागि सीमा सुरक्षित गर्नु र अवैध प्रवासन रोक्नु महत्त्वपूर्ण रहेको बताउनु भएको छ। केन्द्रीय कृषि मन्त्री शिवराज सिंह चौहानले किसानहरूका लागि पर्याप्त बिउको उपलब्धता सुनिश्चित गर्न 1,74,000 क्विन्टलको राष्ट्रिय बिउ भण्डारण स्थापना गरेको बताएको छ। मध्यप्रदेशको राजधानी भोपालमा कार्यबल एसटिएफले अवैध कफ सिरपसँग सम्बन्धित एउटा ठूलो ऱ्याकेटको पर्दाफाश गरेको छ अनि आइपिएल क्रिकेटमा न्यू चण्डीगढमा गुजरात टाइटन्स र राजस्थान रोयल्स बीच दोस्रो क्वालिफायर म्याच जारी छ। आकाशवाणीबाट समाचार पुरा भयो। भोलि बिहान 7 बजी समाचार लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
0: समाचारको प्रसारणपछि अब प्रस्तुत छ अघिल्लो कार्यक्रम युवा वाणी।

नमस्कार आदरणीय श्रोता अनि मेरा प्रिय युवा साथीहरू, स्वागत छ हजुरहरूलाई आकाशवाणी खरसाङबाट प्रसारण हुने युवावाणी कार्यक्रममा। म सञ्चालिका दीक्षा उपस्थित भइसकेकी छु कार्यक्रम कोसेली मैले मन पराएका गीतहरूको साथमा, र कार्यक्रमको यस अङ्कमा म हजुरहरूलाई केही मिठा मिठा सङ्गीतहरू सुनाएर मनोरञ्जन गराउनेछु। हामी साना केटाकेटी हुँदाको कुरा सम्झिनुहोस्। एउटा साधारण कार्डबोर्ड बक्स कसरी अन्तरिक्ष यान बन्न सक्छ भनेर सम्झिनुहोस्। पानी परेको दिउँसोको अर्थ पोखरीमा कागजको जहाज दौडनु थियो, र हामीलाई नाच्नको लागि कुनै कारण चाहिँदैन थियो। कतै न कतै हामी हुर्किँदै जाँदा हामी धेरै कुराहरू

को बारे में सोचन थाल्छौ। हामीलाई कसैले हेरिरहेको छ, हामी कस्तो देखिन्छौ भन्ने बारे में चिंता गर्छौ र हामी हाम्रो त्यो साना केटा केटी को सम्झनाहरू बिर्सन्छौ। साहान अनि अमीर खान को आवाज में संगीत रहेको छ शंकर ईशान लॉय, शब्द प्रसुन जोशी।

0: यस कोठामा हामी सबै एक दौरको हिस्सा भएका छौ। ग्रेडको पछि लाग्नु, सफलताको पछि लाग्नु, अपेक्षाहरू पूरा गर्ने दौर। हामी वर्षौंसम्म गाह्रो झोला बोकेर बिताउँछौ, तर कहिले काहीँ हामीले बोक्ने सबैभन्दा गाह्रो चिज भनेको हाम्रा आफ्नै सपनाहरूको भार हो र मानिसहरूलाई निराश पार्ने डर। तर त्यो सबै डरहरूको बीचमा हरेक युवाहरूको हृदयभित्र एउटा आवाज छ, जुन केवल बाँच्न चाहँदैन, त्यो बाँच्न चाहन्छ, यो गल्ती गर्न चाहन्छ, यो दोस्रो मौका चाहन्छ। सुरज जगन अनि शर्मन जोशीको आवाजमा संगीत रहेको छ शान्तनु मैत्रा, शब्द सवानन किरकिरे।
1: सारी उम्र हम मर मर के जी लिए, एक पल तो अब हमें जीने दो।

हजुरहरूले सुनिरहनु भएको छ आकाशवाणी खरसाङको प्रस्तुति कार्यक्रम युवावाणी अन्तर्गत पोसेली मैले मन पराएका गीतहरू। म सञ्चालिका दीक्षाको साथमा म तपाईँलाई एउटा कुरा सोध्न चाहन्छु। के तपाईँले कहिले आफ्नो कोठाको कुनामा प्याक गरेको सुटकेस वा भित्तामा टाँसिएको नक्सा हेर्नुभयो र तपाईँको मुटुको धड्कन अलि छोटो भएको महसुस गर्नुभयो? हामी मध्ये धेरै भित्र एउटा सुन्दर अस्थिर इच्छा बसेको छ, यो झोला प्याक गर्ने दिनचर्यालाई पछाडि छोड्ने र अज्ञाततिर दौडने इच्छा हो। यो गीत हरेक घुमन्ते हरेक सपना देख्ने र एकै ठाउँमा बाँधिन अस्वीकार गर्ने हरेक आत्माको लागि उत्कृष्ट गान हो। अरिजित सिंहको आवाजमा संगीत रहेको छ, प्रीतम, शब्द अमिताभ भट्टाचार्य।

के तपाईले कहिले आकाश हेरेर सोच्नु भएको छ कि यो किन नीलो छ वा बादलहरू किन टाढा जान्छन् वा हुन सक्छ पूर्ण रूपमा अनियमित मंगलबार तपाईले आफूलाई सोध्नु भएको छ कि साइकललाई किन घन्टी चाहिन्छ जब तपाई बाटो बनाउनुहोस् भनेर कराउन सक्नुहुन्छ यो नै युवा अवस्थाको सुन्दर अराजक ऊर्जा हो हामी यस्ता प्रश्नहरूले भरिएका हुन्छौँ जुन वयस्करणहरूले सामान्यता महत्वहीन भनेर खारिज गरिन्छन् तर के महत्वपूर्ण छ भनेर कसले निर्णय गर्छ फरहान अख्तरको आवाजमा संगीत रहेको छ शंकर ईशान लय शब्द जावेद अख्तर

र अर्को अंकमा पनि हजुरहरूलाई यसरी नै मनोरञ्जन गराउने बाचा गर्दै प्रस्तोता योजना मोहरा लगायत म दीक्षा मंगलातीलाई दिनुहोस् विदा हवस् त नमस्ते.

0: युवावाणी कार्यक्रमको प्रसारणपछि सुन्नुहोस् यी सन्देश।
1: पापा, कॉलेज की फीस ज्यादा है।
2: बेटा,
3: याद है बोनस के कुछ पैसे हमने दूसरे खाते में रखे थे?
2: दो साल से खाते में कोई लेन देन नहीं हुआ है, शायद इनऑपरेटिव हो गया होगा।
4: तो अब बैंक जाके या वीडियो केवाईसी से केवाईसी अपडेट कराओ, खाता होगा एक्टिव एकदम फ्री।
2: चलो,
3: कहाँ
2: एडमिशन कराने?
4: खाता हुआ एक्टिव,
3: आरबीआई कहता है
5: जानकार बनिए, सतर्क रहिए।
0: प्रस्तुत छ अघिल्लो कार्यक्रम चर्चा चौतारी।
6: नमस्कार आदरणीय श्रोतावर्ग, तपाईहरूले सुनिरहनु भएको छ हाम्रो विशेष प्रस्तुति चर्चा चौतारी। आज सगरमाथा विजय दिवसको अवसरमा हामी विश्व पर्वतारोहण इतिहासका महान व्यक्तित्व तेन्जिङ नोर्गे शेर्पाको जीवन संघर्ष, सगरमाथा विजय, शेर्पा समुदायको योगदान, हिमाली संस्कृति तथा उहाँले संसारलाई दिएको प्रेरणा बारे विस्तृत चर्चा गर्नेछौ। यस विशेष कार्यक्रममा हामी स्टुडियोमा उपस्थित हुनुहुन्छ अखिल भारतीय शेर्पा बुद्धिस्ट संगठनका प्रवक्ता पासाङ लक्की शेर्पाजी। यहाँलाई आकाशवाणीको स्टुडियोमा म प्रस्तोता रोशनी छेत्रीबाट हार्दिक स्वागत जनाउँदछु।
7: नमस्ते, म पासाङ लक्की शेर्पा, यहाँलाई धन्यवाद मलाई यस विशेष चर्चा चौतारी कार्यक्रममा निम्ताउनु भएकोमा। खुसी लागेको छ यस कार्यक्रममा बोल्न पाउँदा।
6: भनेपछि पासङजी, चर्चा सुरु गरौँ त।
7: हजुर हजुर।
6: त सबैभन्दा पहिले हाम्रा श्रोताहरूका लागि तेन्जिङ नोर्गे शेर्पा को हुनुहुन्थ्यो भन्ने विषयमा छोटकरीमा बताइदिनु हुने म अनुरोध गर्दछु।
7: हुन्छ हुन्छ। तेन्जिङ नोर्गे शेर्पा केवल एउटा नाम होइन, त्यो साहसको प्रतीक हो, त्यो सङ्घर्षमाथिको विजय हो, त्यो हिमालसँग मानव आत्माको सम्बन्धको जीवित इतिहास हो। आज पनि जब सगरमाथाको नाम उच्चारण हुन्छ, तेन्जिङ नोर्गे शेर्पाको नाम सम्मानका साथ स्मरण गरिन्छ, होइन?
6: हजुर।
7: उहाँले सन् 1953 मे 29 सर एडमन्ड हिलेरीसँग मिलेर विश्वको सर्वोच्च शिखर सगरमाथाको पहिलो सफल आरोहण गर्नुभएको थियो। यो त सबैलाई विदितै छ है?
6: हजुर हजुर, हामीले पनि पहिला अब पढेको थियौँ स्कुलको टाइममा अघि।
7: हजुर
6: हजुर। तपाईँले यसरी बताइदिनु हुँदैछ हाम्रा श्रोताहरूको लागि, त हामीले अब विस्तृत रूपमा अब जानकारी पाइरहेका छौँ, होइन?
7: हजुर।
6: तपाईँलाई त अब म केही अब तपाईँलाई भन्न चाहन्छु कि उहाँको बाल्यकाल र प्रारम्भिक जीवन कस्तो थियो?
7: भन्नुपर्दा उहाँको बाल्यकाल निकै नै कठिन परिस्थितिमा बितेको थियो। हिमाली क्षेत्रमा जन्मिएका तेन्जिङले सानैदेखि नै कठोर मौसम है, कठिन बाटो र प्रभावपूर्ण जीवन भोग्नु भयो नि। शेर्पा समुदायको जीवन हिमालसँग गहिरो रूपमा जोडिएको हुन्छ है, त्यो चिसो ठाउँमा त्यो मौसमको पनि त्यस्तो एकदमै त्यस्तोमा हिमालमा उनीहरूको संस्कृति, जीवन र आस्था जोडिएको हुन्छ। यही वातावरणले उहाँलाई बलियो, मेहनती र साहसी बनाएको थियो।
6: के उहाँले औपचारिक शिक्षा लिनुभएको थियो त?
7: उहाँले त धेरै औपचारिक शिक्षा त ग्रहण गर्नु सक्नु भएन है, तर उहाँले ठुलो शिक्षा ग्रहण गर्नुभएको थियो, त्यो चाहिँ हो धैर्यता, अनुशासन, सङ्घर्ष र मेहनतको शिक्षा। भनौँ न, मान्छेलाई चाहिने त्यो पनि हो,
6: अहिलेको अहिले त अब चाहिन्छै चाहिन्छ होइन, धैर्यता अहिलेको नानीहरूमा भनौँ है, अहिलेको विद्यार्थीहरूमा भनौँ, धैर्यता हुँदैन होइन उनीहरूले पनि। अब तेन्जिङ शेर्पाको यो तपाईँको मतलब
7: धैर्यता, अनुशासन है, यो चाहिँ सिक्नुपर्छ,
6: यो चाहिँ सिक्नुपर्छ।
7: हजुर
6: हजुर। भनेपछि तेन्जिङ नोर्गे शेर्पाको हिमालसँगको सम्बन्ध कस्तो थियो होला त?
7: हिमालसँगको सम्बन्ध भन्नुपर्दा, हिमाल उहाँका लागि केवल हिउँ र

0: चट्टानको थुप्रो थिएन है, त्यो उहाँको आत्मा थियो। शेर्पा समुदायमा हिमाललाई देवता सर सम्मान गरिन्छ नि, सगरमाथालाई पवित्र मानिन्छ, तेन्जिङमा पनि यही श्रद्धा थियो नि।
1: भनेपछि उहाँले पर्वतारोहण अर्थात् हिमालमा मतलब चढ्ने होइन, त्यो कसरी सुरु गर्नुभयो त्यो यात्रा चाहिँ?
0: उहाँले पर्वतारोहण यात्रा कसरी सुरु गर्नुभयो भनेर प्रश्न गर्नुहुँदैछ तपाईँले है। जीवनीको समयमा उहाँ जवानीको समयमा भनौँ उहाँले विभिन्न हिमाली अभियानमा चाहिँ भारी बोक्ने सहयोगीको रूपमा सहभागी हुनुभएको थियो। त्यस क्रममा उहाँले विदेशी पर्वतारोहीहरूसँग काम गर्दै हिमाल चढ्ने सिप, जोखिम व्यवस्थापन, मौसमको चुनौती र साहसिक यात्राको अनुभव हासिल गर्नुभएको थियो नि। त्यसबाट नै उहाँले यसरी हिमाल चढ्ने सिप चाहिँ सिक्नुभयो।
1: हजुर, उहाँ मतलब धेरै साहसी हुनुहुन्थ्यो है। भनेपछि त्यस बेला पर्वतारोहण अहिलेको जस्तो सजिलो थिएन होला नि है?
0: त्यस्तो त एकदमै ठिक थिएन नि। त्यस बेला अब आधुनिक उपकरण थिएन है, मौसम पूर्वानुमान वा सुरक्षित प्रविधि थिएनन्, हिउँ पहिरो, चिसो अक्सिजनको कमी है, जोखिमपूर्ण बाटो, यी सबैसँग जुझेर हिमाल चढ्नु पर्थ्यो। तर तेन्जिङ कहिले पनि डराउनु भएन।
1: सगरमाथा आरोहण त्यस बेला संसारकै सबैभन्दा ठुलो चुनौती मानिन्थ्यो अघि पासनजी।
0: हजुर हजुर।
1: भनेपछि तेन्जिङ शेर्पाले त्यस यात्रामा उहाँ कसरी जोडिनु भएको थियो होला?
0: अब एकदमै चुनौतीको काम थियो नि त्यस बेला। उहाँले धेरै सगरमाथा अभियानहरूमा भाग लिनुभयो, तर प्रत्येक प्रयासले उहाँलाई अझ अनुभवी बनाउँदै गयो। एकैपल्टमा यो उक्लन सकेको त होइन है। त्यस बेला धेरै विदेशी टोलीहरूसँग सगरमाथा चढ्ने प्रयास गर्थे, तर सफलता प्राप्त गर्न सकिरहेका थिएनन्।
1: हजुर, तपाईँले जुन चाहिँ यो सन्दर्भ पनि भन्नुभयो नि, यस पछाडि नै मतलब सन् 1953 ऐतिहासिक अभियान उहाँको सुरु भएको थियो।
0: हजुर हजुर, हो नि, सन् 1953 चाहिँ ब्रिटिस अभियान अन्तर्गत तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलेरीलाई अन्तिम आरोहण टोलीको रूपमा चयन गरियो। त्यो यात्रा अत्यन्तै कठिन थियो। कडा चिसो, तीव्र हावा, अक्सिजनको कमी र जोखिमपूर्ण बाटोले प्रत्येक पाइला चुनौतीपूर्ण बनाइरहेको थियो।
1: भनेपछि त्यस्तो कठिन समयमा, त्यस्तो कठिन अवस्थामा पनि उहाँहरू कसरी अगाडि बढ्नुभयो होला?
0: त्यो त अब आत्मविश्वास हो नि है, आत्मविश्वास है।
1: हजुर कुरा भन्नुभयो।
0: हजुर, अन्तरी तयारी पनि हुनु पर्यो र साहसको परिणाम पनि थियो है। उहाँहरूलाई थाहा थियो यो केवल व्यक्तिगत सफलता होइन, मानव इतिहासको सपना थियो।
1: अब त्यो ऐतिहासिक दिनको कुरा गरौँ है, सन् 1953 मे 29।
0: हजुर हजुर, इतिहास रचेको दिन सन् 1953 मे 29 मानव इतिहासको अवस्मरणीय
1: ऐतिहासिक दिन।
0: हजुर हजुर, त्यो दिन बिहान तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलेरी विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगे। त्यो केवल दुई व्यक्तिको सफलता थिएन है, त्यो सम्पूर्ण मानव साहसको विजय थियो। कल्पना गर्नु श्रोताहरू, हिउँले ढाकिएको संसारको सबैभन्दा अग्लो शिखर है, तेन्जिङ नोर्गे शेर्पाले संसारलाई एउटा सन्देश दिनुभयो त्यो माथिबाट है। असम्भव भन्ने कुरा केवल प्रयास नगर्नेहरूको शब्द हो।
1: कस्तो है त्यो सम्झिँदा पनि मलाई कस्तो रोमाञ्चक भयो लाग्छ। अब त्यो झन् कस्तो थियो होला भन्ने
0: है,
1: अन्तखेरि कस्तो हिउँले ढाकिएको चारैतिर होइन, त्यस्तो कठिन परिस्थितिमा पनि उहाँहरूले त्यत्रो माथि चुचुरोमा है पुग्नु भएर होइन, एकदम अब एउटा इतिहासै अब मतलब भयो, एउटा होइन ठुलो उपलब्धि हासिल गर्नुभयो होइन। आज हामीले अब यो मतलब
0: सगरमाथा विजय दिवसको अवसरमा यो हामी चर्चा गरिरहेछौँ है।
1: हजुर हजुर, शिखरमा पुगेपछि उहाँले धार्मिक सामग्री अर्पण गर्नुभएको प्रसङ्ग पनि चर्चित छ
0: होला है त्यो? हजुर हजुर, त्यो त एकदमै हो है। त्यहाँ चाहिँ त्यहाँ पुगेर चाहिँ उहाँले के गर्नुभयो भने मिठै तथा धार्मिक सामग्री, अब हाम्रो के हुन्छ भने शेर्पा जातिमा लुम्ताहरू चढाउँछ नि त है, अन्त फलफुलहरू त्यो मिठाईहरू चढाएर उहाँले त्यो हिमाल प्रतिको सम्मान र सांस्कृतिक आस्थाको प्रतीक उहाँ देखाउनु भयो क्या त्यहाँ पुगेर।

0: हजुर, भनेपछि उहाँ ईश्वरप्रति पनि बहुत
1: हजुर हजुर
0: आस्था राख्नु
1: यो सफलतापछि संसारभर तेन्जिङ नोर्गे शेर्पाको नाम फैलियो है। उहाँले त्यहाँ पुगेर मिठै र धार्मिक सामग्री अर्पण गर्नुभएको खबर त चारैतिर नै फिजिएर गयो नि त्यस बेला।
0: अघि भनेपछि जब सगरमाथा र हिमालको कुरा हुन्छ, शेर्पा समुदायको योगदान विशेष रूपमा स्मरण गरिन्छ। यसबारे तपाईँले अब विस्तृत रूपमा हाम्रा श्रोताहरूलाई बताइदिनुहोस् न।
1: हजुर हजुर, यो प्रश्न तपाईँले एकदमै राम्रो गर्नुभयो है। श्रोताहरूलाई पनि के भन्न चाहन्छु भने, जब सगरमाथा र हिमालको कुरा हुन्छ नि, शेर्पा समुदायको योगदान कहिले बिर्सन सकिँदैन। शेर्पाहरू हिमाली जीवनमा एकदमै मेहनती साहसी मानिसहरू हुन्। कठिन परिस्थितिमा पनि धैर्यपूर्वक काम गर्ने क्षमता उनीहरूको विशेषता हो। विश्वभरका पर्वतारोहीहरूले हिमाल आरोहणमा शेर्पाहरूको सहयोग लिन्छन्। उनीहरूको सहयोग बिना त अब त्यो सम्भव नै छैन भन्ने छ नि त है। अन्त पर्वतारोहण बाटो बनाउने, सामान बोक्ने, जोखिम व्यवस्थापन गर्ने र आरोहीहरूको जीवन बचाउने महत्त्वपूर्ण जिम्मेवारी शेर्पाहरूले नै निर्वाह गर्छन्।
0: भनेपछि के तेन्जिङको मतलब सफलताले शेर्पा समुदायलाई अन्तर्राष्ट्रिय पहिचान दिलाएको छ?
1: हजुर, त्यो त हो नै हो है। तेन्जिङ नोर्गे शेर्पाको सफलतापछि संसारले शेर्पा समुदायको वास्तविक योगदान बुझ्न थाल्यो है। आज विश्व पर्वतारोहण क्षेत्रमा शेर्पाहरूलाई अत्यन्तै सम्मानका साथ हेरिन्छ नि।
0: इतिहास रचेपछि पनि तेन्जिङ नोर्गे शेर्पा अत्यन्त सरल स्वभावको हुनुहुन्थ्यो भन्ने सुनिन्छ।
1: हजुर, तेन्जिङ नोर्गे शेर्पा अत्यन्तै सरल, विनम्र र आत्मीय स्वभावका व्यक्ति हुनुहुन्थ्यो। इतिहास रचेपछि पनि उहाँलाई अहंकार थिएन है। उहाँले सधैँ मेहनत, अनुशासन र साहसलाई प्राथमिकता दिनुभयो। उहाँ युवा पुस्तालाई प्रेरणा दिन चाहनुहुन्छ। पर्वतारोहणको विकास, हिमाली समुदायको सम्मान र साहसिक पर्यटनको प्रवर्धनमा उहाँले महत्त्वपूर्ण भूमिका खेल्नुभयो। तेन्जिङले जीवनभर एउटा सन्देश दिनुभयो, सफलता केवल शिखरमा पुग्नु होइन, सङ्घर्षको बाटोमा हार नमान्नु पनि हो।
0: तपाईँले कति ठुलो कुरा गर्नुभयो, जीवन मतलब सङ्घर्षको अब मतलब हार नमान्नु भन्ने कुरा कति ठुलो कुरा गर्नुभयो होइन। अन्त अहिलेको क्या युवाहरूलाई पनि क्या यो कुरा यहाँबाट चाहिँ क्या एकदमै होइन सठिक हुन्छ, मतलब उहाँहरूले चाहिँ अब युवाहरूले अहिलेको युवा युवतीहरूले चाहिँ तेन्जिङ नोर्गेको जीवनीबाट चाहिँ धेरै कुछ सिक्न सक्छन्
1: होइन।
0: मेहनती परिश्रम कसरी गर्नुपर्छ होइन, हार मान्नु हुँदैन भन्ने कुरा चाहिँ तपाईँले एकदमै ठुलो होइन हाम्रो युवाहरूलाई चाहिँ मतलब युवाहरू समक्ष राखिदिनु भएको छ। भनेपछि उहाँले पछि पर्वतारोहण विकासमा पनि काम गर्नुभयो, उहाँले पछि पर्वतारोहण विकासमा पनि काम गर्नुभयो होइन र?
1: हजुर हजुर, अवश्य। उहाँले युवा पुस्तालाई प्रेरणा दिने, हिमाली समुदायको सम्मान बढाउने तथा साहसिक पर्यटनको विकास गर्ने कार्यमा महत्त्वपूर्ण योगदान दिनुभयो।
0: आजका युवाहरूले तेन्जिङ नोर्गे शेर्पाबाट के सिक्न सक्छन्? अघि नै भनिहालेँ है मैले, त्यो हुनु त कि सबभन्दा ठुलो कुरा त मेहनती हुनुपर्छ, यो चाहिँ हुनुपर्छ, साहसिक पनि हुनु पर्यो होइन। अन्तखेरि कुनै पनि अब मतलब एउटा इच्छा राखे पनि
1: नोर्गे शेर्पाले जीवनबाट हामीले धेरै कुरा सिक्न पर्छ है। पहिलो सपना देख्नु पर्छ, दोस्रो चाहिँ अब के भने कठिनाइसँग डराउनु हुँदैन है, तेस्रो चाहिँ अब निरन्तर प्रयासले चाहिँ असम्भवलाई पनि सम्भव बनाउन सकिन्छ।
0: अनि सबभन्दा ठुलो कुरा चाहिँ आत्मविश्वास,
1: त्यही त हो, कहिले गुमाउनु हुँदैन आत्मविश्वास चाहिँ।
0: हजुर हजुर,
1: त्यही हो मेन कुरा त है।
0: हजुर हजुर, तेन्जिङको जीवनबाट तपाईँलाई सबैभन्दा प्रेरणादायी लाग्ने कुरा
1: त उहाँको धैर्यता र हार नमान्ने स्वभाव अत्यन्तै प्रेरणादायी लाग्छ। उहाँको जीवनभरि एउटा सन्देश दिनुभयो, सफलता केवल शिखरमा पुग्नु होइन, सङ्घर्षको यात्रामा हार नमान्नु।
0: एकदम पक्का भन्नु, मलाई पनि एकदम यो लाग्यो, हार नमान्नु भन्ने कुरा चाहिँ तपाईँले क्या एकदमै मलाई पनि यो कुरा चाहिँ प्रेरणादायी नै लाग्यो
1: एकदमै।
0: आज सगरमाथा विश्व पर्यटनको केन्द्र बनेको छ, अब यस्तो अवस्थामा हाम्रो जिम्मेवारी के हुनुपर्छ होला?
1: हामीले चाहिँ हिमाल र वातावरण संरक्षणलाई चाहिँ प्राथमिकता दिनुपर्छ। हिमाल केवल पर्यटनको साधन होइन है, प्रकृतिको अमूल्य सम्पदा पनि हो। तेन्जिङ नोर्गे शेर्पाको सम्मान गर्नु भनेको हिमाल संस्कृति र प्रकृतिको सम्मान गर्नु पनि हो है।
0: तपाईँले भनिहाल्नु भयो नि हामीले हिमाल र वातावरण संरक्षणलाई प्राथमिकता दिनुपर्छ भन्नुभयो होइन। वातावरण मैले अहिले भर्खरै मतलब टिभीमा देखेको थिएँ होइन, न्युजमा देखेको थिएँ मतलब केही दिन अगाडि मात्रै।

0: पर्छ होइन
1: हो पक्का हो
0: अहिलेको
1: एकदमै
0: उहाँहरूबाट सिक्नु पर्यो नि त होइन
1: त्यो
0: हाम्रो मतलब तेन्जिङ नोर्गे शेर्पाज्यूहरू सबबाट
1: सम्मान पनि आवश्यक छ
0: भनेपछि हिमाली समुदायको योगदानको सम्मान पनि आवश्यक छ होला होइन
1: हो पक्कै पनि हिमा हामीले हिमाली समुदायको योगदानलाई पनि उचित सम्मान दिनुपर्छ नि उनीहरूको संस्कृति परम्परा र जीवनशैलीको संरक्षण गर्नु
0: संरक्षण त गर्नु नै पर्छ होइन पर्यावरणलाई भयो त्यहाँको वातावरणलाई हामीले चाहिँ अब मतलब पर्वतारोहीहरू जो जो जान्छ होइन त्यो उनीहरूकै जिम्मेवारी हुन्छ नि त होइन आदरणीय श्रोताहरू आजको कार्यक्रममा हामीले विश्व पर्वतारोहण इतिहासका अमर नायक तेन्जिङ नोर्गे शेर्पाको जीवन संघर्ष सफलता र प्रेरणाबारे चर्चा गर्यौं उहाँको जीवनले हामीलाई सिकाउँछ सपना ठूलो हुनुपर्छ साहस बलियो हुनुपर्छ र आत्मविश्वास अटल हुनुपर्छ तेन्जिङ नोर्गे शेर्पा केवल हिमालका नायक होइनन् सम्पूर्ण मानव साहसका प्रतीक हुन् उहाँप्रति हार्दिक सम्मान व्यक्त गर्दै आजको विशेष कार्यक्रम यही समाप्त गर्दछौ कार्यक्रम सुन्नु भएकोमा धन्यवाद फेरि अर्को विशेष प्रस्तुति लिएर उपस्थित हुनेछौ नमस्कार
1: नमस्कार।

हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। समय रात्रिको 10:30 अनि 9 सेकेन्ड भइरहेछ। यसको साथै आजको हाम्रो सबै प्रसारण यहीसँग पुग्दछ। बिहान 6:22 भोलिको प्रभातकालीन अधिवेशनको साथमा विविध कार्यक्रम लिएर हामी फेरि हजुरको सेवामा हाजिर हुनेछौँ। तबसम्म चाहिँ हाम्रा प्राविधिक मित्र महेश थामी अनि प्रसारण सहयोगी महेश दाहालको साथमा तपाईँको साथीमा वीरेन पनि ओझेल पर्दछु। लौ त सधैँ तपाईँहरूलाई मिठो निन्द्रा परोस्।

बिहान 6:22 भोलिको प्रभातकालीन अधिवेशनको साथमा विविध कार्यक्रम लिएर हामी फेरि हजुरको सेवामा हाजिर हुनेछौँ। तबसम्म चाहिँ हाम्रा प्राविधिक मित्र महेश थामी अनि प्रसारण सहयोगी महेश दाहालको साथमा तपाईँको साथीमा वीरेन पनि ओझेल पर्दछु। लौ त सधैँ तपाईँहरूलाई मिठो निन्द्रा परोस्।